0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 10 गते आइतबार सन् 2026 जुलाई 26 तारीख असार शुक्ल पक्षको द्वादशी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने स्वरूप तयार पारिने।
0: सरूआमा सुशासन मैत्री अभ्यास अनलाइनबाटै 200 कर्मचारीको सरूआ सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने प्रभावकारी बनाउन जवाबदेही तर कडा अनुगमन हुनुपर्ने विज्ञको सुझाव
4: समयमा ठिक ढंगले सम्पन्न नगरे भने जो कोही पनि कार्यवाही हुने दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने त्यो शुरूआत चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
0: शिक्षा मन्त्रीको राजीनामा पछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया
1: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 9858-35990 9858-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: Major appliances got AC, cooler, fridge, cooker, induction, air fryer lagaya anya gharelu saman pani ghar lyana ta hernu safai pani bhanu hunecha malai ta Major ko bani lagisakeko cha Major appliances Major ko bani lagcha
8: सुनता मेरो कपडा प्याकिङ गरिदिन्छ श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 0-5-94-33-4-95-5-55
0: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरे गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकारीलाई राजनीतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सेवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सेवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सेवाको बेथिति अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सेवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सेवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारी अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अनिरोध थपेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मसुदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल झगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
0: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। कोरोनाका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठडिएका छन् तर ती रिक्त बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड़ लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिबिजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 मात्र छन्। विशेषज्ञ डाक्टरका 72 दरबन्दी रिक्त छन्। त्यसमा पनि जाजरको डोल्पा हुम्ला नुगु कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन् जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ सन स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटन लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: कार्यक्रममा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनडीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
0: विशेषताहरू यो 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप लिगर सेलिब्रेट मिनी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
13: हिमस्टार फर अ कम्प्लिट।

0: विगत 39 वर्ष देखि संचालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत
2: गर्यौं। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90 करोड़ रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04 करोड़ रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,000,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेत ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग, आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,000,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,000,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% नै खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 को बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री डिगिराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कैदी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तदनुरूप चाहिँ एउटा एक्सन प्लान बनाउँछ। सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने, त्यो शुरूआत चाहिँ मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कार्यवाही गर्ने प्रक्रियाबाट शुरू गर्नुभयो भने तल तल जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि विभागदेखि मन्त्रालय योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
1: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रूपान्तर गर्न नपाउने कुरा, त्यसको पनि कार्यान्वयन नगर्ने, आर्थिक वर्षको अन्त्यमा मन्त्री ढङ्गले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालन नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। त्यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुल नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रहेछ यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नुपर्ने खाँचो र आवश्यकता छ।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय सत्ता पार्टीले जुन ढंगले पाठा गर्यो 2 वर्षमा दसवटा राष्ट्रिय गोरुख आयोजनहरु कार्यान्वयन गर्ने कुराको उदाहरण लिए त्यो बाचालाई विश्वास गरेर त्यो बहिमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगतभन्दा फरक ढंगले जानुपर्ने खाँचोहरू आवश्यकता छ र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नुपर्छ
3: शिक्षा स्वास्थ्यमा जुन ढंगले चाहिँ 3% कर लिने गरिया छ बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिया छ अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ त्यो चाहिँ खारेज गर्नुपर्छ भन्ने मलाई 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ आम रूपमा गरिब र वितरणलाई चाहिँ तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ र आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन थप रूपमा यो लगानीमा कसरी बढेर जान्छ नयाँ उद्योग व्यवसायको त्यो नयाँ ढंगले चाहिँ विचार गर्नुपर्ने र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिन्यू गरेर नीतिहरू ल्याउनु पर्ने खास र आवश्यकता
1: छ उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री दिलराज खनाल फेरि पनि खबरकै सिलसिला सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढेको छ यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ्दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो लगानीकर्तामा सम्पत्ति छानबिनको भय भर्दा शेयर बजारको घट्ने क्रम रोकियो यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरकारवालासँग भेटघाट शुरू गर्नुभयो केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ माया गहिरममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
5: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ
6: जमीनका ढाँचाहरू फाट्नु रूख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमीन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
7: Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: खुशीको कनेक्सन
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसेल लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
12: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
11: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
14: अब बाँकी खबर दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महत्व हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000-1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700-1800 रूपियाँसम्ममा बिक्री भइरहेको छ यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन् मूल्यमा भएको झण्डै 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा प्रभाव देखाएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा चार तहका व्यापारीहरू पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत्व पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशीय खसीको मासु उपभोक्ता मारमा गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि पाँच हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाच गान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्कीले हामी सफल भयौं भन्दै यो युवाहरू ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यङ्ग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त भनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाव थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिपकीले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
14: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काजा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। त्यसैले लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, ताजिकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
1: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
14: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्र भन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
1: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम रहेको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
14: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही हुँदा तत्काल नभई वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिनुभएको हो।
1: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपराह 12 बजेदेखि बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको,
14: नहुने बिरूवालाई पानी नपिन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
14: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने स्वरूप तयार पारिने।
1: सरूवामा सुशासन मैत्री अभ्यास। अनलाइनबाटै 200 कर्मचारीको सरूवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
14: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कडा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
1: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
14: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
1: अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता लेखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्। अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नखेले कसरी दिन बिताउनु उहाँहरूले? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: यतै पख्नुस् त पख्नुस् के गर्नुभएको
1: दिनु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे

0: विषद ने इंग्लैंड संघ को लिंक में गए आपको विवरण भी तैयार आवेदन फर्म डाउनलोड करी तोक दिन सकल कागजात सहित कार्यालय में जानूस सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्र को ई कपी को लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एप मा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ यात सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेश

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
8: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।

0: सुरक्षित वैदेशिक रोजगार का लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन।
2: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी अर्थ सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
5: नमस्कार सेनसेनीका दिदी।
6: नमस्कार नमस्कार।
5: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
8: दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
8: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
9: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
7: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863868418।
8: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
9: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
10: वन जंगल को सीमा घर आतंक करनी भई, होशियारी अपना जोखिम टालनी भई, वारी पारी

0: साथी नेपाल सरकार विज्ञापन बोर्ड
1: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दकीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत 9 गते आयोजना बन्द सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
10: मेरो त हात खुट्टा अनुमासमा झमझम गर्छ तिमासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नदिन रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त।
12: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843786852, 9824417718, 9843349096 र 9861314472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हाम्रो पहिलो रोजाई
1: हिंसाबाट बचन र बचाउ यौचल्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौचल्य हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद पनि गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन, सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बस्ने जस्तो लक्षिन्छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? दिदी भन त।
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको हिसाबै छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्नु मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी धुमकेटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोगका नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा रूपमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाइम 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 95/92/97/97/97/94 सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की
0: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ।
2: Oh,

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभरि एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सुनु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु भूकुण्डको काठमाण्डुमा एकीकृत सेवा शिविरबाट 3,000 भन्दा बढ़ीले लिए सेवा। सोलु खुल्लुमा हराएका 56 मध्ये 53 जना फेला, 3 जनाको खोजी जारी। खाद्यको सोलु खुल्लु शाखाबाट गत वर्ष 1 करोड़ भन्दा बढ़ीको चामल बिक्री। 1 वर्षमा 12 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिए। बिना बोर्डबाट 1 करोड़ भन्दा बढ़ी रकम नआएपछि ओखलढुङ्गाको मिशन अस्पतालमा बीमा सेवा बन्द। आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा 10 अर्ब राजस्व संकलन। र टाटा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। सोलु खुल्लुको एकमात्र नगरपालिका सोलु दुतकुण्डले संघीय राजधानी काठमाण्डुमा 2 दिने एकीकृत सेवा शिविर आयोजना गरेर 3,000 भन्दा बढ़ी नगरवासीलाई सेवा दिएको छ। काठमाण्डुमा बस्दै आएका 3,157 नगरवासीले शिविरबाट सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो। नगरपालिकाको स्थायी ठेगाना भई अध्ययन रोजगारी तथा अन्य विभिन्न सिलसिलामा काठमाण्डुमा अस्थायी रूपमा बसोबास गरिरहेका करिब 10% नागरिकलाई लक्षित गरी उनीहरूकै सहजताका लागि उक्त शिविर संचालन गरिएको थियो। वर्षायामको कठिन समय व्यापार व्यवसायमा संलग्न व्यक्तिहरू, फरक क्षमता भएका नागरिक, आर्थिक रूपले विपन्न वर्ग र विशेष गरी अस्पतालमा उपचार गराइरहेका तथा स्वास्थ्य समस्या भए गाउँ फर्कन असमर्थ नागरिकहरूको सहजतालाई मध्यनजर गर्दै काठमाण्डुमै सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ। सेवाग्राहीलाई झन्झटमुक्त र छिटो छरितो रूपमा सेवा उपलब्ध गराउन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र 11 वटै ओडाका जनप्रतिनिधिहरूका साथै आवश्यक कर्मचारीहरूको टोली काठमाण्डु पुगेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय थापाका अनुसार शिविरमा प्रदान गरिएका सेवाहरूको विवरण अनुसार सबैभन्दा धेरै सेवाग्राहीले राजस्व दाखिला गरेका छन्। जसमा 1,688 जनाले भूमिकर बुझाएका छन्। त्यसै गरी ज्येष्ठ नागरिक, एकल महिला लगायतले पाउने सामाजिक सुरक्षा भत्ता तर्फ 813 जनाले आफ्नो भत्ता नवीकरण गराएका छन् भने 27 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि नयाँ फर्म दर्ता गराएका छन्। यसका साथै शिविर मार्फत 200 नगरवासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ। व्यक्तिगत घटना पंजीकरण सम्बन्धी 195 वटा कार्यहरू शिविरबाटै सम्पन्न भएका छन् भने नागरिकहरूलाई आवश्यक पर्ने विभिन्न सिफारिशहरू 207 जनालाई प्रदान गरिएको छ। यसै गरी 15 जनाको सिफारिश प्रमाणित गर्ने कार्य र 2 वटा व्यवसायको नवीकरण समेत

शिविरबाटै गरिएको छ। नागरिकलाई उनीहरूकै पाएक पर्ने स्थानमा गएर सेवा दिने उद्देश्यले संचालित शिविरबाट नगरपालिकाले उल्लेख्य मात्रामा आन्तरिक राजस्व समेत संकलन गरेको छ। आधिकारिक विवरण अनुसार भूमिकरण तथा अन्य विभिन्न सेवा शुल्क बापत शिविरबाट मात्रै कुल 8,54,502 रूपियाँ राजस्व संकलन गरेको छ। सोलुख खुम्बु जिल्लामा आर्थिक वर्ष 2082-83 अवधिमा हराएका 56 जना मध्ये 53 जना फेला परेका छन् भने 3 जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय सोलुख खुम्बुका अनुसार बेपत्ता हुनेहरूमा ठूलो संख्या महिला तथा बाल बालिकाको रहेको छ। हराएका कुल 56 जना मध्ये 23 जना महिला, 14 जना पुरूष, 10 जना बालिका, 5 जना बालक र 4 जना ज्येष्ठ नागरिक, 3 पुरूष र 1 महिला रहेका थिए। प्रहरी र स्थानीय वासीको संयुक्त खोजी तथा निरन्तर समन्वयपछि अधिकांश मानिसहरू फेला परिसकेका भए पनि खोजीका क्रममा 4 जना भने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हालसम्म फेला नपरेका बाँकी 3 जनाको सम्भावित स्थानहरूमा तीव्र रूपमा खोजी तथा अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभएको छ। पारिवारिक विवाद, मानसिक स्वास्थ्य समस्या, रोजगारीका लागि घर छाडेर सम्पर्क विहीन हुनु तथा युवा युवतीहरूबीचको भागी विवाह जस्ता विविध कारणले मानिसहरू हराउने गरेको प्रहरीको भनाइ छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष 2082-83 चामल बिक्रीबाट 1,79,50,625 रूपियाँ राजस्व संकलन गरेको छ। शाखा प्रमुख अमिताभ कुमार यादवका अनुसार शाखा कार्यालय सोलुखुम्बु, डिपो कार्यालय लुप्ला र खुम्जुङ बिक्री केन्द्र मार्फत उक्त राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा कुल 2,144.5 क्विन्टल चामल बिक्री गरिएको कम्पनीले जनाएको छ। जसमध्ये शाखा कार्यालय सोलुखुम्बुबाट 8,900 क्विन्टल चामल बिक्री हुँदा 64,03,350 रूपियाँ राजस्व संकलन भएको छ। त्यसै गरी डिपो कार्यालय लुक्ला र खुम्जुङ बिक्री केन्द्रबाट 1,245 क्विन्टल चामल बिक्री भई 1,15,47,275 रूपियाँ आमदानी भएको कम्पनीले जनाएको छ। हाल शाखा कार्यालयबाट स्टिम जिरा मसिनो, एफआर स्टिम जिरा मसिनो, अरूवा सुना मनसुली र एफआर अरूवा सुना मनसुली गरी 4 प्रकारका चामल बिक्री वितरण हुँदै आएको छ। स्टिम जिरा मसिनो र एफआर स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल 9,200 रूपियाँ तथा 25 केजीको एक बोरा 2,300 रूपियाँमा बिक्री भइरहेको छ। त्यस्तै अरूवा सुना मनसुली र एफआर अरूवा सुना मनसुली चामल प्रति क्विन्टल 6,200 रूपियाँ तथा 25 केजीको एक बोरा 1,550 रूपियाँ उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल शाखा कार्यालय सोलुखुम्बुमा 464 क्विन्टल र लुक्ला डिपो कार्यालयमा 220.75 क्विन्टल गरी कुल 220.75 क्विन्टल चामल मौजदात छ। उक्त मौजदातले जिल्लाको खाद्य आवश्यकतालाई करिब 4 महिनासम्म सहज रूपमा धान्न सक्ने अनुमान कम्पनीको छ। कार्यालयका अनुसार हाल दैनिक 15-20 क्विन्टलसम्म चामल बिक्री भइरहेको छ। विपदका समयमा आवश्यक पर्ने चामल पर्याप्त मौजदातमा रहेको र यसबारे जिल्लाका सबै स्थानीय तहलाई जानकारी गराइसकिएको पनि शाखा प्रमुख यादवले बताउनुभयो। गएको आर्थिक वर्ष 2082-83 12,00,000 बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटकलाई हवाई मार्गबाट नेपाल भित्रिएका हुन् यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटन हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल
नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक छन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका छन्। ओखलढुङ्गा सामुदायिक मिशन अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट 1,20,00,000 रूपियाँ बखेउता रकम भुक्तानी नपाएपछि स्वास्थ्य बीमा अन्तर्गतको सेवा बन्द गरेको छ। अस्पतालका निमित्त निर्देशक बुद्ध श्रेष्ठका अनुसार लामो समयदेखि बीमा बोर्डबाट भुक्तानी हुन नसक्दा बीमा सेवा बन्द गर्नु परेको हो। उहाँले रिफरल केन्द्रका रूपमा सेवा दिँदा कागजात प्रमाणीकरण तथा मापदण्ड सम्बन्धी जटिल प्रक्रियाका कारण अस्पतालले निरन्तर आर्थिक भार बेहोर्नु परेको बताउनुभयो। श्रेष्ठले रिफरल भएर आएका बिरामीका कागजातमा त्रुटि हुने वा बीमा बोर्डले तोकेका मापदण्ड पूरा नभएको भन्दै दावी अस्वीकृत हुँदा गत आर्थिक वर्षमा मात्रै अस्पतालले 69,00,000 रूपियाँ भन्दा बढ़ी आर्थिक घाटा बेहोर्नु परेको छ। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष 2082 राशिमा 10,33,53,36,000 राजस्व संकलन गरी 85.15% प्रगति गरेको जनाएको छ। यो अवधिमा कार्यालयले 12,10,28,80,000 राजस्व संकलन गर्ने लक्ष्यमा 1,79,75,74,000 राजस्व कम उठेको कार्यालय प्रमुख केशव प्रसाद उप्रेतीले जानकारी दिनुभयो। संकलित राजस्वमा आयकर 4,07,25,41,000 बहाल आयकर 8,55,000 ब्याज कर 38,00,000 र 13,01,000 मूल्य अभिवृद्धि कर 2,56,86,75,000 अन्त शुल्क 3,15,10,49,000 शिक्षा कर 84,000 र अन्य कर 5,08,32,000 छन्। कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष 2,881 9,44,00,000 राजस्व संकलन गर्ने लक्ष्यमा 8,93,00,000 आर्थिक वर्ष 2,81,82,000 10,72,00,000 राजस्व संकलन गर्ने लक्ष्यमा 9,61,00,000 राजस्व संकलन गरेको थियो। आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका एक दुई ठाउँमा मात्रै मध्यम खालको वर्षा भएको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी परेन। बेलुकी पक्षी तुन दैलख लगायतका जिल्लामा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो दिन 3 दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधार वर्षाको सम्भावना देखिए पनि धेरै जसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।

0: पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालले लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा पाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोभो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। नेपाली टोलीको कप्तानी हरि हजुर थापाले गरेका छन् भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। बिहान 10 बजी सोलु हालसाल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु आश्रम सुन्दै रहनुहोला। नमस्कार।
1: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
2: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साधा स्टोरमा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साधा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: और प्रिंट मुजुकर को रकम भर सवारी साधन को नंबर 1 गणे संबंधी सूचना। आदरणीय सेवाग्रही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा दस्तुर 1 गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर 1 गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालयलाई विराट गर्नु।
5: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। इस्लामाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843-89-82-52, 9824-74-17-18, 9843-43-69-96 र 9861-23-14-72। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
9: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यसै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
9: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
7: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
7: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863-68-64-18।
9: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु,
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: वन जंगल को छेउमा घर आँगन।

0: पना छोड्नु पढ्न भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुहोस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यादसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: मानसिकताबाट बचाउ र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: त्यसो भने मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मन मिल्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुझाउने मौका दिनु।
2: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु गरौ। नागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राही भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104।
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलु।

0: कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: पनि तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: विधि यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत दह तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ
0: म त खोज्दा थाकिसके हौ
1: ल सुन बहिनी सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्नी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोजो त्यही तयार
0: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-00-5784 र विवेक श्रेष्ठ 9862-82-00-00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873-5 र 9861-34-213
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी

0: 여기로 아정이를 남아디노 야또선이
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी भुल्ला र ल आँखा बन्द गर त
0: त्यसै जसको नाम चाहिँ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
7: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
8: हजुर
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
8: हजुर रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
7: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
8: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालोअनलाइन.com र उज्यालोको फेसबुक च्यानलबाट पनि प्रसारण हुन्छ। पालिकाका जनप्रतिनिधिहरूको दोस्रो कार्यकाल अन्तिम वर्षमा चलिरहेको छ। 2079 सालमा भएको चुनावबाट निर्वाचित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूको पदावधि आउँदो 2084 वैशाखमा सकिँदैछ। दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूमा भइरहेका कामको समीक्षा पनि भइरहेको छ। यस्तै सरकारले गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफेरको गृह कार्य पनि गरिरहेको छ। गाउँको सिम्मदरबार भनिने पालिकाहरूले आउँदो आर्थिक वर्षको लागि बजेट पनि ल्याइसकेका छन्। केही पालिकाहरूको भने बाँकी छ। यसपालि देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकाले बजेट ल्याउन सहज भएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै बजेट ल्याउन र योजनाको भुक्तानी गर्न सहज बनेको हो। विगतमा प्रशासनिक झन्झटका कारण पनि बजेट ल्याउन कठिन हुने गरेको थियो। यसअघि कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट पेश गर्न र योजनाको भुक्तानी दिन चरम समस्या हुँदै आएको थियो। यस्तै अधिकांश गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा सञ्चालन भएका छन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि सभा सञ्चालन गर्ने क्रममा संसदीय अभ्यासलाई कम मात्र कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षदेखि भने अधिकांश पालिकाले बजेट प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। प्याकुरेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: सबैभन्दा पहिले चाहिँ पालिकाको दोस्रो कार्यकालको नि यो अन्तिम वर्षमा पुगेको छ अहिले। समग्रमा अहिलेको यो कार्यकालको अहिलेसम्मको अवस्थालाई तपाईहरुले कसरी मूल्यांकन गर्नु भएको छ?
1: हामीले स्थानीय सरकार जुन गाउँपालिका नगरपालिका को समग्र कामको मूल्यांकन गर्दा हामीले दुईटा खण्डमा बाँडेका छौं। एउटा चाहिँ हामीले जुन यो पुनर्संरचित संविधान, यो संविधान आइसकेपछिको स्थानीय तहको पुनर्संरचना भइसकेपछि 74 सालमा जुन पहिलो निर्वाचन भयो अहिले समग्र मूल्यांकन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्न पर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने, अहिले समग्र मूल्यांकन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्न पर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने हो भने 4 वर्षको मूल्याङ्कन गर्ने गर्छौं। यसरी हामीले आज अहिलेसम्मको समग्र मूल्याङ्कन गर्दा चाहिँ स्थानीय सरकारका धेरै कामहरू छन्। त्यो कामहरू लिस्टिङ गरेर 1-2-3 भन्यो भने धेरै हुन्छ। त्यसलाई चाहिँ क्लस्टरिङ गर्ने हो भने जम्मा 3 काम हो, स्थानीय तहको जम्मा 3 काम हो। त्यसमा पहिलो काम भनेको सेवा प्रवाह हो,
0: होइन?
1: सेवा प्रवाह भनेको राज्यले दिने सेवाहरू स्थानीय तह मार्फत सजिलैसँग नजिकबाट जाओस् भनेर लगभग 80% सेवाहरू चाहिँ स्थानीय तहबाट सरकार मार्फत जान्छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ। यसरी सेवा प्रवाहको हिसाबले हेर्ने हो भने स्थानीय सरकारहरू साँझ बिहान रात नभनिकन उहाँले सेवा प्रवाह गर्नुमा चाहिँ यसमा उहाँहरू अब्बल हुनुहुन्छ भन्ने हाम्रो मूल्याङ्कन हो। दोस्रो काम भनेको चाहिँ विकास कार्य हो। विकास कार्य भनेको पूर्वाधार मात्र होइन, शिक्षा

0: जस्तो सन्तुलन लगायतका जुन कामहरू भइरहेका छन् बीसौं वर्ष नभएको काम यो नौ वर्षमा भएका छन् होइन यस हिसाबले हेर्दाखेरि विकास कार्यमा हामी विभिन्न चुनौतीको बावजुद पनि तुलनात्मक रूपमा धेरै राम्रो भएको छ भन्ने हाम्रो मूल्याङ्कन हो तेस्रो काम भनेको चाहिँ यो दुईटा काम त पहिला पनि थियो पहिला स्थान निकाय हुँदा पनि यो दुईटा काम त सेवा प्रवाह निकाय विश्व नगरपालिकाबाट हुन्थे होइन शान्ति विकास निर्माणका कामहरू पनि हुन्थे नयाँ चाहिँ के हो त यो अहिले सरकार भनेको छ संघीयताको एउटा तह मानेको छ त्यसो हो भने फरक चाहिँ के हो त भन्दाखेरि शासन प्रक्रिया चाहिँ अहिले तीन तहमा बाँडिएको छ होइन राज्यको जुन शासनको राज्यको जुन कार्यपालिका व्यवस्थापिका न्यायपालिका त अहिले त्यो संघीयताको स्वरूपमा छैन विशेष गरी कार्यपालिका र व्यवस्थापिका चाहिँ अहिले तीन तहकै चाहिँ तपाईँको सरकारले जुन संरचनाले प्रयोग गर्दै आएको छ त्यसले गर्दाखेरि स्थानीय तहमा पनि विधायकी छ त्यहाँ सभा छ त्यसले कानून बनाउँछ संविधानले त्यही व्यवस्था गराएको छ अनि भनेपछि त्यसपछि कार्यपालिका छ कार्यपालिकाले आफ्नै अब कार्य विभाजन नियमावली कार्य सम्पादन नियमावली अनुसार ऊ चाहिँ स्थानीय सरकारको मन्त्री परिषदको जुन कार्यपालिकाको भूमिकामा ऊ छ भनेपछि तपाईँको जुन संविधानले दिएको विधायकीय अधिकार र कार्यपालिकाको अधिकार चाहिँ कसरी प्रयोग भइरहेछ समग्रमा शासन प्रणालीलाई चाहिँ कसरी व्यवस्थित गरेको छ भनेर हेर्यौं भनेपछि हामीले धेरै काम गर्नु बाँकी छ त्यसमा चाहिँ अलि हामी कमजोर छौं भन्ने हो विकास सेवा प्रवाहमा अब्बल छौं विकास कार्यमा हेर्ने छौं होइन तर शासन प्रक्रिया प्रणाली सञ्चालन गर्ने जुन गभर्न गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ व्यवस्थित गर्न अझै धेरै काम गर्नु बाँकी छ सभाहरू व्यवस्थित गर्ने कुराहरू सभाले कानून निर्माण गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने विधिहरू चाहिँ पुगिराखेको छैन त्यसै गरी तपाईँको जुन सभा सञ्चालन गर्ने विधिहरू मिलिरहेको छैन होइन यो चाहिँ के छ भने संसद हो नि त होइन जसरी संघमा प्रतिनिधि सभा राष्ट्रिय सभा छ प्रदेशमा प्रदेश सभा छ स्थानीयमा गाउँ सभा र नगर सभा छ यी सबैले के गर्छन् भन्दाखेरि संविधान दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो संसदीय अभ्यास गर्छन् र तपाईँको कानून निर्माण गर्ने काम गर्छन् तिनीहरूले बजेट पारित नीति कार्यक्रम पारित गर्ने बजेट पारित गर्ने कानून निर्माण गर्ने जसरी संघका संसदहरू चल्छन् जसरी प्रदेशका सभाहरू चलिरहेका छन् त्यही विधिबाट स्थानीय सभाहरू चल्नुपर्छ भनेर सबै प्रदेशले कानून बनाइदिएको छ त्यो संविधानले त्यही व्यवस्था गराएको छ होइन संविधानले दिएको व्यवस्था अनुसार प्रदेशले ती कानूनहरू बनाइदिएको छ सभाको सञ्चालन यसरी गर कानून निर्माण प्रक्रिया यो अवलम्बन गर अनि त्यहाँ सभा अन्तर्गत यो संसदीय समितिहरू हुन्छन् यो समितिहरू बनाऊ भनेर प्रदेशले साथै प्रदेशले कानूनहरू बनाइदिएको छ त्यो वास्तवमा त्यो कानूनलाई चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ भनेर अहिले हेरौँ भने त्यो चाहिँ हुन सकेको अवस्था छैन अनि किन हुन सकेन भन्दा पनि भन्यो भने हिजो संसदीय अभ्यास त केन्द्रमा मात्र अभ्यास गरे हो त्यो त तल त स्थानीयमा त यो अभ्यास थिएन यो त नयाँ अभ्यास हो होइन हिजो प्रदेशले चाहिँ किन व्यवस्थित सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भनौँ जुन मङ्सिरमा निर्वाचित भयो संघीय संसदबाट सातै प्रदेशमा सिनियर अफिसरहरूको टोली नै गएर पहिलो अधिवेशनै उहाँले चलाइदिएर आएको भनेको केन्द्रमा अभ्यास गरिरहेको जुन संसदीय अभ्यास थियो त्यो अभ्यास चाहिँ तपाईँको त्यसको नलेज स्किल चाहिँ प्रदेशसम्म चाहिँ गयो तर स्थानीयमा त कसैले पनि सिकाएन भनेपछि हामीले जे जान्यौँ त्यही काम अहिले भइराखेको छ त्यो नै व्यवस्थित गर्न चाहिँ बाँकी छ त्यसमा चाहिँ अलिक कमजोर छ
1: अब त्यसलाई कसरी व्यवस्थित गर्ने अहिले पछि आउँला जस तपाईँले एउटा सेवा प्रवाहमा बल छ यो व्यवस्थापकीय काम चाहिँ सिकिरहेछ भन्नुभयो सिक्ने चरणमा छ र अर्को अघि यो तपाईँले न्यायपालिकाको अलिकति छैन भन्नुभयो तर पनि न्यायपालिकाको भूमिका पनि पालिकाहरूले अभ्यास गरिरहेको छन् त्यसमा चाहिँ कस्तो छ जस्तो उप मेयर र उपाध्यक्षको मार्फत हुने त्यो न्यायपालिकाको जस्तै काम एउटा स्थानीय तहमा हुने मुद्दा मामिला मिलाउने काममा चाहिँ हामी कतिको यो अभ्यस्त भइसकेका छौँ
0: हो न्यायपालिका चाहिँ के भन्दा न्यायपालिकामा संघीय स्वरूपमा छ होइन यो एकीकृत स्वरूपमा छ त्यस कारणले गर्दाखेरि हाम्रो न्यायपालिका चाहिँ स्थानीय तहमा पनि न्यायपालिका स्वरूप चाहिँ छ भनेर भन्न मिलेन सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ
1: न्यायिक
0: अधिकार भएको चाहिँ न्यायिक सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ जसले चाहिँ केही विषयहरूमा उसले न्यायिक समितिले दुवै पक्षको लाई चाहिँ मिलाउने होइन तपाईँको चाहिँ दुवै पक्षलाई यो मेलमिलापको विधिद्वारा निरूपण गर्ने विषय छ र केही विवादहरू चाहिँ उसले चाहिँ तपाईँको आफैले फैसला गरेर निरूपण गर्ने व्यवस्थाहरू पनि गरेको छ त्यसले चाहिँ तपाईँको जस्तो स्थानीय सरकार सञ्चालन ऐनले नै यो यो विषयमा तिमीले मेलमिलाप गराऊ यो यो विषयमा चाहिँ तिमीले चाहिँ आफ्नो फैसला देऊ र यदि त्यो चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष पुनः आवेदन गर्नको लागि जिल्ला अदालतमा जान पाइहाल्छ त्यो त्यो ढंगको व्यवस्था हो र त्यसलाई अहिले के छ भन्दाखेरि अत्यन्त प्रभावकारी ढंगले उहाँहरूले त्यो काम गरिरहनु भएको छ अब यसको स्किल नहुँदै पनि होइन तपाईँको विशेष गरी दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूमा कानूनको एउटा कर्मचारी समेत नहुँदाखेरि पनि र अब उपाध्यक्ष उपप्रमुख भनेको कानून पढेको विज्ञ त हुँदैन होइन त्यो हिसाबले गर्दाखेरि उनीहरू पोलिटिकल चाहिँ राजनीति व्यक्ति हुन्छन् तिन उहाँहरूलाई त्यो क्षमता नहुँदा नहुने पनि उहाँहरूले चाहिँ बढी मेहनतका साथ होइन आफूलाई न्यायिक मनबाट नै त्यो कामहरू गरिरहनु भएको छ र अहिले विभिन्न अध्ययनहरूले पनि देखाएको छ त्यसले गर्दाखेरि धेरै चाहिँ जिल्ला अदालतमा जाने मुद्दाहरू घटेको छ त्यो ओभरलोड घटेको छ अनि सुरक्षा निकायमा जाने विवादहरू कम भएको छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ
1: अब प्याकुरेलले जस्तो तपाईँले पनि भनिहाल्नुभयो नौ वर्ष समग्रको यो नौ वर्षको चाहिँ अवधि दुईटा कार्यकाल एउटा चाहिँ पहिलो कार्यकाल हामीले पाँच वर्ष सक्यौं यो पनि अब अन्तिम कार्यकाल दोस्रो कार्यकालको अन्तिम वर्ष पनि आएको छ अब यो पहिलो कार्यकालको तुलनामा चाहिँ दोस्रो कार्यकालको अहिलेसम्म यो गाउँपालिका नगरपालिकाहरूले गर्ने कामको शैली र क्षमता चाहिँ कतिको फरक पाउनुभयो तपाईँहरूले
0: यसमा पहिलो अलि मेहनत पहिलोकोले धेरै गर्नु पर्यो किनभने उहाँहरू निर्वाचित भएर आउँदा निर्वाचित भएको प्रमाणपत्र पाउँदाखेरि पनि शपथ खाने चाहिँ शपथको पनि व्यवस्था थिएन हजार हजार निर्वाचन आयोगले ल यही पढेर खुवाउनु भनेर छुट्याउ गरेर पठाएको भने कानूनी व्यवस्थाहरू चाहिँ एकदमै तपाईँको चाहिँ केही थिएन उहाँहरू निर्वाचित भएर पदबाहली गर्दाखेरि कसैले टहरामा कसैले चाहिँ अब त्यही साबिकका गाविस होइन कसैले वडा कार्यालयहरूमा गर्नु परेको अवस्था थियो भनेको त्यति बेला जति पनि कानूनी प्रबन्धहरू गर्नुपर्ने व्यवस्था थियो संस्थाहरू प्रबन्ध गर्नुपर्ने पूर्वाधारहरूको प्रबन्ध गर्नुपर्ने धेरै कुराहरू चाहिँ सेटल गर्नुपर्ने आफूलाई स्थापित गर्नको लागि गर्नुपर्ने अवस्था थियो सबै काम सुरु जिरोबाट सुरु गर्नु परेको थियो तर अहिले अपर्च्युनिटी दोस्रो कार्यक्रमलाई के भन्दाखेरि त्यसैलाई अब जे जे भएको छ त्यसैमा टेकेर अब थप काम गर्ने कुराहरूमा चाहिँ उहाँहरूले काम गर्नु पाउनु भएको छ त्यो अपर्च्युनिटी दोस्रोलाई अलि बढी छ तर फेरि दोस्रोमा अहिले अर्को एउटा चुनौती के थप्यो भन्दाखेरि पहिलो कार्यकालमा जति स्रोत साधन उहाँहरूले प्राप्त गर्नुभएको थियो दोस्रो कार्यकालमा त्यो घट्यो
1: ए
0: त्यो घट्यो होइन त्यो के छ भने पहिलो कार्यकालमा त्यति धेरै चुनौतीहरू स्रोत साधनमा कम भोगेको चाहिँ हामीले अनुभव गर्यौं तर दोस्रो कार्यकालमा त्यो चाहिँ अलिकति जस्तो केन्द्रको पनि बजेट बढ्दै गए पनि हस्तान्तरण वित्तीय हस्तान्तरण हुने आकारहरू बढ्न सकेन त्यो कारणले पनि यो चाहिँ तपाईँको उहाँहरूको स्रोत साधनमा चुनौती चाहिँ दोस्रो कार्यकाललाई अझ बढी चाहिँ हुन गएको
1: हजुर अब राजेन्द्र प्रसाद प्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ अब यो पालिका स्थानीय सरकार भनेको गाउँको सिम्मदरबार भनेर अब सबैले भनिरहनु भएको सबैले त्यसको अपेक्षा गरिरहेको तपाईँले भनिहाल्नुभयो सेवा प्रवाहमा त अहिले पनि धेरै नागरिकले गाउँ स्थानीय सरकारबाट अझ बढी गाउँपालिका होइन गाउँपालिका धेरै छ त्यहाँबाट नागरिकले सेवा पाइरहनु भएको छ अब नागरिकले राखेको अपेक्षा र स्थानीय सरकारले दिन सकेको सेवा बीचको दूरी चाहिँ कस्तो छ
0: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढ़िरह्यो होइन असन्तुष्टि त्यसमा चाहिँ बढ़ी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त त्यो संघले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ असन्तुष्टि बढ़ी भयो भनेर चाहिँ छुट्याइएको छैन सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्र भनिएको छ नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजो चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुराहरू चित्त दुखाइथ्यो पासपोर्ट समयमा पाइएन भन्ने चित्त दुखाइथ्यो अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइन जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूमा गुनासो कम छ तुलनात्मक रूपमा गुनासै छैन भन्ने कुराहरू होइन होइन संघले दिएको सेवा र प्रदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा
1: हजुर राजेन्द्र प्रसाद प्याकुरेलजी अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौं अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन् वास्तविक समस्या चाहिँ केमा छ
0: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तीनटा पक्षहरू भनिन्छ राजनीतिक संहिता वित्तीय संहिता प्रशासनिक संहिता होइन राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड भयो वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन संसाधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी संघमा हुनुपर्ने गरेको व्यवस्था छ भनेको संघले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ उसले वित्तीय हस्तान्तरण गरेर प्रदेशलाई स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो तर तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ संघमा संघले अलि कन्सेसन गरेको त्यो ढंगले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ स्थानीय अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ होइन त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति वृद्धि गर्न सकिरहेको अवस्था छैन त्यो चुनौती छ त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो अर्को अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन् जस्तो गत आर्थिक वर्षमा हुनुहुन्छ भने जन जुन 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदान शीर्षकबाट जानु पर्दथ्यो होइन संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कारण गरिसक्छन् अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तै समपूरक अनुदान र विशेष अनुदान संघबाट प्रदेशबाट जान्छ त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन र अहिले त अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि होइन जेएनजी आन्दोलन चुनाव त्यसपछि गएर महँगी त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारण गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि भनेको गरे होइन कामै नगरिकन पनि बसे यो कालोपत्री गर्ने कच्चा पदार्थहरू भिटामिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का चाहिँ अब सकियो अब निर्माण व्यवसायले आफ्नो मेरो ठेक्का चाहिँ म्याप थप भन्छ उसले किन केन्द्रले थपिएको छ केन्द्रका योजनाहरूमा थपिएको छ अनि उसले तल प्रेसर गरिरहेको छ तर त्यो त्यो स्रोत चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो अर्को वर्ष जाँदैन त्यसले गर्दाखेरि त्यसरी कुन आधारमा अब चाहिँ तपाईँको म्याप थप गर्ने म्याप थप गर्ने भने अब आफैलाई आर्थिक भार पर्नेवाला छ र योजना पनि अल्पत्र पर्ने छ यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको र हामीले भनेका छौँ जसरी केन्द्रको संघका योजनाहरूमा म्याप थप गरिएको छ स्रोत सहितको त्यसै गरी त्यो त्यो स्रोत सहित को म्याथ थप्ने व्यवस्था चाहिँ स्रोत चाहिँ जति फ्रिज भएर आएको छ त्यो फ्रिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सत भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो
1: अब यो धेरै पालिकाले चाहिँ चालू खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन् यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ यो अनुदानको कुराहरू छन् त्यो नभएर वे अरू कारण छन्
0: यसमा दुई तिनवटा कारण छन् एउटा त्यो हो त्यो होइन संघले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो त्यो अनुसारको व्यवस्थित त्यो ढंगको अध्ययन पनि भएको छैन होइन त्यो त्यो ढंगले गर्न सकेको अवस्थाहरू छैन त्यो न्यायिक छैन त्यो एउटा विषय हो अर्को विषय चालू खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ओएनएम व्यवस्थित ढंगले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहियो कति जनशक्ति चाहियो अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौं कि भनेर हेर्नुपर्ने अवस्थाहरू पनि छन् कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढंगले अध्ययन गरेका छैनौं जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन तर मान्छेहरूको संख्या चाहिँ धेरै छ चालू खर्च चाहिँ हाम्रो बढेकै छ होइन त्यसले गर्दाखेरि व्यवस्थित ढंगले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढंगले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौं नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ किनभने हामीले धान्नु पनि पर्ने हुन्छ त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ त्यो ढंगको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छ
1: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ
0: अब हामीले वास्तवमा संघको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ होइन जस्तो चाहिँ जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन सशस्त्र अनुदान केही बढेको छ त्यो सशस्त्र अनुदान बढ्नु भने चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन जस्तो तपाईँलाई एउटा भनौँ 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन सामान्यकरण अनुदानमा गएको थियो, अहिले तपाईँको 21 अर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 88 अर्ब 8 अर्ब बढेको छ। भनेको त्यो जुन संघीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको उत्साह हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन। अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नि गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेशन पनि चाहिँ गरेका छौँ अनि सहजीकरण गरेका छौँ। तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनुहोस् है भनेर भनेका छौँ होइन। त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष होइन, अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पूरा वर्ष होइन, उहाँले काम गर्ने भनेको लगभग 9 महिना हो होइन, किनभने वैशाखबाट चुनाव आइसक्छ होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने, त्यो चैतसम्म टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँ अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस् होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्। नयाँ ठूला योजनाहरू अब कार्यक्रमहरू शुरू गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू शुरू गर्नु भएको छ होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू शुरू गर्नु भएको छ, त्यो अभियानहरूलाई पूरा गरौँ। त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो। वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भन्ने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा होइन, अहिलेसम्म के पनि नभएको त होइन नि। त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि, त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गर्यो हामीले गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस्। प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ होइन, केन्द्रित हुनुहोस् भनेर हामीले
1: एकदम। अब मैले कामकै कुरा गर्दा नि त्यहाँ कुरो तपाईँले भनिहाल्नुभयो, एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझ एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन होइन, धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका नि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ। कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि, त्यो किसानहरूले चिन्ता जनाएका एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्। तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रभावमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ। के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ क्या, यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि
0: हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ होइन। प्राथमिकता निर्धारण आवश्यकता हो होइन, तर त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन। जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू क्याम्पसहरू होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ। त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भने संविधानले उसलाई त्यो अधिकार दिँदैन होइन। जस्तो 12 कक्षासम्मको अधिकार शिक्षामा 12 कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन। त्यो एउटा क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ, बेरोजगारी निकाली ल्याएको छ। तर अब बाध्यता के छ भन्दाखेरि सङ्घ प्रदेशले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ। जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउन छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन, त्यो होइन, त्यो त उसको त काम के हो भने 12 कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो, त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन होइन। तर यसलाई हामीले हेर्दाखेरि सत कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तव उसको जिम्मेवारी हो त भने होइन होइन। त्यो यस्तै के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो होइन। एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे होइन, गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि ठुलो कुरो हो त्यो होइन। त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि त्यो काम अर्को सरकार तहको सरकारले गर्यो भने उसले गर्नु पर्दैन थियो नि त। क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगानी गर्नु पर्दैन थियो, उसले आफ्नो 12 कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो हो। यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि तपाईँ कन्फ्युजन भइरहेको छ। त्यसले गर्दाखेरि यो कार्य विशदीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ त्यो कार्य विशदीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरावर्तन गर्नु संशोधन गर्ने काम भएको छ होइन। परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ, अब त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन। त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो, त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि होइन त्यसले गर्दाखेरि तपाईँको कुन तर्फको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ अनि त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ. त्यो हुन सकेको छैन. अहिले
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम बजेट संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं. गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्ने गर्नुहोला.
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल.
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं.
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्.
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान.
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी.
4: क्लासिक टेकको 16th anniversary अफर. जतिमा चाहियो त्यतिमा पायो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690.
7: स्वस्थ जीवनका लागि आयुर्वेद.

0: স্নেহে ভরপুরা প্রশ্ন বিচার উজালো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
2: एकदम अहिले यो पटक चाहिँ दुई तिनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन। अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अलिक तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन। भनेपछि यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तिनवटा काम छ, दुई तिनवटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ। यो हामीले बारम्बार भन्ने आएको विषय हो, तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासनले आफै राख्ने व्यवस्थाहरू गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउनु हो भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौं भनेर हामीले पहिलादेखि भन्दै आएको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि त्यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को हामीले फेरि के गर्यौँ भने हामीले झन् 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएरै हामी अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकारीसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताका विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गर्यौं अनि यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ। विशेष गरी मधेस प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं अनि यो विविध यो विभिन्न दुई तिनवटा कामहरूले गर्दाखेरि
1: अब त्यो तिनवटा भन्नु पनि तपाईँले जुन पारित गर्न बाँकी अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनुको लागि के गर्दै हुनुहुन्छ
2: होइन, हामीले तपाईँहरू भन्नुहोस् हामी त्यहाँ चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौँ, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेको छौँ होइन, हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ।
1: अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भन्नु चाहिँ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
2: अघि मैले पनि अघि पनि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधान समिति त्यहाँ पनि छ, अनुगमन सुशासन समिति लगभग सबै प्रदेशले भनेको छ होइन, यी भनेको यी संसदीय समितिहरू हुन् होइन, त्यस्तै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयको समितिहरूको व्यवस्था छ। यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ। जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठनको प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिराखेका छौँ, हामी भनिराखेका छौँ। जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्न पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका बेरोजगार फडचोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभापति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने, अनि त्यो अहिले पनि छ नि त होइन, सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई मात्र नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षीले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन हाम्रो चाहिँ के छ भन्दाखेरि जस्तो 48 सालदेखिको हाम्रो संसदीय अभ्यास हो त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन कार्यपालिका सदस्यहरू होइन यो कतिपय ठाउँ त्यो पनि देखेको छ त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन माथिको जस्तो छुट्टै त छैन होइन यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टा छुट्टै त हो नि छुट्टा छुट्टै हुँदा हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ
1: भएन
2: तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन प्रत्यक्ष निर्वाचित हो त्यसले गर्दा केही फरकहरू छ
1: तपाईँलाई लाग्यो यसले एउटा गरौँ सुधार चाहिँ के गर्न पर्ला संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्नुपर्ने आवश्यकताहरू चाहिँ
2: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो यो संघले भ्याउँदैन संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफ्नो बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन उद्घाटन गर्न दिएन होइन हामीलाई त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन होइन यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बनाइँदैन त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन त्यसो कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्यो त्यहाँ कुनै उद्घाटन समारोह भन्छ तपाईँको बन्द सत्र उद्घाटन सत्र बन्द सत्र त्यहाँ अतिथिहरू बोलाउने खाँदामाला गर्ने त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन त्यहाँ सिधै के हुन्छ भने सभा चाहिँ जाने वा आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घ प्रदेशका सभाहरू बैठक बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो विधि त्यो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढंगले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन तर अहिले धेरै सुधारहरू भएको छ जस्तै सभाको छोरी सचिवालय बनाउने होइन पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो अहिले हामीले गाउँपालिकाहरूलाई सहजीकरण गरिरहेका छौँ एउटा कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टी बनाउनु पर्यो छुट्टी दर्ता चलानी हुनु पर्यो त्यहाँ छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो जिम्मेवारी दिनु पर्यो र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहेटबाट हुनु पर्यो अनि यो ढंगले संस्थाको त छुट्टै छुट्टै संरचना हो यसरी जानुपर्छ भनेर हामीले भनिराखेका छौँ त्यसले अलिकति केही समय लिन्छ
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने
2: प्रदेशबाट हो किनभने हामी संघ महासंघले हामी एक केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ हामी

0: गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो। अब यो बजेट अघि बजेट कुरा गर्नुभयो, समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ, पर्याप्त छैन, तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ। अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि, अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ। अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन यो पालिकाहरूले चाहिँ शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढ़ाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ?
1: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँले पूर्ण प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ उनीहरू नसिम निर्वाचित भएर आउँदाखेरि के गर्छु भन्नुभएको थियो, एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ त्यो पूर्ण प्राथमिकरण गर्नुहोस्। ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ, जे जे कामहरू शुरू गरेका छौँ त्यसलाई सम्पन्न गर्ने, त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने काममा हामी लागौं भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ, त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं, त्यो हामीलाई पनि पठाउनुहोस्, महासंघलाई पठाउनुहोस्, हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले सञ्चार गरिरहेका छौँ। अब हामीले अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले शुरू गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न, त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन। त्यस्तै तपाईँ शिक्षा स्वास्थ्य लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू शुरू गर्नुभएको छ, त्यो अभियानहरूलाई सम्पन्न गर्ने गरी हामी लागौं होइन, त्यो अभियानहरू सम्पन्न गर्ने त्यो गरी लागौं भन्ने नै हामीले अनुरोध गर्दै आएका छौँ। विशेष गरी अब यो पूर्वाधारमा हामी संस्रोत नभएको कारणले गर्दाखेरि संघ र प्रदेशलाई अलिक बढी हामी आश्रित हुनु परेको छ, उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौं र यो शिक्षा स्वास्थ्य लगायत सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ।
0: अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ, अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न, किसानले मल पाएन होइन, त्यो मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन, एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसके, मसँग यत्रो चाहिँ अनुभव छ, ज्ञान छ, तर मैले काम पाइन, मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन, त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका, उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन, उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने, त्यो वातावरण मिलाउन सकिन्न त्यस्ता
1: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ हेर्नुहोस्, जस्तो मल पाइएन भन्ने विषय छ, मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको हो, मलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो, वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको, त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन, त्यो पालिकामा मलै पुगेको छैन, त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्न सक्दैन, त्यहाँ पुगेको छ, त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ र वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्नु पाइयो हो, त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो, किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन, रासायनिक मल उत्पादन हुँदैन, संघ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो, त्यहाँ पुर्याएर चाहिँ आवश्यकता
0: स्थानीय गाउँले होइन कि त्यो त पालिकाले मार्फत
1: त्यो त प्रशस्त रूपमा आएको छ, हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ, यो हामीले मात्रै भनेका छौँ, संसार जगत त्यतिकै आएको छ, सबै ठाउँबाट आइरहेको छ, तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ, यही समस्या उठ्छ, तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन, त्यो चाहिँ उहाँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले मान्नुभएको छ, तर मलै पुगेको छैन, पुर्याउने काम त उहाँहरूको
0: संघीय सरकारकै हो होइन, त्यो संघीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ, अरू तर्फ पनि भइरहेको छ, अब कहिले काहीँ के लाग्न सक्छ भने जस्तो हरेक माग लिएर काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन, संघीय सरकारलाई घर बचाउनको लागि सिंहदरबारहरूसम्म आउनु पर्ने बाध्यता छ, त्यो काम चाहिँ उहाँहरू संघीय सरकार संघको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या, किन
1: होइन, अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू

0: पठाउनु भने बढी आश गर्छौ होइन त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पूरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पूरा गर्नुपर्ने देखिन्छ होइन जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो तुरन्तै हामीले मन्त्रालयसँग महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यो मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ होइन तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्राचार गर्यौँ होइन भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नु भन्दा बरु केन्द्रमै गएर माग राख्यो बरु त्यहाँबाट सबै ठाउँ सर्कुलर हुन्छ एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त नागरिकको त हुनु नै भयो कि होइन किनभने स्रोत साधन बढी यहीँ छ उसले स्रोत साधन नदिकन उसले हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन त्यसले गर्दा यो स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्दै नि कि त आशको कारणले कि त्रासको कारणले हो कि होइन आश र त्रास दुवै के छ भन्दा संघ सरकार चाहिँ छ उसले केही गर होला भन्ने आश चाहिँ तपाईँको संघ सरकारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतमा सबैको ध्यान आकर्षण हुन्छ नि त्यहाँ भएपछि र राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हजुर राजेन्द्र प्रसाद त्यागपुरजी अब अर्को एउटा सुधार्न पर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ योजना अधुरा रहने समस्या अब यो समस्या अर्को पटक दोहोरिन नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँको सुझाव के छ
0: एकदमै यो बेरोजगार बढ़िरहेछ स्थानीयमा चाहिँ बढ़ै छ भनेर हामी संचार माध्यमबाट पनि सुनिरहेका हुन्छौँ जहिले पनि यसलाई चाहिँ के गर्नु पर्यो अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो तथ्याङ्क के छ भने बढ़िरहेको छैन घटिरहेको छ
1: पहिला
0: के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरोजगार थियो स्थानीय तहमा है तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन 1.2% कममा आएको छ भनेपछि अहिले के छ भन्दाखेरि लगभग हामी संघ र प्रदेशको बराबरीमा पुग्नु लागिसकेका छौँ तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन त्यसै गरी तपाईँको चाहिँ 1.4 छ संघको 1.5 को आधारमा हुन्छ हाम्रो 1.7 छ होइन भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ संघ र प्रदेशलाई भेट्छौँ तर भनेको के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरोजगार अङ्क कायम भइसकेका छ नि त्यसलाई चाहिँ फसल गर्न सकिएन कि बेरोजगार उठ्ने कम चाहिँ घट्यो तर उठिसकेको बेरोजगार फसल गर्न सकेन अहिले तपाईँ स्थानीय तहमा लगभग कति 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजगार छ ल चाहिँ समग्रमा 8 खर्ब जति बेरोजगार हो होइन त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन 219 अर्ब हो त्यो बेरोजगार चाहिँ फसल गर्न सकिएको छैन हो मैले यही मौकामा तपाईँलाई म एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु हामी यो सबैलाई भनिराखेका छौँ उहाँहरूले मलेपा प्रतिवेदनले के भनेको छ भने 2-3 कानूनी प्रबन्ध गर भनेको छ पहिलो कुरो पहिले आर्थिक कार्यनीति वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ होइन सबै स्थानीय तहले आफ्नो बनाऊ त्यसै बेरोजगार फलस्यूट कार्यनीति बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ यो 3 कानूनी प्रबन्ध गर पहिला होइन त्यसपछि गएर लेखा समिति तिमीले बनाएकै भने भएको छैन त्यो पुनर्गठन गर भनेको छ त्यो भएन भनेको लागि होइन जस्तो के छ भने कार्यपालिकाका सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उनले गरेको काम चाहिँ म मान्दिनँ भनेको छ उसले म पनि के भन्दाखेरि त्यो सभाको सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन महालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन सभाको बैठकमा पेश गर्नुपर्छ त्यो हामीले अधिकांशले गरेका रहन्छौँ सभामा पेश गर त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने होइन लेखा समितिको बैठक बसेर दफावार बेरोजगारका दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन कतिपयले हामीले के गर्दो रहेछौँ नजानेर भने महालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले बेरोजगार फर्चुट गर्नको लागि अनुरोध गर्दो रहेछौँ त्यो चाहिँ होइन बेरोजगार फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो त्यो संसदलाई हो संसदले त के गर्दैन बेरोजगार फर्चुट प्रतिवेदन लेखा समिति तयार गर सभामा लगेर पेश गर सभाले फर्चुट गर त्यो फर्चर गरेको व्यवहार चाहिँ मलाई के गर्यो भन्दाखेरि महालेखा परीक्षकको जुन नाम सिस्टम छ नाम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बिरुजु गर्छ हो यति प्रोसेस चाहिँ हामीले पुर्याउनु नसकेको कारणले गर्दाखेरि महालेखा परीक्षकले पनि को कार्यालयले पनि बिरुजु सम्परीक्षण गरिदिएको अवस्था छैन फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि मौकामा भनेर यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न त्यसलाई प्राथमिकतामा राख्नुहुन्न यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन् यो सबै कति कुरो भन्न मिल्छ कति कुरो भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन् त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ दुई हप्ता अगाडि महालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गएर यो पनि गुनासो समाधान भनेका छौँ र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ त्यो समयभित्र कि त हामीले त्यसलाई सम्परीक्षण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हाम्रो शंका लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ हामी शून्य बनाउँछौँ त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ हामीले त्यो महालेखा परीक्षकको कार्यालयलाई महालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघाउने काम पनि गरिरहेका छौँ सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ अघि भनेका नमुना कानून मैले तीनटा नमुना कानून के अरे कानून भने त्यो कानून नमुना कानून बनाएर हामीले चाहिँ मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासंघ मार्फतै हामी त्यसलाई पठाएको पनि छौ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म केही सन्देशमा आएको अनुरोध गर्न चाहन्छु महासंघले यो वर्ष बिरुजु फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासंघले पनि दुईटा काम गर्ने भनेका छौँ यो वर्ष अस्तिबाट शुरू भइसक्यो गतेबाट यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ होइन अर्को काम भनेको चाहिँ बिरुजु फर्चुटको वर्ष अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरोजगार कति अहिलेसम्म उठेको छ कति घटाउन सक्नुहुन्छ एउटा टार्गेट फिक्स गर्नुहोस् केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजगार अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ र यो बेरोजगार फर्चुटमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम यता महालेखासँग समन्वय गर्ने काम चाहिँ हामीले यो वर्ष चाहिँ प्रमुख प्राथमिकतामा रहेको छ यो यसको प्रभाव अर्को वर्ष देख्छौ
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद ठाकुरजी अब दुईटा कुरा मात्रै छ एउटा स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम अझै पनि जोड्नु पर्ने काम र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ तपाईँको आग्रह के छ
0: अब यो हामी अब आईटी बेस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन बनाउनु मिल्दैन त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ शुरूबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ महालेखा नियन्त्रणको कार्यालयबाट त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ चेक काट्न नपाउने कारण खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन पैसा फ्रिज भएको छ होइन त्यो अन्तिममा क्षमता बढाउनुपर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ त्यो सँगै अब सूत्र सँगसँगै जसको जिन्सी व्यवस्थापनको पाटो खरिदको पाटो त्यसै गरी तपाईँको राजस्वको पाटो होइन यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ आफ्नो मोबाइल एपबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने लाइन लाग्न जानु नपर्ने वडामा जानु नपर्ने त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ र कतिपय कुराहरू चाहिँ के छ भन्दाखेरि स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नुभएको छ तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शंका छ होइन जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढंगले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ जसरी शिक्षा स्वास्थ्यको पनि शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल डिजिटल स्वास्थ्य सेवाको कुराहरू चाहिँ छ प्रधानमन्त्रीकै मातहतकारले मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेको छ त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन सँगसँगै विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन् उहाँहरूको त्यो प्राथमिकता नै छ.
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ र यो गाउँपालिका नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफारको गृहपालिका कार्य पनि चलिरहेछ. अर्को वैशाखमा चुनाव पनि हुन्छ होइन अब पालिकाहरूको चुनाव हुन्छ. अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जे जस्ता समस्या अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौं यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारलाई काम गर्न सहज हुन्छ होला.
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन चुनाव चाहिँ यता वा उता लान मिल्दैन यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ निर्वाचन सम्पन्न हुनुपर्छ वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन त्यो तालिकाले तलमाथि नहुन प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ. पहिलो कुरो के संख्या सिमाना हेरफेरको विषयहरू छ त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ त्यो मन्त्रालयमा लगभग 90-95 एउटा निवेदनहरू आएको छ कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू कतिको वडाको संख्या नमिलेका कुराहरू अहिले संख्या सिमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन् त्यो निवेदनहरूलाई छिटो टुङ्गौं भनेर हामीले धेरै चाहिँ 2-3 वर्ष अगाडिदेखि चाहिँ त्यसको बहस पर्यवेक्षण गर्दै पनि आयौं. अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ अब मापदण्डमा धेरै ठूलो धेरै कुराहरू परिवर्तन छैन स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यही कुरो मापदण्डमा ल्याइएको छ खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दफा 3 यसरी संख्या सीमाना हेरफेर गर्ने चाहिँ गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा 1 अगाडि सक्नु भनेर भनेको छ त्यो अब हामी 1 भित्र गइसक्यौं होइन 1 हामी भित्र गइसक्यौं अब अहिले कि त स्थानीय सरकार सञ्चालन ऐन तत्काल संशोधन गरेर तपाईँको बरु 6 महिनाभित्रमा गरेर हुन्छ निर्वाचन आयोगले म 6 महिनाभित्र समय भए मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने संशोधन गर्दाखेरि 6 महिनाको अवधि राख्ने 1 सट्टा त्यो बीचमा केही काम गर्नु यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले टुङ्गिन सक्थ्यौं होला तर अब अलिकति के छ भन्दाखेरि अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि संघ सरकारले चाहिँ अब स्थानीय तहको संख्या एकदम घटाउँदैछ होइन यो मर्ज गर्दैछ होइन यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जारी भएपछि अलिकति बढी हल्ला भएको छ. अब त्यो गर्नको लागि चाहिँ भ्याइ भएन भन्ने लाग्छ यो संख्याको अलिक केही मर्जहरू गर्नुपर्नेछ जस्तै तपाईँ के छ भने तपाईँको केही अलिक ठूला नगरपालिकाहरू बनाएर त्यो वरिपरिका नगरपालिका गाउँपालिकालाई मर्ज गरेर अलिक मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्न 10 भयो 10 अभ्यासले पनि गर्न सकिन्थ्यो होला केही संख्या घटाउनु पनि पर्नेछ वास्तवमा हिजो यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधानले दिएको छ त्यो कारण गर्नलाई यो इकाइ धेरै हो होइन धेरै हो यो 500 कममा ल्याउनु चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ त्यो महासंघको धारणा पनि छ त्यसमा तर त्यसको लागि समय छैन त्यसको लागि छुट्टै आयोग बन्नुपर्ने हुन्छ पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम शुरू गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ. जे तपाईँको चाहिँ अलिअलि मिलाउनु पर्ने विषय जुन मन्त्रालयमा आइसकेका निवेदनहरू छन् त्यसलाई चाहिँ बरू छिटो टुङ्ग्याइदिएर ऐन संशोधन गरेर 6 महिनाभित्र गर्न सक्ने भन्ने कुराहरू पहिला त्यो ऐन संशोधन गर्नु पर्यो त्यसपछि त्यो विषय टुङ्ग्याउनु पर्यो त्यसले टुङ्ग्याएर चुनावको तयारी गर्नुपर्छ त्यो अब पुनर्संरचना कुरो चाहिँ अहिले भ्याइँदैन.
1: हुन्छ तपाईँको यो महत्वपूर्ण भनाई जानकारी सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू यो समयको लागि धेरै धेरै
0: हस् यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू संघ प्रदेश स्थानीयको समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राखे हर्ष दिनुभयो यहाँलाई पनि धेरै धन्यवाद.
1: वहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 494-555।
6: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 to 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
7: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सड़क र सवारी।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142-8888 र 0142-8888।

0: नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोर। एमाले र नेकपा बीच पाँच प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असुल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गते देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अनुरोध तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक यसका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अनि राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाहीसहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रूपियाँ जरिमाना वसुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्सद भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हिल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। नारायणसँग त डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जयसीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजे भित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: 40 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सिरम दरबाङ एक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीर विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका 2 बेलाको दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर सहित माटो लिन गएका बेला माटोको ढिस्को खसेर राजपुर गाउँपालिका 2 बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका 1-2 ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गयो। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित भिक्कीले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार 2:01 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नुपर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले 1 अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चार बजेभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 45,000 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असुल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। बाबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगला

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
1: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गली सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिने हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राजनीति अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: गुड मर्निङ, नमस्ते, नमस्कार। सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाइ हेरेर। सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दैनुहुन्छ। र कतिजना साथीहरू कार्यक्रम लकीको प्रतीक्षामा हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको घडी चाहिँ आइ नै सकेको छ। र प्राविधिक मित्र बाटोमालाई सपोर्ट गरिदिनुहुन्छ सिर्किला मुसिर्पा भने बाबा रेविका राई र सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छु। र विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। तपाईँले हामीलाई रेडियो मार्फत पनि सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ है। र आउन चाहनुहुन्छ भने 9956 4570 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँ अनि म चाहिँ प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छ है। र विशेष गरी त तपाईँहरू लोक सेवाहरू शिक्षक सेवा तपाईँले तयारी गरिदिनुहुन्छ भने कार्यक्रम लकीले धेरै मात्रामा सहयोग गर्नेछ, किनकि हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू रहेको छ है। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। मार्फत सुन्न चाहनुहुन्छ भने www.solefm.com सर्च गरेर एकसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँ बाटोको बोलिदिनुहुन्छ? गाडामा बाट पूर्वा शेर्पा बोल्दैनुहुन्छ? गाडामा स्कुल बाट अनि कति क्लासमा पढ्दैनुहुन्छ पूर्वाजी? हो र, अनि रेडियो सेलेक्टिङलाई सुन्दै हुनुहुन्छ? ल ठिक छ, त्यसरी नै सुनेर साथ दिनुहोला भन्न चाहे। अनि कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ पूर्वाजी? दोस्रो पटक ल ठिक छ, एकदम खुसी लाग्यो फुर्बाजी। आगामी दिनमा पनि यसरी सहभागिता जनाउनु होला है त। ल ठिक छ त फुर्बाजी, कार्यक्रममा पनि स्वागत गर्न चाहन्छु। कार्यक्रममा सहभागिता जनाइसक्नु भएको छ। तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। ओके, तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेछ, यस्तो रहेको छ, सगरमाथा हिमालको उचाइ कति रहेको छ? 8848 भन्नुहुन्छ? ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। फुर्बाजी, यसको सही उत्तर रहेको छ 8848.86 मिटर रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, घोडागुडी ताललाई अर्को घोडागुडी ताललाई कुन उपनामले पनि चिन्ने गरिन्छ? पास भन्नुहुन्छ? ओके, अहिले पनि हामी छुटौं। साथी हुनुहुन्थ्यो गाडामा स्कुल बाज फुवा शेर्पा। फुवा शेर्पा भने छुटिसक्नु भएछ, छुटिसक्नु भएको छ प्रयास गरेर भने। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दिनुहुन्छ? ओके, प्युठानबाट ऋषिराम पाण्डे बोल्दिनुहुन्छ। तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोलाई त। ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, घोडागुडी ताललाई कुन उपनामले पनि चिन्ने गरिन्छ? घोडागुडी ताललाई कुन उपनामले पनि चिन्ने गरिन्छ? कपिल ताल भनिन्छ? ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। बधाई छ विश्रामजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, तपाईको लागि यस्तो रहेको छ दोस्रो प्रश्न, नेपालको धरातल र वनस्पतिमा भिन्नता भएकोले यहाँको माटोलाई कति प्रकारमा बाँडिएको छ? पाँच प्रकार भन्नुहोस्। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ ऋषिरामजी लक्ष्मीपुर प्राप्त गर्नु भएको छ तपाईँको लागि दोष तेस्रो प्रश्न राख्न चाहे ध्यानदेर सुन्नलाई त ऋषिरामजीको लागि तेस्रो प्रश्न यस्तो रहेको छ चौथो ठूलो महादेश कुन हो उत्तर अमेरिका भन्नुहुन्छ हो कि तपाईँ क्यान्सर हामी ल गर्दैछौ साथी हुनुहुन्थ्यो पुछानबाट ऋषिरामजी ऋषिरामजीले पनि लकी नम्बर प्राप्त गरेर पनि साथी छुटिसक्नु भएको छ र आउन चाहनुहुन्छ भने तपाईँको लागि तीर्थ लाइन एकदम खुल्ला रहेको छ 9964570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि तीर्थ लाइन एकदम खुल्ला रहेको छ तीर्थ लाइनमा आएको मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ सोलुकुम्बुबाट रिन्जी शेर्पा हो कि रिन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त रिन्जीजीको लागि पहिलो प्रश्न रहेको छ तपाईँको लागि उत्तर अमेरिकाको पूर्वमा कुन महासागर रहेको छ आन्ध्र महासागर भन्नुहुन्छ हो कि तपाईँ क्यान्सर हामी ल गर्दैछौ बधाई छ रिन्जीजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि सबभन्दा पहिले कालाहारी मरूभूमिको बाटोहरी अफ्रिकाको मध्य भागसम्म पुगे कसले अफ्रिका महादेशको विषयमा सार्वजनिक जानकारी गराएका थिए यसको सही उत्तर रहेको छ डेभिड लिभिङ स्टोन रहेको सही ओके तेस्रो प्रश्न राख्न चाहिए अल्बर्ट टाल कुन महादेशमा पर्दछ अन्टार्क्टिका भन्नुहुन्छ हो कि तपाईँ क्यान्सर हामी ल गर्दैछौ ओके अहिले पनि हामी छुट्यो साथी सोलुकुम्बुबाट रिन्जीजी रिन्जीजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ खोट्याङबाट सन्देश राई ओके सन्देशी कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ अल्बर्ट ताल कुन महादेशमा पर्दछ के भन्नुभयो युरोप भन्नुहोस् हो कि तपाईँ क्यान्सर हामी ल गर्दैछौ यसको सही उत्तर रहेको छ युरोप नभएर अफ्रिका रहेको छ है ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत श्रृंखला कुन हो के भन्नुभयो ओके तपाईँ क्यान्सर हामी ल गर्दैछौ ओके साथी मित्र खोट्याङबाट सन्देश राई पनि छुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रमको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनात्मक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्चय। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समय नै महत्व दिनु, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गृहितमा सारी

0: सप्ताह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सूचना सूचना सूचना
1: तोड़ देखिए
0: यदि तपाईको बच्चामा चर्मसार पोल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक में 9853055768। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: next to your heart. Solo FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundu nagan palika pass for leri sunu khubo. Lucky.
2: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुन्दैनुहोस्छ र आउन चाहनुहुन्छ भने 97649570 को लाइन गुरी चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
3: नमस्ते
2: नमस्कार, कहाँ बाटोको बोल्दिनुहुन्छ? लक्ष्मी मिरिङ सिंह उदयपुरबाट बोल्दिनुहुन्छ। ल ठिक छ त, लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। लक्ष्मीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, एउटा त्यस्तो थर बताउनुहोस् जसको शुरूको एक अक्षर झिक्दा अर्को थर बन्छ। एउटा त्यस्तो थर बताउनुहोस् जसको शुरूको एक अक्षर झिक्दा अर्को थर बन्छ। पास भन्नुहोस् है, यसको सही उत्तर रहेको छ पोखरेल रहेको छ है। ओके, लक्ष्मीजीको लागि दोस्रो प्रश्न राख्न चाहे यस्तो रहेको छ, हरेक व्यक्ति सुत्नुभन्दा अगाडि के गर्छ? हरेक व्यक्ति सुत्नुभन्दा अगाडि के गर्छ? ओछ्यानमा जान्छ। ओके, तपाईँ क्यान्सर लागि लग गर्दैछौ। लक्ष्मीजी सुत्नुभन्दा अगाडि चाहिँ बस्छ है, बस्छ। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, तेस्रो प्रश्न भन्दै थिए साथी छुट्टी सक्नु भएको छ र आउन चाहनुहुन्छ भने 97649570 को लाइन होरी चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्दिनुहुन्छ? महाकुरुङबाट समीर कुलु। ल ठिक छ त, समीरजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि म पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। प्रश्न यस्तो रहेको छ, म उनलाई मामा भन्छु तर उनी मलाई कहिले भान्जा भन्दैनन् भने हाम्रो नाता के होला? म उनलाई मामा भन्छु तर उनी मलाई कहिले भान्जा भन्दैनन् भने हाम्रो नाता के होला? दाई भन्नुहोस् हामी ल गर्दैछौ। समीरजी भान्जा भन्दैनन् भनेपछि के होला? भान्जा नभनेपछि यसको सही उत्तर रहेको छ मामा भान्जी रहेको छ है। ल ठिक छ त, समीरजीको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, एउटा त्यस्तो जिल्लाको नाम बताउनुहोस् जसको बीचको एक अक्षर झिक्दा अर्को जिल्लाको नाम बन्छ। पाल्पा भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। समीरजी यसको सही उत्तर रहेको छ बाजुरा रहेको छ है। ओके अहिलेले पनि हामी छुट्टौं साथी नै थियो सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट समीर कुलुङ समीरजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते

2005 भन्नुहोस् है ओके तपाईँ क्यान्सरलाई हामी ल गर्दैछौँ आदरजी यसको चाहिँ उत्तर रहेको छ सन् 2009 फेब्रुअरी 24 रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे आरतीजीको लागि यस्तो रहेको छ तपाईँको लागि विक्रम सम्मत 2015 सालमा आम निर्वाचनमा मतदानको उमेर कति तोकेको थियो

0: आरती जी टाइम तपाईको सकिने सकेको छ है यसको सही उत्तर भएको छ 19 वर्ष रहेको छ है ओके अहिले पनि छुट्टी साथी हुनुहुन्थ्यो खोटाङबाट आरती मगर र उहाँ पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि पनि तपाईँले टाइमको ख्याल गर्नुपर्ने हुन्छ किनकि कार्यक्रमले को नियम चाहिँ सबैजनाले पालन गर्नुपर्ने हुन्छ र आउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गर्नुहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोटारीबाट प्रेम प्रसाद भण्डारी ओके प्रेम प्रसाद जीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त प्रेम प्रसाद जीको लागि पहिलो प्रश्न यस्तो भएको छ पृथ्वी नारायणसँग पराजित भई छाता र जुत्ता माथि लाजाको हुन् जय प्रकाश मल्ल ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ जय स्थिति मल्लले लेखेका नाटकहरू के हुन् हजुर अर्को ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौँ यसको सही उत्तर रहेको छ भैरा भैरवा नन्द र रामाङ्कर रहेको छ है ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ प्रजाको मृत्युमा निराहार बस्ने राजा को हुन् प्रजाको मृत्युमा निराहार बस्ने राजा को हुन् प्रजाको मृत्युमा निराहार बस्ने राजा को हुन् महेन्द्र मल्ल ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौँ बधाई छ प्रेमजी लकी नम्बर प्राप्त गर्नु भएको छ अहिले पनि सुटुङ साथी हुनुहुन्थ्यो उदयपुर कटारीबाट प्रेम प्रसाद भण्डारी प्रेम प्रसाद भण्डारी पनि लकी नम्बर प्राप्त गरेर पनि छुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौ दोस्रो अनि अन्तिम विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर प्रस्तुत हुनेछौ सुन्दै गर्नुहोला
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत र ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछन् सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

स्तनपान गराऊ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पुलो खानेकुराहरू शुरू गराऊ, आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ, जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्य

0: अत्यन्तै दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खुल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका पाँच शैली सुनु

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाई सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, त्यहीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
3: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुरु आसाम 101.2 मेगाहर्ज।
4: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्डु नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो।
5: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दैनहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दैनुहुन्छ र आउन चाहनुहुन्छ भने 9964549570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। है त टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? सोलुखुमबाट पसाङ शेर्पा। ओके पसाङजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नलाई त। पसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, 50 कति थप्दा 25 हुन आउँछ? पचासमा कति थप्दा 25 हुन आउँछ? 25 भन्नुहुन्छ। ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ पसाङजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्नले नाच्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, एउटा 50 फिट गहिरो खालको छ जसको चौडाई 10 फिट र लम्बाई 12 फिट रहेको छ। अब तपाईँलाई एउटा घरको तला छाप्दा 5 टन माटोको आवश्यक छ भने तपाईँ त्यहाँबाट कति माटो निकाली आफ्नो समस्या हल गर्न सक्नुहुन्छ? पास भन्नुहुन्छ, यसको सही उत्तर आएको छ माटो नै हुँदैन है। ओके तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, ग्राम शंकर पानी परिरहेको बेला छाता उडेर सामान किन्न बजार गएको थियो भने उसले त्यो बेला कस्ता छाता उडेको थियो होला? हजुर छाट्दै छैन। ओके तपाईँ ज्ञान सल हामी ल गर्दैछौ। यसको सही उत्तर रहेको छ भन्दै थिए साथी, छुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, 9964549570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। मैले प्रश्न राखेको थिए, यसको सही उत्तर रहेको छ पानीले भिजेको चाहिँ छाता ओढिरहेको थियो है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र आउन सक्नुहुनेछ। तपाईँको लागि एकदम टेलिफोन लाइन खुल्ला रहेको छ र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दैछ? सोलुखुम्बुको सोताङबाट निशा कार्की बोल्दै हुनुहुन्छ। ब्लड टिस्यू तने निशा जी यो समयमा के गर्दिनुहुन्छ?
6: यो समयमा घाँस काटिराख्छु।
5: घाँस काटिराख्नु भएको छ?
6: हजुर।
5: ल ठिक छ त, निशाजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त।
6: हुन्छ।
5: निशाजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, पृथ्वीमा सबैभन्दा छोटो दिन कुन रहेको छ? हजुर, मे एक भन्नु छ। ओके, तपाईँको आन्सर हामी लक गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ डिसेम्बर 22 रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, तपाईँको लागि पहिलो शिक्षा बोर्डमा कति सदस्य रहेका थिए? 45 भन्नुहुन्छ। ओके, तपाईँको आन्सर हामी लक गर्दैछौ। ओके, अहिले पनि मिसुटोङ साथी हुनुहुन्थ्यो सुलुखुम्बुको सोताङबाट निशा कार्की। निशाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। यसको सही उत्तर भएको छ 22 जना रहेको छ है। र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो, लेकिन प्राप्त गर्नुभयो। अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहन्छु। आज सहभागिता जनाउनु हुने साथीहरू मध्ये दुईजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ। ऋषिराम पाण्डेको लकी नम्बर 6 रहेको छ भने प्रेम प्रसाद भण्डारीको लकी नम्बर 7 रहेको छ। कपीमा सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे। र सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्दै र मेरो बन्द कोठाबाट तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने कार्तिकी मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेडिका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
7: सुन्न, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: के होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै जन्मदाता दिनुहोस् त।
12: जन्मदाता गरेको छैन नि म्याडम।
7: बाउ, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
12: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
9: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, सूची तथा विद्युत सेवामा अपरोपि ल्याउँछ। चोरी देखिमा कानून कारवाहीको निश्चय। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
9: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: यतै पक्नुस् त पक्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् साई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाउ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन यदि तपाईँको बच्चामा छेमसा पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ। हिजो शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सहमति अनुसार नेकपा एमालेको श्री बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्नेछ। यद्यपि गण्डकी र मध्य प्रदेशको सरकार गठन कार्य भने अझै पूर्ण लागेको छैन। यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनैतिक दलहरूसँग थप छलफल गरी नेतृत्व सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ। आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिम पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको सम्भावना छ। भोलि कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्रै ठूलो वर्षाको सम्भावना रहे पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ। विस्तारै ठूलो पानी पर्ने क्रम घट्दै गएको जनाइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। यसअघि नेपाली कंग्रेसको केन्द्रीय समितिले असारको अन्तिम नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कंग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिएनन्। हिजो शनिबार मात्रै एमाले र नेकपा बीच साथै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कंग्रेसका मन्त्रीहरूलाई नैतिक दबाव परेको हो। लुम्बिनीमा नेकपा एमालेका श्वेत नारायण आचार्य नेतृत्वमा कंग्रेस सहितको सरकार छ। लुम्बिनी प्रदेश सरकारमा कंग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानी, सामाजिक विकास मन्त्री जन्मज्योति मिसिना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू सङ्घर्ष रक्षण तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो शहर समेत जोखिममा परेको छ। स्पेनमा आपतकाल घोषणा गरिएको छ। फ्रान्सका एक अधिकारीले आगलागी अझ नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै हामी आगो नियन्त्रणको अवस्थाबारे अझै धेरै टाढा छौं भनेका छन्। डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म 2,50,000 भन्दा बढ़ी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ। फ्रान्समा बोर्डोको पश्चिमका सातवटा नगरका बासिन्दालाई शनिबार राति घर छाड्न निर्देशन दिएको थियो। अन्तिममा खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ। खेल नेपाली समय अनुसार दिउँसो 1 बजे शुरू हुने जनाइएको छ। चौथो खेल खेल्न लागेको नेपाल लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेललाई जित्नै पर्ने दबाव रहेको छ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38 5 0 16 फोन वार्सल वा फ्याम न्यूज एट द रेट जीमेल डट कममा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: स्मार्ट हुनु सधैँभरि एकछिन पैसै रोजी।

0: सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाई।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदर्ता दिनुस् त?
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोली रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरिनसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ रे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
12: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879652, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
19: होंडा का विशेषता
20: जापानीज उच्च प्रविधि उत्पादित
19: उत्कृष्ट माइलेज,
20: राम्रो रिसेल मूल्य,
19: टिकाऊ र भरपर्दो,
20: अफरोड का लागि पनि उपयुक्त
19: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
20: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
19: हाम्रा सेवाहरू
20: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने।
19: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
20: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
19: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
20: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भन्ज्याङ, ओखलढुंगा।
19: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा?
9: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208995 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
12: अया अया भनेर पो बसेछ त, बिरामी भो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746853487।
16: एभुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने। त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
11: अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा सढाउने भेटी, प्रचलित गहना, ढुङ्गरी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलु खुम्बु।
22: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
23: किन रे, के भयो, सन्चो भएन?
22: होइन, यतिकै जाने मन लागेन।
23: यतिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
23: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
24: नमस्ते, कति टाइमले पाल्नु भयो?
23: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
24: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
22: हस् म्याडम।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
27: ए के भो, दौडिदिए पो आइस त।
26: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
27: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
28: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्। यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार संसदीका दिदी।
11: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुनु सुनि नहुनु होइन कि, सफा गरी भइहाल्यो नि।
15: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
16: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं केही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: नेपाल
18: सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
0: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
16: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
16: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
16: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
16: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन।
19: मरे के हो?
16: मेरो त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप दिन बाटोको बाटो काटेको
16: हेर त धन्न हेर्ने तुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त
16: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
16: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
16: जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा छैन
16: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
11: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
13: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
19: साथी हेर नि के खतरा समाचार आइसक्यो अब चाहिँ
16: के आयो त्यस्तो यत्तिकै पत्ती आउँछ रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ती आउनुपर्छ त मिठा र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जल्ले पनि लगिहाल्छ नि
19: मिठा भ्रामक हुन्छ के उनीहरूको चाहिँ
16: तिमीलाई थाहा थिएन
19: थाहा थिएन
16: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
19: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
16: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन टिकिङ गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
13: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
20: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
21: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
22: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
21: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
22: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
21: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
22: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
21: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
22: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
21: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकियो छ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
22: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरु बन्छ
4: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू
22: बाटो बन्छ समयमै बन्छ म अरु के भनौ हेर्नुस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किए है
4: अब यतिकै छोड्न हुन्न साथीहरु बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नु पर्छ
5: अनि के गर्नु त अब म त निस्किसक्नु हो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
22: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्न त मान्छे डुब्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
22: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
23: अङ्कल अङ्कल आउनुहोस् म अझैलाई बाटो काटिदिन्छु
24: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
25: समस्या सरी नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
22: म अलि आवेशमा आएछु अनि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
26: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
27: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
28: ए बाबु हजुरहरू सच बालेर जाऊ
29: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
28: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
29: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
28: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
29: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
28: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ

0: हत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रुमाइल मात्र पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
0: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा गुरुजीमा जन सन्देश।

0: मानव देश विघ्न तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिने लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघ्न र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघ्न तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुम्बू बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: एकीकरण सोलुखुम्ब वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भन्सान स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईंको दशामा सोमसात पोटारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वास्तवबाट छुट्टी पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंक नाम 9852555768।

I'm not going to be able to do that.

0: पैसा जान लगो जाँदैन पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर पढेको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल सोचमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम छुट्टी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिङ किच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष मागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय तोकी प्रदेशद्वारा जनहितमा सारिन्छ।

सरकार माछापका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यस्तो सेवा प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत ग्रहण महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण के लिए नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्व अनुरोध सेवा प्राप्ति में कति को प्रलोभन नदी आपको सेवा लेना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईना गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्व सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराज स्थानीय तह में दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालय में दर्ता भई स्थानीय तह में हस्तांतरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालय में दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधार में स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चय समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल करेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट मुजुकर को रोकों में तगारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट नगर मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
0: सवारी साधनको इन्जिन र तेलको त्रुटि सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी समय सीमा निर्माण नगरौ सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मध्यमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर आज विभिन्न समयमा के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छेहरू के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइ दिनु पर्यो यो त लागु सो कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त कोटेश्वर लागु सो त भाई के भएको तिमीलाई घाटी भन त
2: खै दिदी के भन्नु र साथीले गाँजा खान जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सत्तै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
1: बारिशमा लज सृजना गरी धुबेसरी तुलाउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणाली र

0: मेगाहर्ट्ज एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलू दूतको नगरपालिका 5 सोलू खुम्बु
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कोटेश्वर माघौँसो त भाइ के भएको तिमीलाई भन त
3: खै दिदी के हुनु

0: टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगामी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। त्यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनशनरत डाक्टर गोविन्द कृषि संघ यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नुभएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नुभएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जोशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सिटी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा डेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,335 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह। नाउल चक्रवातका कारण दक्षिण चीनमा 7 लाख भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही बाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न अनुसार यह उज्यालो रेडियो नेटवर्क काठमाडौँ में बनने रहा एथिजल हामीले नागढुंगा सिस्ने खोलासुर मार्ग को उद्घाटन भोलि अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ता को तैयारी लगायत का खबर प्रस्तुत गर्यौं। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासको लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सबैको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाइ छ। विदेशको खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न चीनलाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र यसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वांगहोङ प्रान्तमा तीव्र हावाहरूले ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वांगडोङ प्रान्तको हुइजोङ शहर मार्फत हुइजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आँधीका कारण 7 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सबै उडान र रेल सेवा रद्द गरिएको चीनमा समाचार संस्था सिन्ह्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण शहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको शुरूमा चक्रवात बाबुले पूर्वी चीनमा तीव्र हावाहरू र ठूलो वर्षा गराउँदा 20 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर, के भएका गोलकिपर भोजिङमा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुनुभएका छन्। 40 वर्षीय भोजिङमा पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लब विहीन थियो। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्राउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टोलिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भरले इतिहासकै पहिलो पटक अङ्क जोडेको थियो। नकआउट चरणमा अर्जेन्टिना अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अङ्गोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुन छाटीको भाव बढ़्यो, सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा भए आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ता प्रतिनिधि गम्भीर देखिएको दावी। र के भनेका गोलकिपर भोजिना चिलीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुन्। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फिर्ला। हुनेछौं उज्यालो रेडियो नेटवर्क काठमाडौँ माध्यम जिल्ला उज्यालो अन डट कम पर्वेर सुन्न गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त पानी

0: Ini pasaran Prashto Vijan Jalo Radio Network आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
0: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
2: घरबाट निस्किन अघि छारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801000477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: Hey, Pakura, prashna vichar.
1: Jio Radio Network.
2: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: Zara Sanchalit, seamless browsing and streaming kanagi, dish home internet, Academic Pavilipo, Bubano Parampatak, World Class Entertainment Co, IPTV Sivatabang Kare, dish home internet, Nepalko, 8 Matra, Next Generation, Wi-Fi 6, Pradivi Bhaiko, Wi-Fi 6, Bantar Rusanga, Utkrishna Jaban Pradhan Kare, dish home internet, Sathai, internet, TV, the Anu Sevaharu Sajile Bhavastik Kare, Eta Ubiungi, Self Care App, My Dish Home App.
1: बैंकर एम्बुलेंस को फोन नंबर जूस के समय अपनी चाहिए सकता कौन चपारे वह सभी ने देखने था हमारा को
2: सार्वजनिक हित का लागी उज्यालो को अनुरोध
1: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको बचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन।

0: मौलिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव कड़का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश। आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: नाना देश विखंड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्करण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश विखण्ड र ओसार पसारबाट बचौं सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
4: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको दोहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल मंसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, साथै दिनभन्दा बढी विद्युत

0: सूचना सूचना यदि तपाईको बस्नामा चेन्नईका पोल्टारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै वितरण गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557568।
1: कान्छ ठट्टै मार्नु भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
3: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ?
2: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफूले सुरक्षित गरिहाले कान्छ।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबै केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9850017979 र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चारहुन चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम घटना।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: आदरणीय श्रोताबृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

I'm not sure.

0: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ
1: देश विघन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 2/31 गतेसम्म कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भरिना 2083 साल मंगसिर मसान्तसम्म
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53-37 र 0385-20-456 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु

0: विद्युत प्राधिकरण सोलुखुम्बु खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस् भूजे को हाथ ले विद्युत सामग्री न छुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाटो बस्नुहोस्
0: थप जानकारी का लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326 प्राविधिक प्रमुख 9852252327 सूचना अधिकारी 9852251226 र काउन्टर 0382204003
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी सन्देश

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईंको वर्षमा सोमसात पोतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पुनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। तीव्र समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। जानकारी का लागि सम्पर्क नम्बर 98 52 55 768 अंक 98 55 768।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैमा बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनाव नै छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम छुट्टी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हुन्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावर केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508570979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि झुला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषप्रति

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। राजनीति अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन परिवधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 25 गतेमा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव गर्नु हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.in हुनुहोस् र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह निर्माण विभाग यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नदी आपो सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई हराश में हराश सुनी अधिकार कार्यालय प्रमुख सीजी संपर्क लगने सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान स्थानीय तह में दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालय में दर्ता भए स्थानीय तह में हस्तांतरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालय में दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधार में स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चय समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अटोले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल करेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: द्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौनी हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: दिदी आज बहिनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई दाइदी भन त
3: खै दिदी के हो मेरो साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउने मौका दिनु
2: मानिसमा लज सिर्जना गरी धुमकेटी तिलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा नवौषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको धारणा र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सक्नुहोस्

सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने माग पुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कार्यसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98 92 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ।

कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: ठेका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चढे पत्तै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुरु दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सोलु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-2-3
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 日清純正法参考にしてください。
1: युद्धबाट बचेर बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदीबाट जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा जारी सन्देश।

0: 나온다 사이티바이거든요.
1: 네팔 सरकार 위기판 보
2: खै जन्मदाता दिन छ
3: जन्मदाता गरेको छैन नि म्याडम
2: न जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन
4: दशमलव दुई मेगाहर्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोमदुत्तु नगरपालिका पाँच सोलु कुम्बु

आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: हत्केरीका दिदी युमाया घरबनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे त त्यही पाउने ओह अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सहनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनि दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विदेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छूना घर अंतर।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबू, मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम कर भंडान बनाए, मेरे पी हो के खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
4: दीदी। मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदी रातभर जागरण जस्ते बस् तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि त। आउनुहोस्
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843849682, 9824747718, 9843449696 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार।

0: गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन
1: होइन किन माइली भन्छु, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
0: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने
2: हो त है। हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन वातावरण पचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
4: दर्शक सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ। एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ल्यान बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98582, साथै 98010208 मिस कल गर्नुहोस्, नगतै तपाईँलाई फोन आउनेछ।

मझेरीको धारी ठिको दहीलाई कि मै छ मझेरीको धारी ठिको दहीलाई कि मै छ गीतांगेको छोरो म त

पर्ने हो कि आफै बुझिए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पछि त भइकिन।

0: 아야, 미라고 보셔서도 미라이 못겨요.
1: 3년대기 다 두개로 못 하이란 와이니 우파자르가나 카르만도 내 자는 퍼서
0: कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगाएका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा निर्देश समाप्त छ
8: यहाँ साउजी को हुनुहुन्छ यता
9: बोलाउनु
8: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नै गरौँ न हजुर
3: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
3: मा दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सर मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सुनु
11: बाबा मलाई आज सुझाने मन छैन आज जाने नि है
12: किन सन्चो भएन
11: होइन यतिकै जाने मन लागेन
12: यतिकै पनि हुन्छ
11: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
12: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
13: नमस्ते कति टाइमले पाल्नु भयो
12: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
13: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहिले पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
11: हस् म्याडम
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए
16: के भो दौडिदिन्छ आइस त
15: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
16: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुम्बी नगरपालिका पाँच सलेरी सुनखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको

0: नमस्कार, म बजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। भुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा दुईजना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा तीन वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बाल बालिका र महिला समेत किल्लतमा फस्ने क्रम बढ्यो। अब केही दिन अत्यधिक वर्षाको सम्भावना कम। तराई मधेसमा सर्फ गर्ने हुन सक्ने। युक्रेन युद्धको लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टिमले बेलायत भ्रमण नगरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भयो। केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमिस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्ति सहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत माएका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवेणी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्य छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ परेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नआएको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चौरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत स्कूलमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून निम्नचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल र मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेश केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मी सताउने सम्भावना पनि अत्यधिक रहेको छ। आज बिहानदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस गर्न र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदूरन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यसोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका राम बहादुर चाई र 28 वर्षका सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भइन्जाइ भित्रका खबर सहित थप खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कलेज में बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिविल कार्यक्रम में नया भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: मेरो कपड़ा पैकिंग कर दूं श्यामजी को मिसेसलाई कैंसर उपचार कराने इंडिया सँगै लिएर जानु पर्ने
3: हो। ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएंट ट्यूबिन भएको 60 काउन्स र हाइपर आर्क लगायत का अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्क में रहेको ट्यूमर फोक्सो को कैंसर स्तन कैंसर घाटी तथा टाउको संबंधी कैंसर पेट तथा कलेजो संबंधी कैंसर पाठेघर को मुख गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम पूर्ण रूप में निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्क में उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने कैंसर पीड़ितहरूका लागि 1,00,000 सम्म को छूट को व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ म अब कैंसर उपचार गराउन सीएमसी कैंसर इंस्टीट्यूट में नै लिएर जान्छु।
2: फोन 057-494-33-5555
0: सीधा कुरा प्रश्न विचार यो उज्याला रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सरकारले हप्तामा दुई दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा पटियानी जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटक साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्य पूर्वमा चलिरहेको धुन्दल कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप हात्ती र डुंगर सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझै सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाइ छ। विदेशको खबर युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट थप 30,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको बोरोन्ही क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैनिक प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब अघि खबर भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय टी20 क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इङ्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछ, जहाँ भारतीय टोलीले इङ्ल्याण्डसँग एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकै मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी ट्वेन्टी विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष स्वयंको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी ट्वेन्टी श्रृंखला 2-0 र इङ्ल्याण्डसँगको पाँच खेलको टी ट्वेन्टी श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जे मित्रको खबर सुन्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबको केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गरिन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
4: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: शान्ति र आनन्दको अनुभूति,
7: शहरबाट
5: नजिकै
7: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।

0: नेपाल जापान सेवा सेन्टर हो
1: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242 Come on, you certainly will be benefited.
3: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्र खबरमा तपाईँलाई स्वागत छ नेपालको पहिलो आधुनिक यात्रा सुरुङमार्ग नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ उद्घाटन परिसरमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ प्रवेश गर्न दिइने श्रम विभागले जनाएको छ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा जापानी कम्पनी हाजमा आन्डो कर्पोरेशनले 2076 सालदेखि यसको निर्माण शुरू गरेको थियो 2 किलोमिटर 680 मिटर मुख्य लम्बाई रहेको यस रूमको निकास मार्ग र क्रस प्यासेज सहित कुल लम्बाई झण्डै 5.5 किलोमिटर छ विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सम्भावित विपद लक्षित मक ड्रिल गरिनेछ अभ्यास सफल भएपछि एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ यस सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील तथा विस्फोटक पदार्थ भएका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले दैनिक 5 देखि 15 वटासम्म औषधि खाइरहेका पाइएको छ महानगरपालिकाले 2082 साल माघ 18 देखि गएको जेठ 31 गतेसम्म 70 वर्षमा भन्दा माथिका ज्येष्ठ नागरिकहरू प्रारम्भिक स्वास्थ्य परीक्षण सहित स्वास्थ्य सर्वेक्षण गरेको थियो यस क्रममा सबै वडामा गएर 2847 जना ज्येष्ठ नागरिक समेटिएका छन् अध्ययनमा समेटिएका मध्ये महिलाको संख्या 1794 र पुरूषको संख्या 1953 रहेको कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिनुभयो सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घरोगको चाप धेरै देखिएको छ 2847 मध्ये 80% अर्थात 2282 जनामा उच्च रक्तचापको समस्या देखिएको छ यसमा महिलाको संख्या 1471 र पुरूषको संख्या 811 रहेको छ यस्तै 1794 महिला मध्ये 55% अर्थात 887 जना बाथ र हाड जोड्नेको समस्याले पीड़ित हुनुहुन्छ यसै गरी 1953 पुरूष मध्ये 45% अर्थात 473 जनामा प्रोस्टेटको समस्या देखिएको छ नगरपालिका नम्बर 9 कार्यालय र त चपुचको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थी बीचको हाजिरी जवाब प्रतियोगिता हिजो सम्पन्न भएको छ प्रतियोगितामा प्रभात इंग्लिश स्कूल प्रथम खोपिङ इंग्लिश एकाडेमी द्वितीय र हिमालयन ग्लोरी इंग्लिश स्कूल तृतीय तथा बागेश्वरी नागी विद्यार्थी हित समिति चौथो भएको छ उत्कृष्ट टोलीहरूलाई बागमती प्रदेश सभासदस्य सृजना स्वयंजीले पुरस्कार वितरण गर्नुभएको छ प्रथम हुनेले 15,000 दोस्रो हुनेले 12,000 तेस्रो हुनेले 9,000 र चौथो हुनेले 6,000 रूपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाखमा आएको छ सीडीएफ एन क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन् यीमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ त्यो व्यक्तिले 2 वा त्योभन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्जाङ मित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्र आउट गरेको आरोपमा 2 जना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति काठमाडौँ महानगरका ज्येष्ठ नागरिकले दैनिक 5 देखि 15 वटासम्म औषधि खाने गरेको प्रतिष्ठा अहिलेलाई 4 भन्जाङ मित्र खबर यति नै बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ रेडियो नेटवर्क काठमाडौँ माध्यमिक हट र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु पूर्व सड़क र मौसम

0: ইফাকুরা প্রশ্ন বিচার রেডিও নেটওয়ার্ক।
1: तपाई हामीले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहर।

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 विधेयकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोगमा स्थित आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग।

भएको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुकुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुसो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका पाँच सैनी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै

सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: 나 사티바이바노
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै छैन नि
2: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सबै उनीहरू सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैना दिदी सम्झाइ दिनु पर्यो यो त लागौसु कोलकातामा देखिने जस्तो लक्ष्य त कोटेसी लागौसु त भाइ के भएको तिमीलाई माइती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधारमा मौका दिनु
2: बारिशमा लज सृजना गरी दुवैसरी तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगौ सत्र विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोगका प्रभावमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ
3: बाल बालिकालाई लागु औषध दुरूपयोग गर्दै छ लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
5: तवारी साधुको हिन्दी र तिर्थ रूपहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
6: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान
7: सड़क प्रयोग गर्दा ध्यान दिउ
8: सड़क सीमा अतिक्रमण नगरौं
9: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं
10: सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ
11: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं
12: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
13: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं
14: सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं
15: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं
16: सड़कको तत्काल मर्मतमार गर्ने गरौं
17: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
19: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं
20: सुरक्षित भविष्य निर्माण गरौं
21: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं
22: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं
23: प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं
24: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं
25: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ
26: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ
27: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ
28: वातावरण संरक्षण गरौं
29: जीवन रक्षा गरौं
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौन हिंसाबाट बचौं र बचाऊ यौनसम्म हिंसा सामाजिक अपराध हो बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 MHz देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभरिक साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी. नेपाली कंग्रेसले कौशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै मन्त्रीहरूले सरकार छान्ने तयारी गरेका छन्. कंग्रेस कौशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको बन्ने भन्ने टुंगो लागेपछि मात्रै मन्त्रीहरूले सरकार छान्ने बताउनुभयो. उहाँले आफूहरू पर्खरै हेरेको अवस्थामा रहेको र मुख्यमन्त्रीको बन्ने भन्ने टुंगो लागेपछि मात्र निर्णय लिने बताउनुभयो. हाल कोशीमा अहिले नेकपा एमाले कंग्रेसका सरकार रहेको छ. तर एमाले र नेकपाले शनिबार प्रदेश सरकार बनाउन गठबन्धन गरी सहमति गरिसकेका छन्. एमाले र नेकपा बीचको यो सहमतिपछि अब कोशीमा एमाले सरकारको नेतृत्व गर्ने भएको हो. साथै कंग्रेस सभापति गगन कुमार थापाले आइतबार प्रदेशमा विकसित परिस्थितिको बारेमा पार्टीका प्रदेश सभापतिसँग छलफल गर्ने कार्यक्रम तय रहेको बताइएको छ. मधेस प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2900 जना पक्राउ परेका छन्. मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्. पक्राउ परेमा 2554 नेपाली, 253 भारतीय र एक विदेशी नागरिक छन्। उनीहरू विरूद्ध 2121 मुद्दा दर्ता भएका छन्. पक्राउ परेमा धेरै जसो 20-30 वर्ष उमेर समूहका युवा छन्। खुल्ला सीमा नाकेको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध संघीय काठमाडौँ राजधानी पुग्ने गरेको प्रहरीले जनाएको छ. यस अवधिमा ठूलो परिमाणमा गाँजा, चौरस ब्राउन सुगर, अफिस र प्रतिबन्ध ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको हो. त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ. गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशन बीओबीआर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाँडिएको थियो. साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्ति सहित 2 जनालाई पक्राउ गरे स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए. झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संघका टीमको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो. अब अन्तर्राष्ट्रिय समाचार. भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ. यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो. प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो. राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ. उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु हुनेछ. अन्तिममा खेल समाचार. भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ. साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारीहरूमध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट वचले जनाएको छ. बीसीसीआईका सचिव देवजीत किया अनुसार यस समीक्षामा पछिल्लो दिनहरूमा खोलिएका एक दिवसीय र टी20 क्रिकेटको खेलको विश्लेषण हुनेछ. तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा सोलवा fanmedia@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलभाल बजेको सोलभाल चालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 037590222 9852288022 र 9842880300।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: वन जंगल को सीमा घर आंगन पर निभाए होशियारी अपनाउनु जोखिम टार्ने भए वारी पारी झाड़ी बूटी घास रोक्नु साँझ पर्दा घर छोड़ी गाँव घुम्न जानु बाघ भालु गैडा हात्ती चित्न पसे पछि धान जानको क्षति हुन्छ चुपचाप बसे।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको सुन्दालो

भर्खरै मार्चमा हामीले एकदम मिठो गीत गायत्री शुरू सुनि नै सकेका छौं। अब पालो तपाईँको 97.50 सम्म सतरीको लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। है डिल्फ लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। गुड आफ्टरनुन जोडी नमस्ते। नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङको बडा पोखरीबाट कमलाजी बोल्दै हुनुहुन्छ। कमलाजी, यो समयमा के गरिदिनुहुन्छ? हो हो, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि कमलाजीले। खाजा दिनुभयो त? ल ठिक छ त कमलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज हुन्छ नि कमलाजीले? ओके, कमलाजीको लागि पक्कै पनि यो गीत बस्नुहुनेछ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो खुटाङ बाटो कमलाजी हुनुहुन्थ्यो। कमलाजी भने छुट्टी सक्नु भएको छ र यसरी नै जोडिन सक्नुहुन्छ भने 97.50 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यता तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कमलाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। यही गीतको बोल रहेको छ वा वा भन्ने एकदम मिठो गीत रहेको छ जसमा आवाज बढ्नु भएको छ। एकदम मिठो गीतमा चाहिँ आवाज जुन चाहिँ नेपाली मुभी उपहारबाट लिएको एकदम मिठो गीत रहेको छ। यसमा आवाज पनि भएको छ बाबु गिरी र एलिना चौहानको आवाजमा। सजिलो मिठो गीत हामी सुन्नेछौ। त्यस पश्चात कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: से बोलने में सुनाम की भागो छिटो दर्पण आने एक्ल बस्ने रुचाउन दुब्राउं जाने भाग पैला खूब पढ़ने मं अब किताब हेने मान पैला तो तस्त मं के दुख कर कमा को पैसा बैंक में अलि जमा करते थे अस्थि घर को लगी कई सामान कि भाई निकलने गो पैसा नहीं सामो सामो कुरा में किचकिच मत कर घरबारे बिग्रने जस्त पो हो सको लौना दीदी समझाई दूर यू तो मगौसो कोलकाता में बेचने जस्त लक्ष्य कपेशी मगौसो तो
1: साथी गांजा खाने जबरदस्ती करे मुलुक में मन भन्न सकिन रखाएस बिस्तार बारी हो गए अभी तो लड़ लगे छाटन सकिन अभी गाड़ो भैया
0: गाड़ो सारो मैं कहीं ठा छ अब खुरुक्को सत्य छाने पर्च तुम्हें तो हम सहारा हो इस बर्बाद होने काम करते हम आमा बुआ ने समाज में बना गए पीछे प्रतिष्ठा छुट्टे इसको संरक्षण तिमी
1: दीदी धन्यवाद अब मैं सब झाड़े एक असल नागरिक बनने प्रयास करने श्रीमती धीरे दुख दिया मेरे सब ठीक परिवार मैं माफ कर
0: बारिशमा लज सृजना गरी ढुबेसरी तिलाउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागुषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुखा र भेटा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का सुभाष भीरभाट का जिला प्रशासक कार्यालय को मुख दूर सुनू एसएफ को संयुक्त प्रवास में जनहित सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको अर्को पुस्तक 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कालोसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस्तो सूचना मार्फत जानकारी कराइन्छ। चालू आर्थिक वर्ष भित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी हुने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी कराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 67 97 104 सुमन राय प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुम सोलुखुम्बु। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रहण महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोमा सुनी अधिकार कार्यालय प्रमुख शर्मा सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

कार्यक्रम विविधको पहिलो अनि छोटो विश्राम लाइव पनि बार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि कार्यक्रम गीति गीतलाई लिएर उपस्थित भइसकेका छौ। सुन्दर विषय यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुने फेन 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन मुदीजी कार्यक्रममा सहभागिता जनाउन सकिनेछ। र अब हामीसँग चारवटा गीत बाँकी नै रहेको छ र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ है। विशेष गरी तपाईँले हामीलाई फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। www.sulefm.com सर्च गरेर हामीलाई सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ है। अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है स्कूल कलेजबाट फर्कदिनुहुन्छ होला, खाजा खाइदिनुहुन्छ होला, खाजा बनाउनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ धान रोपाई कोदो रोपाईतिर हुनुहुन्छ होला, गाउँघरमा कामतिर बिजी व्यस्त हुनुहुन्छ होला है। जस्तो सुकी अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई चाहिँ ख्याल गर्दै अगाडि बढ्नु होला भन्दा चाहिँ र अब हामी गीतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ सुशान केसीका बासमा सजिलो एकदम मिठो गीत रहेको छ साथी भन्ने गीतको बोल रहेको छ है। एकदम मिठो गीत हामी एकैछिन सुनौ त्यस पश्चात फेरि पनि उपस्थित हुनेछ।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नागरिकहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यशाली तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कार्यशाली सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चपुर शाखा 98 92 97 91 97 63 97 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराउ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजार त चार चारवटा पसल छ अरे जानुपर्ने हो कि क्या धक बहन यो पनि कस्तो सम्झना छ हौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हामीलाई सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुनु बहिनी सुरु दुखुमा नगरपालिका ओडामिनर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु भितकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62

0: आफ्नो दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विदेश साईद्वारा सोलुकुलु आँखा प्रचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित रूपले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 सहरी सोलुखुम्बु।
2: एक युनिट बाबतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुनु छुनु नहुनु होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छाउँदै चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
4: महिनावारी भएको बेला खानु नदिनु, भान्स वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, मुनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: हो भ, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: بارا پخانہ لے دھیرے دکھا دیا تیمین بھائی کو میرے گھر میں ڈاکٹر
1: अनि के खानु भएको थियो र अब आर्थिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: भाँडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म यसो अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा भन्नु जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
2: यस्तो खुसीको बेला छ हुनेवाला सम्मी सम्बिनीको फोटो खिच्नु परेन
3: खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ नमस्कार सुनिसेविका दिदी
4: नमस्कार नमस्कार दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
4: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी
4: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: उपभोक्ता अधिकारको संरक्षण गराउ गृहस्थी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बी विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उसुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश दिदी आज भोलि मेरो सामानलाई के भएको छिटो गर्दै आउनु एक्लै बस्नु रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त कोटेशी माघौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि मिल्यो भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेको छ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छान्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सदैव छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गरौँ अनि सुधार्नु निकाल्दै
0: मानिसमा लज सृजना गरे भविष्यले तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ उहाँलाई हुन सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि सहयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन गर्दछ त्यसैले नागु औषधि प्रयोग प्रसार प्रसार र नियन्त्रणमा जोड दियो स्वस्थ जीवन
2: टेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलु कुम्बु
3: ए दाई पक्रिस् त पक्रिस् के गर्नुभएको
4: दिनु भएन औषधि हालेको
3: शरीर ढाक्ने कपडा मास्क छ पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
4: एकैछिन त अनि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो
3: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भने त
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो अरू भने त
1: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
0: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
0: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: वैदेशिक रोजगारीमा जाँदा अपनाउन पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
0: खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन।

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलो छ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: डिफ्रेन्स फ्रिज एसी पाउनुका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुङ्गु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: जंगल का सीमा मेरे आंगन पर।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई

0: दाई राई को साधन स्टोर में दीदी ने कवर अर्डर करूको थी मत एक्ल भई दाई मेरे साथी
1: मैं राई को साझा स्टोर में नहीं जान लगा हो नया नया डिजाइन का कपड़ा ल्याउन भएको छ रे छानी छानी किन्ने हो आज
0: बुझाउँ
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई दादो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु ठुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: मेरे तो हाथ खुच्चा अविनाश में झनझन करनाश ने वृंदावन बनाए मेरे पी के एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
4: दीदी मैं गैस्ट्रिक भूमिकरण हाटे हिरान भिंदी रात भर जागरण जस्ते बस तर यह सब रोग उपचार हमजी औषधालय में हो त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेर्दै हुनुहुन्छ हामी सबै सँगै जाउँ
5: यहाँ नक्सा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार पाचुक्ने सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385120129 9843986952 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलोदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोज्ने ओहो दिदी कुट्नु मात्रै हुन्छ होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हो अपराध हो
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार

0: resistă chiarască, afrontă lui. Nu e picar pe pico, divertind a sotisico, sunt bursar. E picar pe când a carnet cu păsare, e picolor în mine de singura, e picar pe carnet cu și bursar.
1: কি ভয় কি ভয় লাগলা হয়
2: কি হলো দুজন চলে করি
3: অবতার আমরা দু থাকা দিন সকিয়ে
2: কে সকিয়ে নি গাঁওমা সড়ক বানে পনি বসাই নিনি পারলা ভন্নে ডর ছ রাত বড়ি সুত্ন সকে আই না
1: আই না কি না মাইরি ভাউজু अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथालाई बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा काट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के
2: नेपाल सरकार विज्ञापन अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
2: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
8: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी

0: मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
3: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि।
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
4: ल अब आँखा खोला त।
3: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सुनि भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला कहाँबाट लिने व्यवस्था भएको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
7: किन खोज्नु भएको होला हजुर?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियौ।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सुनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
9: बाबा म आज स्कुल जाने मन छैन। निकाल्नु जाने नि है
10: किन किन सन्चो भएन
9: होइन यतिकै जाने मन लागेन
10: यतिकै पनि हुन्छ
9: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ
10: ए कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबी
11: नमस्ते कति टाइमले पाल्नु भयो
10: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
11: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
12: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
13: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए
14: ए के भो दौडिदिई पो आइस् त
13: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
14: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
15: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महाजनसँगै भोजनले बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
1: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने, मनसून कमजोर हुँदा किसान चिन्तामा, पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
2: तराईमा हिसो छ, पश्चिम चिरालमा पुगेको भएर आउँदै पनि छ, पूर्व चिरालाई
0: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश, भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार, नेपाल भलिबल लीगको अक्सन काठमाण्डुमा चल्दै, भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि सप्ताह परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा संचालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। जापानको 21.5 अर्ब भन्दा बढ़ी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि निर्माण शुरू गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ। कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको संचालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ। सुरुङ मार्ग संचालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन। त्यसपछि गाड़ीको आकार अनुसार कम्तीमा 60 रूपियाँदेखि बढ़ीमा 600 रूपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाण्डुबाट बाहिरिदा शुल्क केही सस्तो पर्नेछ। धादिङको सिस्ने खोलादेखि काठमाण्डुको बलम्बु जोड्ने यो सुरुङ मार्ग संचालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घण्टौंको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाण्डु आउँदा 33 मिनट र बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ। यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ। संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवनमा सुरक्षित राखेको र भदौ 24 गतिको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्ति सहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीन सट अनुसार व्हाट्सएप रूपमा प्रश्न पत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्न पत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाए 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लीक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डीन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डीन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपक राज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्न पत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
0: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षी बीच वार्ता शुरू भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको डाक्टर केसीको अनशन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढ़ी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसोपछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जयसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोडफोड र चिकित्सकमाथि कुटपीटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोड़फोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपीट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता न आक्रमणकारीमाथि कार्यवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
0: मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 नेपाली, 253 भारतीय र 1 तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ परेमा 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागु औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याबलेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका 2 ज्यान गएको छ। बिहान 1 बजेतिर सुदोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कमजोर हुन थालेको मनसून र पानी पर्ने सम्भावना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
6: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0 56 4 94 3 33 4 93 5 55
9: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् सबै पनि बन्द हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले नागरङ सिस्नी खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षी बीच वार्ता शुरू चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगंज अस्पतालमा अनिश्चितकालीन हड़ताल लगाएका खबर प्रस्तुत गरियो
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीकाथलीमा 34 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ मनसून न्यूनचापीय रेखा औसत आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ यसै गरी कोशी मधेश र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढ़ी छ धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसून नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन् साथै अहिले नै मनसून कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर नमिन्द्र दाहाललाई सोध्नु भएको छ
10: पहाड़ी क्षेत्र में धेरे जसो पानी ठीक औषको नजीक राम्री भैर जसो समस्या तराई में तराई में परेक भाईपम एक चोटी पड़े धेरे दिन समय सुखा होने समस्या अढ़ी रह इस पाली को जो मनसून को हेखे तराई क्षेत्र अलग बड़ी प्रभावित विशेष मधेश पहाड़ औषधम पानी भैर यह प्रक्रिया अब अलग कम भक्त बुझीहाल क्योंकि यह रिदम में अस्थि पानी पर्यो कम भयो फेरि आउने क्रममा छ यो सोमबार मंगलबार काठमाडौँ पूर्वलाई त छैन पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको छ
11: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सिर्जना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ
10: विगतको 1 दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पुरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले त्यसो भर पनि पर्छन् अहिले होइन अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रडिक्सनहरू भनौ न हेरेर त्यसलाई प्लान गर्ने ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमको प्रभावकारी भएको छ त्यति हुँदाहुँदै पनि अब ठूलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ ठूलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बर्स्ट भन्छौँ कहिले काहीँ त्यस्तो ठाउँमा चाहिँ कहिले काहीँ तयारी गर्न भ्याउने गरिन त्यसको पूर्वानुमान गर्न अलिकति कठिन हुन्छ त्यति मात्र इस्यु छ अहिले भनौँ न राष्ट्रिय स्तरमा चाहिँ यो मिल्छ प्रदेश तहमा पनि धेरै असन मिल्छ अहिलेको पूर्वानुमान तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिले काहीँ मिल्न कठिन छ त्यसैले सुधार चाहिँ हुँदैछ तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि होइन र पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको
11: छ केही ठाउँमा रोपाई हुन बाँकी रहेछ अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ
10: अझै पनि मनसुन असलसम्म नै आउँछ यो अहिले मनसुन को पीरियड जुन छ सक्रिय छ नि मनसुन अब पानी तलमाथि हुन्छ नि तर अब असलसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नै आत्तिहाल्नु पर्दैन तर अब जहाँसम्म रोपाईहरू पूरा हुन नसकेको कुरा सही हो धेरै ठाउँमा चाहिँ अब आकाशकै पानी भर पर्नुपर्ने अब कुलोहरू अब मूल नकुटेको त्यसमा स्थानीय मूलहरू पनि नहुने त्यसमा चाहिँ रोकिएको छ तर धेरै जसो भइरहेको छ तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ कमसेकम सोमबार मंगलबार अथवा बुधबार त्यस्तो छ बाँकी त्यसले कभर गर्छ होला पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए तर यति हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईलाई एकछत्र वर्षा गराउने सक्दैन त्यसरी तराईमा इस्यु छ पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ पूर्वतिरलाई चाहिँ अरू केहीसँग खोज्नुपर्ने हुन्छ
1: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर नमिन्द्र दाहाल यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ आज बिहानीदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ अब यो क्रम पाँच छ दिनसम्मै चल्ने मौसमविदको अनुमान छ पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्
0: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ सड़क ठप्प हुँदा आवतजावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ अवरूद्ध सड़कको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ अनुगमन क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको हो सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन् प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रूकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पनि अब पूर्ण रूपमा अवरूद्ध बनेको छ यस्तै अरखाँचीमा सन्धि खर्क गोरुसिङे सड़क मुस्ताङमा जोमसङकोवाला सड़क र रसुवामा मैलुङस्या प्रवेशी सड़क पनि पूर्ण रूपमा अवरूद्ध बनेका छन्
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो ग्रे लिस्टिङको असर वैदेशिक लगानी रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्न सबैको साझा जिम्मेवारी भएको उहाँको भनाई छ कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
13: जमीनका धाराहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा जिसको
1: देशों खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ मा पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको विवाह स्थानीय मनखोला सब फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँडरक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगडा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुरा ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा पटिहानी जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन का अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायको भनाइ छ।
5: शेयर कारोबारका लागि डिमाट खाता खोल्नेको संख्या 80 लाख आएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिमाट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिमाट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले भन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिमाट भएका शेयर संख्या 18,60,29,58,782 किता रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिमाट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजीवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गते सम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बाडिङ्लो माइग्रेटरी ल्याण्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाई चराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढ़ेको बताउनु भएको छ। यसैगरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजीवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकिकले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्काल का लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौं तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार
5: नेपालको पुरूष भलिबल फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 खेलाड़ीले 6 टोली अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाड़ी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाड़ी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्की खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एनभीएलमा हरेक टोलीमा 12 खेलाड़ी रहनेछन्। हरेक खेलाड़ीले 3 विदेशी खेलाड़ी अनुबन्ध गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट एक खेलाड़ी एनभीएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतेसम्म काठमाडौँको त्रिपुर शर्मा रहेको कवरहरूमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्पर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 श्रृंखलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृंखलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा 5 खेल को टी20 श्रृंखलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। टी20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा सल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उठ्यो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महाजन र भोजन र बस्नु पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Niras ma asa, nirutsama utsaha, asahe ma sahara, asanti ma shanti. Yeho tapaiharuko apnei karyakram, Nari Asa.
3: Priya didi bhaniharu, agyanta, asamanta, vipannata, ashiksha ra vivastha ka karan. नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदीबहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

0: जयमसी साथी नमस्कार मेरो प्यारा दिदी बहिनीहरू स्वागत छ तपाईँलाई सदाचै कार्यक्रम नारी आशामा म तुलसा र मेरो साथमा हुनुहुन्छ माया हामी दुवैजना तपाईँको बीचमा उपस्थित भइसकेका छौ कार्यक्रम नारी आशा लिएर आज हामी धुम्रपानको बारेमा छलफल गर्नेछौ परमेश्वरको मद्दतले हामीलाई बाँच्ने चीजहरूबाट हामी छुटकारा पाउन सक्छौ भन्ने कुरामा हामी छलफल गर्नेछौ
1: जयमसी तथा नमस्कार मेरा प्यारा दिदी बहिनीहरू फेरि पनि अर्को भाग लिएर यहाँहरू समक्ष आउन पाउँदा ज्यादै खुसी लागेको छ आज हामी विशेष गरेर धुम्रपानको लतको बारेमा छलफल गर्न गइरहेका छौं हामी आशा गर्छौ कि यसले तपाईँको जीवन सुधार्नेछ र तपाईँलाई नयाँ जीवन दिन सक्ने व्यक्तिको बारेमा बताउनेछ
0: प्रिय दिदी बहिनीहरू आज हामी स्फूर्तिजन्य पदार्थको लत र ती बानीहरूले हामीमा परेका असर लगायतका केही कठिन विषयहरूमा छलफल गर्न जाँदैछौ
1: हजुर साँच्चै नै हामी त्यस्ता चीजहरूद्वारा तानिन्छौ जुन वास्तवमा हामी माथि छ वास्तवमा हामी तिनीहरूका कैदीहरू हौ परमेश्वरले हामी स्वतन्त्र भएको चाहनुहुन्छ त्यसैले यदि तपाईँ सुर्ती वा अन्य कुनै कुराले बन्दी बनाइनु भएको छ भने यो कार्यक्रम तपाईँको लागि हो मसँग तपाईँको लागि एउटा प्रश्न छ तुलसा के तपाईँले कहिले धुम्रपान गर्ने प्रयास गर्नुभएको छ
0: तिमीले सही भन्यो माया एकचोटि म सानो बालक हुँदाखेरिको एउटा रमाइलो अनुभव छ मसँग बाजेले जहिले पनि बिडी खानुहुन्थ्यो त्यति बेला चाहिँ मलाई जहिले पनि अगेनामा गएर चाहिँ सल्काएर ल्याऊ भन्नुहुन्थ्यो त्यति बेला चाहिँ मैले उहाँले सल्काउनु भनेपछि चाहिँ मैले पनि खान्थे तर केही पनि मिठो लाग्थेन मलाई तितो लाग्थ्यो त्यसपछि मैले हजुरबालाई भन्थे बाजे यो तितो छ कसरी खानु भएको भन्दा उहाँले चाहिँ यो अम्मल हो नानी भनेर भन्नुहुन्थ्यो यो मेरो अनुभव चाहिँ अहिले पनि मलाई रमाइलो लाग्छ त्यसै गरी धेरै मानिसहरूमा सानै उमेरमा लत लाग्दछ र कहिले काहीँ तिनीहरू केवल परमेश्वरको मद्दतले छोड्न सक्छन्
1: यो साँचो हो तुलसा कहिले काहीँ तथापि प्रभुले हामीलाई तुरन्तै निको पार्नुहुन्न र हामीले उहाँमा भरोसा गरेको र हामीलाई बलियो बनाउन थप समय लिनुहुन्छ हामीलाई तमाखु प्रयोगको बारेमा केही महत्वपूर्ण जानकारी दिन सक्नुहुन्छ तुलसाजी
0: तपाईँले कोही महिलालाई देख्नु भएको छ होइन घाममा उभिरहेकी उनी भवनको छेउमा उभिरहेकी छिन् एउटा हात छातीमा र अर्को माथितिर उभिएको दुईवटा औंलाले बिस्तारै लामो चुरोट समात्दै उनी अनायासै सुर्तीलाई आफ्नो ओठमा टाँसिन्छन् र शान्तपूर्वक सास फेर्छिन् केही बेर पछि उनको ओठबाट धुवा निस्कन्छ र उनको टाउको वरिपरि घुम्छ जब उसले बिस्तारै सास छोड्छ एकदमै सबैलाई थाहा भएको दृश्य हो होइन संसारका धेरै महिलाहरू कुनै न कुनै रूपमा स्फूर्तिजन्य पदार्थको लतमा फसेका छन् कसैले यसलाई सुन्छन् कसैले चपाउँछन् कोहीले चुरोट र पाइपको रूपमा धुवा निकाल्छन् हुन सक्छ तपाईँ धुम्रपान गर्नुहुन्छ तथ्य यो हो धुम्रपान कुनै पनि रूपमा खतरनाक छ किनभने यो तपाईँको स्वास्थ्यको लागि हानिकारक छ धुम्रपान गर्दा महिलालाई के हुन्छ स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ नम्बर एक खतरा फोक्सोको क्यान्सर हो यस प्रकारको क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान ओठ मुख घाँटी गला कलेजो मृगौला मूत्राशय र प्यानक्रियासको क्यान्सर जस्ता अन्य प्रकारका क्यान्सर पनि विकास हुन सक्छन् साथै अध्ययनहरूले देखाएको छ कि धुम्रपान गर्ने महिलाहरूमा स्तन क्यान्सरबाट मर्ने सम्भावना बढी हुन्छ
1: त्यसो भए महिलाहरूले किन धुम्रपान गर्छन् त
0: यति मात्र होइन तर धुम्रपानले हृदयको कार्यलाई असर गर्छ यदि तपाईँ धुम्रपान गर्नुहुन्छ भने तपाईँ धुम्रपान नगर्ने महिला भन्दा दुईदेखि छ गुणा बढी हृदयघातबाट पीड़ित हुनुहुन्छ र तपाईँले हरेक दिन जति धेरै धुम्रपान गर्नुहुन्छ त्यति नै तपाईँको जोखिम बढ्छ धुम्रपान ले तपाईँलाई स्ट्रोक समय भन्दा पहिले महिनावारी बन्द हुने धमनी कडा हुनु क्रोनिक ब्रोन्काइटिस र लगातार खोकी लाग्ने र सास फेर्न गाह्रो हुने उच्च जोखिममा राख्दछ यदि तपाईँ गर्भवती हुनुहुन्छ र तपाईँ धुम्रपान गर्नुहुन्छ भने तपाईँ र तपाईँको बच्चालाई जोखिममा राख्दै हुनुहुन्छ धुम्रपान गर्ने महिलाहरूमा समय अगाडि नै बच्चा जन्माउने र डिम्बा नलीमा गर्भधारण हुने दर बढी हुन्छ छोटकरीमा भन्नुपर्दा धुम्रपान भन्ने राम्रो कुरा चाहिँ होइन यदि तपाईँ धुम्रपान गर्नु हुन्छ भने तपाईँले स्फूर्तिजन्य पदार्थको प्रयोग छोडेर मैले भर्खरै उल्लेख गरेको स्वास्थ्य जोखिमहरू हटाउन वा कम गर्न सक्नुहुन्छ कल्पना गर्नुहोस् तपाईँ जति लामो समय स्फूर्तिबाट टाढा रहनुहुन्छ तपाईँ उति नै स्वास्थ्य बन्नुहुन्छ स्फूर्तिजन्य पदार्थको सेवन नगरेको एक वर्षभित्र महिलालाई मुटु रोगको जोखिम 50% घटाउन सकिन्छ स्वास्थ्य शरीर कायम राख्नुका साथै त्यहाँ अन्य फाइदाहरू पनि छन् तपाईँको छाला जवान देखिनेछ तपाईँसँग राम्रो गन्ध आउने कपडा कपाल र साथ हुनेछ हुनुहुन्छ। तपाईँले सास निर्धक्कसँग फेर्न सक्नुहुनेछ। तपाईँ स्वतन्त्र हुनुहुनेछ। तपाईँले दिनभर नै थप ऊर्जा पाउनु सक्नुहुनेछ। तमाखुको धुवाले अरूलाई पनि असर गर्छ, त्यसैले यदि तपाईँले छोड्नु भयो भने तपाईँको सुर्तीको धुवा सास फेर्दा तपाईँको बच्चाहरू बिरामी हुने सम्भावना कम हुनेछ। त्यसो भए यति धेरै जोखिमहरू समावेश हुँदा महिलाहरू किन धुम्रपान गर्न जारी राख्छन्? मुख्यतः तमाखु लत हो र त्यसैले यसलाई छोड्न सधैँ गाह्रो छ। धेरै व्यक्तिहरूले वास्तवमा सफल हुनु अघि धेरै पटक सुर्तीको प्रयोग छोड्ने प्रयास गर्छन्। त्यहाँ एक भावनात्मक तत्व पनि संलग्न छ। एउटा हेल्थ जर्नलले भने चाहिँ आधुनिक जीवनमा तनाव पैदा गर्ने विभिन्न चीजहरू छन्। तनाव व्यवस्थापन गर्ने माध्यमको रूपमा कोही पनि दुर्व्यसनमा फस्न चाहदैनन्। तनावले डिप्रेसन निम्त्याउन सक्छ। अनुसन्धानले देखाउँदछ कि डिप्रेसन र चिन्ताले प्राय महिलाहरूलाई लतमा फस्न अघि बढाउँछन्।
1: कोही पनि व्यक्ति लतमा फस्न चाहदैनन्। तम्बाखु जस्ता अस्वस्थ पदार्थको लागि आफ्नो मेहनतको कमाई बाध्यताले खर्च गर्नु भनेको बाँच्ने तरिका होइन। त्यसो भए के तपाईँ हामीलाई तपाईँको जीवनमा तम्बाखुको पकड तोड्न केही संकेत दिन सक्नुहुन्छ? यदि तपाईँ धुम्रपान गर्नुहुन्न भने सायद तपाईँ यी सुझावहरू सम्झन सक्नुहुन्छ र छोड्न मदत चाहिने साथीसँग गएर भन्न सक्नुहुन्छ।
0: प्रिय दिदी बहिनीहरू, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। हामी तपाईँहरूको बीचमा धुम्रपानको विषयमा छलफल गर्दैछौ। जब तपाईँ धुम्रपान बन्द गर्ने निर्णय गर्नुहुन्छ, तपाईँले कुन दिन धुम्रपान बन्द गर्ने निर्णय लिन आवश्यक छ? यो यस्तो समय हुनुपर्छ जब तपाईँले धेरै तनावमा हुनुहुन्न, अन्यथा तपाईँले आफैलाई सान्त्वनाको रूपमा आफ्नो चुरोटको सहारा लिने सम्भावना छ। आफैसँग प्रतिबद्धता बढाउनुहोस्। उदाहरणको लागि, म अर्को मंगलबार धुम्रपान छोड्नेछु, एक साथी वा परिवारको सदस्यलाई बताउनुहोस्, ताकि तपाईँको प्रतिबद्धता अझ दृढ हुन्छ र तपाईँ पछ्याउन थप उत्तरदायी महसुस गर्नुहुन्छ। साथै यो अन्य व्यक्तिले तपाईँलाई आवश्यक पर्दा तपाईँको निर्णयमा समर्थन र प्रोत्साहन दिन सक्छ। तपाईँले धुम्रपान छोड्नु अघिको रात तपाईँका सबै सुर्तीजन्य उत्पादनहरू र तिनीहरूसँग सम्बन्धित कुनै पनि चीजहरू जस्तै लाइटर, एक्सट्रे पाइपहरू र अन्य चीजहरूबाट छुटकारा पाउनुहोस्। आफूलाई व्यस्त राख्न मद्दतको लागि अर्को दिनको गतिविधिहरू योजना बनाउनुहोस्। लामो पैदल यात्रा गर्नुहोस्। सहयोगी साथी वा परिवारको सदस्यसँग समय बिताउनुहोस्। आफूलाई रमाइलो लाग्ने केही गर्नुहोस्। साथै तपाईँको अगाडि श्रुति प्रयोग गर्ने अरूहरूबाट बच्न प्रयास गर्नुहोस्। यो महत्वपूर्ण छ कि तपाईँको पहिलो दिन श्रुति बिना नै बिताउनुहुन्छ। तपाईँलाई श्रुति प्रयोग गर्न आग्रह गर्ने अवस्था र भावनाहरूलाई ट्रिगरहरू भनिन्छ। यो महत्वपूर्ण छ कि तपाईँलाई थाहा छ तपाईँको ट्रिगरहरू के हुन्। उदाहरणको लागि, यदि तपाईँ चिन्तित हुँदा तपाईँको हातमा वा तपाईँको मुखमा केही छ भने यो तपाईँको लागि ट्रिगर हुनेछ। तपाईँ चिन्तित हुँदा श्रुतिको प्रयोग गर्नुको उता तपाईँले गहिरो सास फेर्न प्रयास गर्न सक्नुहुन्छ वा हिँड्न जानुहोस् वा साथीसँग कुरा गर्नुहोस्। तपाईँले आफ्नो तमाखु प्रयोगसँग सम्बन्ध पुराना गतिविधिहरू प्रतिस्थापन गर्न नयाँ गतिविधिहरू खोज्न प्रयास गर्नुहोस् र तिनीहरूमा व्यस्त रहनुहोस्। तपाईँ आफ्नो हात व्यस्त राख्न बगैँचामा काम गर्न सक्नुहुन्छ वा सिलाई। जब तपाईँलाई आफ्नो मुखमा केही राख्ने इच्छा हुन्छ, तरकारी वा फलफुलको टुक्रा जस्तै नजिकैको केही स्वास्थ्य खाना खानुहोस्। यी सुझावहरूले तपाईँलाई सकारात्मक विकल्पहरू प्रदान गर्दछ। तपाईँले छोडेपछि समय बित्दै जाँदा तपाईँले याद गर्नुहुनेछ कि तपाईँको शरीर परिवर्तन हुन थाल्नेछ। तपाईँ सकारात्मक परिवर्तनहरू देख्नुहुनेछ र तपाईँसँग केही नकारात्मक प्रतिक्रियाहरू पनि हुन सक्छन्। तिनीहरूमा सचेत रहनुहोस्। तपाईँले टाउको दुखाई, थकान, चिटचिटापन, कब्जियत अनुभव गर्न सक्नुहुन्छ र आफ्ना विचारहरूमा ध्यान केन्द्रित

आफैमा धेरै कठोर नहुनुहोस्। छोड्ने आफ्नो प्रतिबद्धतालाई नछोड्नुहोस्। यो सोचेर कुनै फाइदा छैन। दुईदेखि तीन पटक छोड्नुपर्छ। यसलाई राख्नुहोस्। तपाईँ असफल हुनुभएको छैन, तपाईँले छोडेको ठाउँबाट मात्र उठाउनुहोस्। अर्को पटक सुर्ती प्रयोग गर्ने प्रलोभनमा पर्दा तपाईँले केही रचनात्मक काम गर्ने योजना बनाउनु भएको छ भनी सुनिश्चित गर्नुहोस्।

0: र अब चाहिँ अहिलेसम्म धूम्रपान नगर्नु भएका महिला दिदी बहिनीहरूको लागि विशेष कुरा छ। धूम्रपानबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको सुरु नगर्नु हो। यसले तपाईँलाई अझ परिपक्व वा आकर्षक देखाउँदैन, यो भ्रम हो। यसले तपाईँको सास खराब बनाउँछ, तपाईँको छाला र दाँत पहेँलो बनाउँछ र यसले तपाईँलाई समय भन्दा पहिले नै बढी उमेरको देखाउँछ। धूम्रपान गर्ने धेरै जसो महिलाहरूले तपाईँलाई बताउन सक्छन् कि यदि तिनीहरूले गर्न सक्छन् भने छोड्ने छन् र यो राम्रो पैसाको बर्बादी र यदि तपाईँ धूम्रपान गर्नुहुन्छ भने धूम्रपानबाट मुक्त हुनुहोस्। तपाईँको शरीरलाई सुर्तीजन्य पदार्थको प्रयोगको विनाशकारी परिणामहरूबाट बचाएर परमेश्वरको सम्मान गर्नुहोस्। ठूलो सास लिनुहोस् र गहिरो सास फेर्नुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको ताजा हावामा सास लिनुहोस्।
1: तपाईँ जुन सुर्तीजन्य पदार्थको लतमा फस्नु भएको थियो त्यहाँबाट विजय प्राप्त गर्न सक्नुहुन्छ।
0: मलाई पक्का छ कि तपाईँहरूसँग केही चिजहरू छन् जुन तपाईँलाई गर्न मनपर्छ वा तपाईँको स्वामित्वमा हुन सक्छ र तिनीहरूलाई छोड्ने विचारले तपाईँलाई डर लाग्न सक्छ। एकछिन सोच्नुहोस् र आफैलाई सोध, तिनीहरू के हुन्? के तपाईँको जीवनमा केही छ जुन तपाईँ सोच्नुहुन्छ कि तपाईँ कहिले छोड्न सक्नुहुन्न? तपाईँ के समात्दै हुनुहुन्छ? यदि तपाईँले यसलाई त्याग्नु भयो भने तपाईँलाई आफ्नो जीवनमा हानिको गहिरो भावना के हुनेछ? अब जब तपाईँको दिमागमा त्यो धेरै विशेष चिजहरू, व्यक्तिहरू, गतिविधिहरू वा प्रतिभाहरू छन्, आफैलाई यो सोध्नुहोस्, यो त्याग गर्ने सोचमा तपाईँलाई के कुराले आतंकित बनाउँछ त? के म धेरै व्यवहारिक जवाब सुझाव दिन सक्छु? डर। डरले हामीले समात्ने वस्तुहरूको बन्दी बनाउँछ। सायद हामीलाई लाग्छ कि यदि हामीले यो निश्चित वस्तु, बानी वा व्यक्तिलाई छोड्यौं भने हामी कमजोर हुन सक्छौ। यति कमजोर हुन सक्छ कि हामीले आफ्नो पहिचान गुमाउँछौ वा अब जीवनसँग सामना गर्नै सक्दैनौ। यहाँ केही प्रोत्साहनहरू छन्। बाइबलले भन्छ कि जब हामी कमजोर हुन्छौ तब मात्र हामी प्रभुमा बलियो हुन्छौ। बुझ्नुहोस् कि परमेश्वरको शक्ति हाम्रो कमजोरी मार्फत देखाइएको छ। अर्को शब्दमा भन्नुपर्दा, हामी जति कमजोर छौ र जति धेरै हामीले उहाँमा भरोसा गर्छौ त्यति नै परमेश्वरको शक्ति हाम्रो परिस्थितिबाट देखा पर्दछ। फेरि बाइबलले लुका 14:33 भन्छ, तिमीहरू मध्ये जसले आफूसँग भएका सबै कुरा त्याग्दैनन् परमेश्वरलाई पछ्याउन सक्दैनन्। हामी परमेश्वरको लागि जे पनि र सबै कुरा त्याग गर्न तयार हुनुपर्छ र हामीले ती चिजहरूको लागि उहाँमा भरोसा राख्नुपर्छ। डरले हामी यो गर्नको लागि कमजोर हुनेछौ जस्तो लाग्न सक्छ र वास्तवमा हामीसँग मदत गर्नको लागि परमेश्वरको शक्ति हुनेछ। यसलाई यसरी हेर्नुहोस्, हामी सबै स्वतन्त्र चाहन्छौ होइन? तैपनि हामी हाम्रो चिजहरू, हाम्रो बलहरू, हाम्रो क्रोधहरू आदि हाम्रो पैसालाई धेरै बलियोसँग समात्छौ। हामीलाई लाग्छ कि यी चिजहरूले हामीलाई स्वतन्त्र बनाउने छन्। स्वास्थ्य समस्याहरू, आर्थिक दुर्घटनाहरू र सम्बन्ध समस्याहरूबाट मुक्त, तर यो सत्य होइन। परमेश्वरको वचनले हामीलाई येशू ख्रीष्टमा कैद गर्ने हरेक विचार ल्याउन बताउँछ। कल्पना गर्नु कि यसको अर्थ के हुनेछ? हामी यी डरलाग्दो विचारहरूबाट मुक्त हुनेछौ। परमेश्वरले हाम्रो जीवनको हरेक परिस्थिति र हरेक कुरालाई नियन्त्रण गर्नुहुन्छ भनेर जान्ने हो। यो चिज पनि जुन हामी यति बलियोसँग टाँसिएका छौ, सम्झनुहोस्, हामी हाम्रो हृदयमा सोच्दछौ हामी त्यस्तै हुनेछौ। हामीले सोचे अनुसार काम गर्ने हो। परमेश्वरले उहाँको वचन मार्फत हामीलाई बताउनु भएको कुरा के हो भने हामीले सोच्ने तरिका परिवर्तन गर्नुपर्छ। परमेश्वरलाई आफ्नो पूर्ण भरोसा दिनुहोस्। तपाईँले उहाँमा भरोसा गर्न सक्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि तपाईँले उहाँमा भरोसा गर्नु भएको छ। जब हामी परमेश्वरको विश्वास योग्यतामा पर्याप्त विश्वस्त हुन्छौ तब हामी कुनै पनि कुरामा भाग लिन सक्छौ। मेरो हजुरआमाले जस्तै मेरो हातमा पनि गठिया लाग्ने हो कि भनेर लामो समयसम्म मलाई चिन्ता थियो। मैले देखेँ कि यसले उनलाई कसरी अपाङ्ग बनायो र उनलाई मन पराउने धेरै कुराहरू गर्न रोक्यो। यो मेरो लागि धेरै गाह्रो कुरा थियो, तर के तपाईँलाई थाहा छ मैले के गरे? मैले मेरा हातहरू र सृजना गर्न मनपर्ने चिजहरू परमेश्वरलाई दिए। मैले परमेश्वरलाई भने, यदि आवश्यक छ भने मेरो हातहरू लिनुहोस्, किनकि मलाई विश्वास छ कि तपाईँलाई यिनीहरूलाई के गर्ने भनेर राम्रोसँग थाहा छ, मलाई भन्दा बढी थाहा छ। यसो भन्नुहुन्छ कि उहाँको जुवा सजिलो र उहाँको बोझ हलुका छ। जब हामी आफ्नै बोझ बोक्छौ, ठूलो भार हो। केही पनि कुराको त्याग गर्न बल चाहिन्छ। हामीले त्याग गर्न नचाहने कुराले वास्तवमा हामीलाई परमेश्वरबाट अलग गर्छ। एकैछिन सोच्नुहोस्, तपाईँ केमा टाँसिनु भएको छ अथवा तपाईँ के को लतमा पर्नु भएको छ? के तपाईँ आफ्नो सुरक्षा र बलको लागि चीजहरू वा मानिसहरूमा निर्भर हुनुहुन्छ? के तपाईँलाई साँच्चै नै तिनीहरू चाहिन्छ? चीजहरू र मानिसहरूले तपाईँलाई सुरक्षाको गलत भावना मात्र प्रदान गर्छन्। तिनीहरूलाई जान दिन। कृपया मसँग प्रार्थना गर्नुहोस्। प्यारो पिता, मलाई मदत गर्नुहोस् र मेरो साथीलाई स्वतन्त्र हुन सहायता गर्नुहोस्। हामीले सोच्ने सबै कुराहरूलाई नियन्त्रण गर्न सहायता गर्नुहोस्। हामीलाई यो महसुस गर्न मदत गर्नुहोस् कि तपाईँ बलियो हुनुहुन्छ र जब हामी तपाईँलाई सबै कुराहरू समर्पण गर्छौ तब मात्र हामीले तपाईँको शक्ति प्राप्त गर्छौ र ती सबै कुराहरूबाट मुक्त हुन सक्दछौ। यीशुको नाम आमेन। यो मेरो प्रार्थना छ कि परमेश्वरले तपाईँलाई आफ्नो हृदयमा बलियोसँग समात्ने र उहाँमा पूर्ण भरोसा राख्ने जुनसुकै कुरालाई पनि छोड्ने शक्ति दिनुहुन्छ। आज नै तपाईँको बोझ परमेश्वरलाई सुम्पन होस् र उहाँले ती सबै खुसी साथ लिनुहुनेछ।
1: आज हामीलाई धेरै कुराहरूले बन्धनमा पारेको छ, होइन?
0: हो, हामी धेरै प्रकारको बन्धनले घेरिएका छौं। तर आज हामीसँग एउटा कुरा पक्का छ कि यदि हामीले ती सबै कुरा परमेश्वरलाई सुम्पियौ भने उहाँले सबै कुरा असल गर्नुहुन्छ। हाम्रा खराब बानीहरू, हाम्रा शरीरहरू, हाम्रा प्रियजनहरू, हाम्रा समयहरू, यी सबै कुरा परमेश्वरकै हुन्।
1: बाइबलले यीशुलाई आफ्नो गुरुको रूपमा पछ्याउने मानिसहरूलाई लामो पत्र समावेश गर्दछ। यसले विगतमा विश्वास गर्ने धेरै मानिसहरूको बारेमा बताउँदछ र तिनीहरूले सेट गरेको उदाहरण पनि। त्यसपछि यो भन्छ, त्यसो भए बाटोमा आउने सबै कुराबाट र पापले हामीलाई बलियोसँग समात्ने सबैबाट आफूलाई छुटकारा दिदछ। आफूलाई छुटकारा दियौं र हाम्रो अगाडि रहेको दौड़ दृढ संकल्पका साथ दौड़ौ। हाम्रो आस्था शुरूदेखि अन्तसम्म उहाँमा निर्भर रहनुहुने यीशुमा हाम्रो आँखाहरू राखौं। हिब्रूको पुस्तक 12 अध्यायको 1-2 लेखिएको छ।
0: सायद तपाईँलाई लाग्छ तपाईँको धूम्रपानले परमेश्वरलाई पूर्ण रूपमा पछ्याउने बाटोमा आउँछ। सायद यो अरू केही हो, तर यदि तपाईँ यसलाई त्याग्न चाहनुहुन्छ भने तपाईँले यीशुमा आफ्नो आँखा ठिक गर्न आवश्यक छ। त्यसको मतलब के हो? उहाँको बारेमा सोचिरहनुहोस्। उहाँको उदाहरण पछ्याउँदै हरेक दिन उहाँलाई मदतको लागि प्रार्थना गर्नुहोस्। अब बाइबलले के भन्छ सुन्नुहोस्। क्रुसको कारणले गर्दा यीशुले हार मान्नु भएन। उहाँलाई पर्खिरहेको आनन्दको कारणले क्रुसमा मर्नु र अपमान भए तापनि उहाँले त्यसलाई केही पनि ठान्नु भएन र उहाँ अहिले परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
1: प्रिय दिदी बहिनीहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। साँच्चै नै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। उहाँले हामीलाई कस्तो राम्रो उदाहरण बसाल्नु भयो र उहाँ साँच्चै तपाईँलाई मद्दत गर्न चाहनुहुन्छ किनभने उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ। त्यसो भए तपाईँ जुन कुरामा राखिरहनु भएको छ त्यसलाई जान दिन तयार हुनुहोस् परमेश्वरको शक्तिमा।
0: प्रिय दिदी बहिनी, आज हामीले धूम्रपानको बारेमा छलफल गरेका छौं र यसका लतहरूको बारेमा पनि कुराकानी गर्यौं। साँच्चै नै हामी हाम्रो शक्तिमा धूम्रपानको लतबाट छुटकारा पाउन सक्दैनौ। तर यदि तपाईँ र मैले परमेश्वरमा विश्वास गर्दै र परमेश्वरमा भरोसा गर्दै उहाँले तपाईँलाई यो लतबाट छुटकारा दिनुहुन्छ भन्ने कुरामा भरोसा गर्दै अघि बढ्नुभयो भने निश्चय नै तपाईँले यो लतबाट छुटकारा प्राप्त गर्न सक्नुहुनेछ। त्यसो भए अर्को हप्तासम्मको लागि तपाईहरूले तपाईँको दौड़ राम्रोसँग दौड़नुहोस् भन्ने उत्साह दिन चाहन्छु र हामी पनि त्यसै गर्ने प्रयास गर्नेछौ। के तपाईँ हामीलाई तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया र प्रार्थनाका विषयहरू पठाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने कार्यक्रमको अन्तमा दिएको ठेगानामा तपाईँले लेखि पठाउनुहोला। हामीलाई सधैँ नै तपाईँको प्रतिक्रियाको प्रतीक्षा रहनेछ। यति भन्दै प्रिय दिदी बहिनीहरू, आजको लागि हामी तपाईँहरूबाट बिदा हुन चाहन्छौ। जय मसीह तथा नमस्कार।

चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यक छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्ने अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किनिदिनुहोस्। हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ।

सम्पूर्ण कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: नमस्कार पूर्व नेपाल के पहले सामुदायिक रेडियो सोलिया एफएम 102 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.soliyafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। नेपाल शिक्षक महासंघ सोलु खुम्बुको प्रथम जिल्ला परिषद सम्पन्न, जेएनजी प्रति महाकुलका अध्यक्ष सूर्य कुलुङको असन्तुष्टि, शिक्षा र स्वास्थ्यमा पालिकाको लगानी उच्च रहेको दावी, हाइड्रो प्रेरित लिखुटीके वासी आन्दोलनका लागि काठमाडौँमा, सोलु खुम्बुमा एक वर्षमा 1700 बढ़ीले लिए राहदानी, 3000 बढ़ीलाई नागरिकता वितरण, खुम्बुमा एकै हप्तामा 2700 वारी साधन कार्यवाहीमा, ओखलढुङ्गामा 3 वर्षमा 563 जोड़ीको वैवाहिक सम्बन्ध अन्त्य, खोटाङमा प्रहरी निरीक्षक लामो छाने असार महिनाको उत्कृष्ट प्रहरी घोषित, कोशीमा मुख्यमन्त्रीको टिङ्गो लागेपछि मात्रै कांग्रेसका मन्त्रीहरूको सरकार छाड्ने तयारी, ओलीको नाम अंकित शिलालेख हरायो, आग लागेपछि भेटिएन, टिभीको प्रश्नपत्र आद गरेको आरोपमा दुईजना पक्राउ, भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीलाई, युक्रेन युद्धका लागि रूसले 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको जेलेन्स्कीको भनाई, र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, तिमासी हैरान बनायो, युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस्
3: यहाँ, नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843-89-80-86-52, 9824-74-17-18, 9843-43-59-96 र 9861-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मूल नाराका साथ नेपाल शिक्षक महासंघ सोलु खुम्बुको प्रथम जिल्ला परिषद सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघ सोलु खुम्बुका अध्यक्ष जनकुमार थापाको अध्यक्षतामा आयोजित उक्त प्रथम जिल्ला परिषदमा जिल्लाभरका 8 स्थानीय तहका शिक्षक प्रतिनिधि, शैक्षिक नेतृत्व तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका अध्यक्ष एवं नेपाल शिक्षक महासंघ सोलु खुम्बुका जिल्लाध्यक्ष जनक कुमार थापाले शिक्षकहरूको हक हित पेशागत सुरक्षा र दूरदृष्टि राखेर अग्रजहरूले शुरू गरेको आन्दोलनकै कारण आज महासंघ विशाल रूपमा उभिन सफल भएको बताउनुभयो। अध्यक्ष थापाले भन्नुभयो, शिक्षकका पेशागत संघ संगठन स्थापना गर्न र अधिकार प्राप्तिको यात्रामा आफ्नो ज्यानको आहुति दिनुहुने सम्पूर्ण महान अग्रज शैक्षिक नेतृत्वप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु। उहाँहरूकै दूरगामी सोच र योगदानका कारण आज देशभरका 4,00,000 भन्दा बढ़ी विद्यालय शिक्षक तथा कर्मचारीहरूको साझा र शक्तिशाली संस्थाका रूपमा नेपाल शिक्षक महासंघ स्थापित भएको छ। सोलु खुम्बुमा दोस्रो कार्यकालमा आएर यो ऐतिहासिक प्रथम जिल्ला परिषद सम्पन्न गर्ने अवसर पाउनु सम्पूर्ण सोलु खुम्बुका शिक्षक साथीहरूको लागि गर्व र खुशीको विषय हो। उहाँले भन्नुभयो, उहाँले विगतका सड़क आन्दोलन र राजनीतिक घटनाक्रमको चर्चा गर्दै शिक्षकहरूको धैर्यतालाई सरकारले कमजोर ठानेको बताउनुभयो। साथै बीच बाटोमा अलपत्र परेको शिक्षा ऐनलाई अविलम्ब पूर्णता दिएर शिक्षकहरूलाई न्याय दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक संघ सोलु खुम्बुका अध्यक्ष मदन कुमार राईले 2082 साल जेठ 17 गते केन्द्रीय सदस्य नारायण प्रसाद बास्तुलाको उपस्थितिमा सोलु खुम्बु महासंघले औपचारिकता पाएपछि जिल्लामा शैक्षिक आन्दोलन र संगठन निर्माणले तीव्र गति लिएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, देशका आधा दर्शन भन्दा बढ़ी जिल्लाहरूमा अझै पनि महासंघको जिल्ला कार्य समिति गठन हुन सकिरहेको छैन, तर हामी भाग्यमानी छौं। सोलु खुम्बुमा जिल्ला समिति गठन भई 8 स्थानीय तहमा सहजीकरण सहयात्रा र सहकार्यका लागि महासंघका समितिहरू सक्रिय भइसकेका छन्। केन्द्रीय सड़क आन्दोलनदेखि स्थानीय स्तरका शैक्षिक मुद्दामा सोलु खुम्बुका सम्पूर्ण शिक्षक साथीहरूले देखाउनु भएको यो सक्रियता र शक्ति साँच्चै प्रशंसा योग्य छ। उहाँले सम्पूर्ण शिक्षक साथीहरूको ऐक्यबद्धता र बलकै कारण सोलु खुम्बु महासंघले हरेक पाइलामा सफलता पाइरहेको भन्दै सबैलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल राष्ट्र शिक्षक संगठन सोलु खुम्बुका अध्यक्ष खिलक बहादुर कार्कीले शिक्षा क्षेत्रको दिगो विकासका लागि नयाँ र ऊर्जावान पुस्तालाई शिक्षण पेशामा भित्र्याउनु पर्नेमा विशेष जोड़ दिनुभएको छ। कार्यक्रममा उपस्थित विभिन्न शैक्षिक घटकका प्रतिनिधिहरूले शिक्षकहरूको पेशागत हकहित मर्यादा र दायित्वका विषयमा आफ्नो धारणा राखेका थिए। अधिकारका लागि लड्दै गर्दा कर्तव्य प्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा वक्ताहरूले जोड़ दिएका छन्। सल्लेरीमा सम्पन्न यस प्रथम जिल्ला परिषदले सोलु खुम्बुको शैक्षिक वातावरण सुधार्न र सम्पूर्ण शिक्षकहरूलाई एउटै छातामुनि गोलबन्द गर्न ऐतिहासिक भूमिका खेलेको निष्कर्ष निकालिएको छ। महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङले पछिल्लो समय चर्चामा रहेको जेएनजी पुस्ताप्रति तीव्र असन्तुष्टि जनाउनु भएको छ। सोलु खुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर 1 स्थित श्री हिमचुली आधारभूत विद्यालयको अक्षयको सुस्थापना तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलुङले यस्तो बताउनु भएको हो। सम्बोधनका क्रममा अध्यक्ष कुलुङले जेएनजी पुस्ताको काम गर्ने शैली र प्रभावप्रति प्रश्न उठाउँदै उनीहरूको कार्यशैलीले दीर्घकालीन रूपमा सकारात्मक परिणाम नदिने दावी गर्नुभएको छ। जेएनजी भन्ने त केही समयपछि धपाउने वा लखेट्नै पर्छ, उनीहरूको काम छैन। उहाँले भन्नुभयो, हामीले 35 वर्ष मेहनत गरेर व्यवस्था चलायौं, अहिले 4-5 महिनामै के गरे त यिनीहरूले, त्यसैले मलाई यो जेएनजी भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन, उहाँले भन्नुभयो। अध्यक्ष कुलुङले जेएनजी पुस्ता वा नयाँ सोचका नाममा प्रहरी भवन निर्माण वा अन्य योजनाहरू अनधिकृत वा भ्रमपूर्ण कुराहरू ल्याइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले विस्तार वास्तविकता अर्कै पाइने गरेको उल्लेख गर्दै यस्ता कुराहरू स्थानीय तहमा लागू हुन नसक्ने स्पष्ट पार्नुभयो। यस्तै शिक्षक तथा स्वास्थ्य कर्मीको दरबन्दी वा अनुदान कटौती गर्ने संघीय नीतिको आलोचना गर्दै अध्यक्ष कुलुङले भन्नुभयो, विद्यालयमा शिक्षक र स्वास्थ्य चौकीमा जनशक्ति नै छैन भने कहाँबाट कटौती गर्ने? शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा मा त लगानी बढ़ाउनु पर्छ। महाकुलम गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको वहाँले दावी गर्नुभएको छ। वहाँका अनुसार पालिकाले स्वास्थ्य क्षेत्रमा करिब 3 करोड 13 लाख रूपियाँ र शिक्षा क्षेत्रमा 6 देखि 7 करोड रूपियाँ भन्दा बढ़ी लगानी गरिसकेको छ। उक्त लगानीकै कारण महाकुलमको शैक्षिक गुणस्तरमा व्यापक सुधार आएको दावी गर्दै वहाँले थप्नुभयो, अहिले महाकुलममा जतिजनाले एसएलसी एसई परीक्षा दिएका छन् ती सबै उत्तीर्ण भएका छन्। पहिलाको जस्तो असफलताको स्थिति अहिले छैन। देशको समग्र आर्थिक अवस्था प्रति टिप्पणी गर्दै अध्यक्ष कुलुङले बजेट कटौती र समयमा रकम निकासा नहुँदा स्थानीय तहलाई समस्या परेको बताउनुभयो। हामीलाई 43 करोड़ रूपियाँ बजेट आउनु भनिएकोमा घटाएर 40 करोड़मा सीमित गरियो। वहाँले भन्नुभयो, अहिलेका अर्थमन्त्रीले केही पनि काम गर्न सक्नु भएको छैन, पैसा समयमा दिएको छैन। कर्मचारीको तलब तथा भत्ता वृद्धिको सन्दर्भमा बोल्दै वहाँले माथिल्लो तहबाट बिना बजेट व्यवस्थापन केवल घोषणा मात्रै गर्दा स्थानीय तहलाई थप आर्थिक भार परेको पनि गुनासो गर्नुभएको छ।
4: जेन्डी भन्ने चाहिँ अब केही समयपछि लखेट्नै पर्छ। यो जेन्डी भन्ने चाहिँ काम छैन, त्यसरी ऊ गरेर कहाँबाट हुन्छ त? त्यो नबोली नबोली हुन्छ त त्यसरी? अब यो जेन्डी भन्ने चाहिँ मैले अब विरोधै गर्नुपर्ने हुन्छ, केही पनि भएको छैन। अब यो त्यसरी चाहिँ ऊ गरेर जेन्डी नै के गरे त? हामी 35 वर्ष ऊ गरे त, हामीले त उच्च चलाए त, हामी अहिले 4-5 महिनामै ऊ के गरे त अन्त? त्यसपछि त्यस कारणले यो जेन्डी भन्ने शब्द चाहिँ मलाई मनै पर्दैन, किनभने अब सबै विकास त हामीले गरेको छौँ, उनीहरूले के गरेछ? त्यस कारणले अब सबै कुराहरू हामीले मिलाएर ऊ गर्नुपर्ने हुन्छ। अलिकति एमालेको केपी ओली शेरबहादुरको बुढी भन्छ, त्यसले चाहिँ अलिकति बिगारेको प्रचण्डको के होइन, त्यस कारणले अब यिनीहरूलाई सुधारेर लगेपछि हाम्रो राम्रो हुन्छ। त्यस कारणले यो 3-4 महिनामा के गरेछ भने उनीहरूले त त्यो ऊ जेन्डी भन्ने चाहिँ मैले कहाँबाट रिस उठ्यो भने यो जेन्डी भन्ने शब्द चाहिँ यो हामीले प्रहरीको भवनमाथि 1 नम्बरमा राखेका थियौँ, अस्ति गएर बुझ्दा त केही छैन, तल पुलमा जा गएर निवेदन पनि दिए केही पनि दिए सबै छैन त अन्त त्यो जेन्डीले त सबै ऊ गर्यो त। त्यस कारणले यो जेन्डी भन्ने शब्द चाहिँ अब यो लागू हुँदैन, मलाई चाहिँ हुँदैन। सहयोग गर्नको लागि सम्पूर्ण उहरू कटाइदिने रे, के कसरी कटाउँछ? हामीसँग के अरे कुनै छैन, त्यहाँ स्कुलमा टिचरै छैन, टिचरको कटाएर हुन्छ? शिक्षा के अरे स्वास्थ्यमा कटाएर हुन्छ? त्यस कारणले शिक्षक र स्वास्थ्यमा त केही लगानी गर्नुपर्ने हुन्छ, तर हामी महाकुलुङले के छ भने स्वास्थ्यमा त्यस्तै लगानी 3 करोड 12 लाख होइन 3 करोड 13 लाख, अनि शिक्षामा त्यस्तै 6-7 करोड त हामीले स्वास्थ्य र शिक्षामै लगाएको छौँ। तर पनि यस्तो रहेछ, अब म पनि अब धेरै हुँदाखेरि त भने, तर त्यो चाहिँ सम्भावना केही हुँदो रहेछ। तपाईँहरूलाई जानकारी होस्, महाकुलुङमा जतिजनाले एसएलसी दिएको छ त्यतिजना पास, पहिलाको जस्तो छैन सबैले। के भएर त्यो महाकुलुङले उनै हो के अरे त्यसरी पास गरे त?
0: सोलुखुम्बु र रानी छापको सिमानामा बग्ने लिखु खोलामा निर्माण हुने जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले आफ्नो जायज अधिकार र न्यायको माग गर्दै हिजो काठमाडौँको माइती घर मण्डलमा सांकेतिक विरोध प्रदर्शन तथा धरना दिएका छन्। सम्बन्धित सरकारी निकाय विभाग र मन्त्रालयमा पटक पटक धान्दा पनि समस्या समाधान नभएपछि राज्य तथा नियामक निकायलाई अन्तिम चेतावनी स्वरूप काठमाडौँमा प्रदर्शन गर्न बाध्य बनाएको उनीहरूले बताएका हुन्। धरनामा सहभागी स्थानीयहरूले आफूहरू रहरले नभई बाध्यताले माइती घर पुग्नु परेको बताए। शान्तिपूर्ण र अनुशासित ढंगले विरोध जनाएका उनीहरूले आयोजना प्रवर्धक दुगढ ग्रुप नियामक निकाय तथा सत्ता संचालकहरूको बेमानीप्रति आक्रोश व्यक्त गर्दै सांकेतिक रूपमा जुत्ता देखाएर विरोध प्रदर्शन गरेको जनाएका छन्। प्रभावित स्थानीयका अनुसार आयोजना संचालन भएको 3 वर्ष बितिसक्दा पनि पनि उनीहरूले वार्ता र संवादलाई नै प्राथमिकता दिँदै सम्यता अपनाएका थिए। तर दुवड ग्रुपले स्थानीयको सुजोपनको फाइदा उठाउँदै कानून बमोजिम प्राप्त गर्नुपर्ने हक अधिकारबाट वञ्चित गरेको वातावरणले क्षति पुर्याएको झुटा मुद्दा लगाएको तथा प्रहरी प्रशासनको दुरूपयोग गरी नागरिकमाथि दमन गरेको आरोप लगाएका छन्। प्रभावित क्षेत्रका उमेश बस्नेतले आयोजना स्थलमा भएका बेमानी र दादागिरी काठमाण्डुमा बसेका शासकहरूले नदेखेकै कारण न्यायको खोजीमा राजधानी आउनु परेको बताउनुभयो। स्थानीय देश कानून छोड विद्युत आयोजनाहरूले प्रभावित बासिन्दालाई अंकित मूल्य 100 साधारण स्वर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै दुवड ग्रुपलाई भने प्रिमियम मूल्यमा मन लाग्दी स्वर जारी गर्न किन छुट दिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। अन्य आयोजनामा लागू हुने कानून र नजिरेस कम्पनीको हकमा किन लागू नगरिएको भन्ने विषयमा पनि उनीहरूले गम्भीर आपत्ति जनाएका छन्। सरकारी अनुगमन प्रतिवेदनमै कम्पनीका गम्भीर कमजोरी र अनियमितताहरू उल्लेख हुँदाहुँदै पनि प्रहरी प्रशासनले आन्दोलनरत नागरिकलाई जबरजस्ती हस्ताक्षर गराउने र झुटा अभियोग लगाउने काम गरिरहेको उनीहरूको आरोप छ। आफ्ना हक अधिकार कुण्ठित हुँदा र स्थानीय स्रोत साधनको विघ्न भइरहँदा पनि क्षेत्रका जनप्रतिनिधि सांसद तथा राजनैतिक दलका नेतृत्व मौन बसेको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन्। साथै जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृतहरूले लगाउने लाछुना र जनप्रतिनिधिहरूको मौनताले अनेकौं शंका उत्पन्न गरेको उल्लेख गर्दै नागरिकको पक्षमा उभिएर जिम्मेवार भूमिका निर्वाह गर्न उनीहरूले जनप्रतिनिधिहरूलाई आग्रह समेत गरेका छन्। ऐतिहासिक जनसंघर्ष र बलिदान कुनै व्यक्ति वा समूहलाई सत्तामा पुर्याउने माध्यम मात्र नभई यस्ता अन्याय थिचो मिछो र व्यथिति विरूद्ध लड्नका लागि भएको स्मरण गराउँदै लिफुवासीले कानून बमोजिम 100 अंकित मूल्यको साधारण सेवा न्याय प्राप्त नभएसम्म आन्दोलनबाट पछि नहट्ने अड्यान दोहोर्याएका छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष 2082/83 1,724 राहदानी वितरण गरेको छ। वैदेशिक रोजगारी तथा उच्च अध्ययनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा राहदानी बनाउने सेवाग्राहीको संख्या पनि उल्लेख्य रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राहदानी प्राप्त गर्नेहरूमध्ये 667 जना महिला र 1057 जना पुरूष रहेका छन्। त्यसै गरी राहदानीका लागि आवेदन दिनेहरूमध्ये 664 जना महिला र 1029 जना पुरूष रहेका छन्। नाबालक सिफारिस सेवातर्फ आर्थिक वर्ष भरतिर तर्जुनाले सेवा लिएका छन्, जसमध्ये 37 जना बालिका र 36 जना बालक रहेका छन्। यस्तै सोही अवधिमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले 3014 जनालाई नयाँ नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले बारम्बार सचेत गराउँदा समेत ट्राफिक नियमको उल्लंघन गर्ने 27 सवारी साधनलाई नियन्त्रणमा लिई कार्यवाही गर्दा एक हप्ताको अवधिमा 30,500 रूपियाँ राजस्व संकलन गरेको छ। नियम पालनाका लागि पटक पटक दिएको निर्देशन र सचेतनालाई व्यवस्था गरेपछि ट्राफिक प्रहरीले कड़ा कदम चाल्दै 30 सवारी साधनहरूलाई कार्यवाहीको दायरामा ल्याएको हो। कार्यवाहीमा पर्नेहरूमा सबैभन्दा बढ़ी 12 जीप तथा कार गएका छन्। यसै गरी 11 मोटरसाइकल, 4 ट्याकर, 3 ट्रक र 1 अटोलाई नियन्त्रणमा लिई जरिमाना गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विभिन्न प्रकारका जोखिमपूर्ण र गैर कानूनी व्यवहारका कारण सवारी साधनहरू कार्यवाहीमा परेका हुन्। खास गरी मोटरसाइकल चालकहरूले बिना हेलमेट सवारी चलाउने, तोकिएको क्षमता भन्दा बढ़ी अर्थात 2 भन्दा बढ़ी पछाडि राखेर हुक्याइने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएकाले उनीहरूलाई कडाईका साथ कार्यवाही गरिएको छ। त्यस्तै जीपको पहिलो सीटमा चालक सहित 2 भन्दा बढ़ी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउने चालकहरू पनि प्रहरीको फन्दामा गरेका छन्। यसबाहेक सवारी चलाउँदा आवश्यक कागजात पत्र साथमा नराख्ने, क्षमता भन्दा बढ़ी सामान ढुवानी गर्ने तथा तोकिएको स्थान भन्दा बाहिर जथाभावी पार्किंग गर्ने ट्रक र ट्रैक्टरहरूलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कार्यवाही गरेको छ। सड़क दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई चुस्त बनाउनका लागि ट्राफिक नियमको पालनामा थप कड़ाई गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुख खुम्बुले जनाएको छ। ओखल ढुंगा जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ़दै गएको देखिएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको हो। जिल्ला अदालत ओखल ढुंगाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080/81 2082/83 523 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। अदालतमा दर्ता हुने देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दाले उल्लेख्य हिस्सा ओगर्दै जान थालेको छ। जिल्ला अदालतका सूचना अधिकारी केशव घिमिरेका अनुसार आर्थिक वर्ष 2082/83 दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी 460 मुद्दा मध्ये 141 सम्बन्ध विच्छेदका थिए। ती मध्ये 102 मुद्दा फर्छुट भएका छन् भने 39 मुद्दा अझै विचाराधीन छन्। यसअघि आर्थिक वर्ष 2081/82 186 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा 146 फर्छुट भएका थिए। आर्थिक वर्ष 2080/81 भने 296 जोड़ी सम्बन्ध विच्छेदका लागि अदालत पुगेकोमा 275 जोड़ीको सम्बन्ध विच्छेदमा तुरिएको थियो। जिल्ला प्रहरी कार्यालय खोटाङले असार महिनाका लागि प्रहरी निरीक्षक विजय लामिछानेलाई पुलिस अफ द मन्थ घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी निरीक्षक लामिछानेले विभागीय मूल्य मान्यता आदेश निर्देशनको पालना व्यावसायिकता लगनशीलता तथा कर्तव्यनिष्ठताका साथ उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन पछि उक्त सम्मान प्रदान गरिएको हो। कार्यालयका अनुसार 2083 असार 15 गते जन्ते ढुंगा गाउँपालिका पाँच छेवा खानी डाँडा क्षेत्रमा संचालन गरिएको प्रहरी कार्यवाहीका क्रममा भरुवा बन्दुक एक थान सेतो डब्बा भित्र राखिएको फलामको टुक्रा 145 गोलो आकारका फलामका टुक्रा 4 तथा सेतो रंगको फलामको टुक्रा 1 बरामद गरिएको थियो। घटनामा सम्बन्ध 2 पक्राउ गरी थप अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लामु छानेले अपराध नियन्त्रण तथा अनुसन्धानका साथै आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। यही कार्य सम्पादनका आधारमा उहाँलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरीले जनाएको छ। नेपाली कंग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै मन्त्रीहरूले सरकार छाड्ने तयारी गरेका छन्। कंग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको बन्ने भन्ने टुंगो लागेपछि मात्रै मन्त्रीहरूले सरकार छाड्ने बताउनु भएको हो। उहाँले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको र मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र निर्णय लिने बताउनुभयो। हाल कोशी अहिले नेकपा एमाले कंग्रेसको सरकार रहेको छ तर एमाले र नेकपाले शनिबारे प्रदेश सरकार बनाउन गठबन्धन गर्ने सहमति गरिसकेका छन्। एमाले र नेकपा बीचको यो सहमतिपछि अब कोशीमा एमाले सरकारको नेतृत्व गर्ने भएको हो। साथै कंग्रेस सभापति गगन कुमार थापाले आइतबारे प्रदेशमा विकसित परिस्थितिको बारेमा पार्टीका प्रदेश सभापतिसँग छलफल गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणको कायमुकायम कार्यकारी निर्देशक तिर्गा यु कुमार श्रेष्ठले विभागलाई पत्रचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुनु वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको विविधाको विषयमा प्रष्ट पार्नका लागि प्राधिकरणसँग अनुरोध सँगै कानूनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो।
5: देश भित्रका समाचार
0: काल ढुंगा सुस्ने खोला सुरुंग मार्ग को शिलान्यास शिलालेख आयोजना स्थल में भेटिएको विषय अहिले चर्चा में आएको छ। तत्कालीन प्रधानमंत्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते शिलान्यास कार्यक्रम में अनावरण गर्नु भएको शिलालेख उद्घाटन का बेला आयोजना स्थल में नरहेपछि यसको चर्चा शुरू भएको हो। आयोजनाका उपनिर्देशक संजय पन्थीले शिलालेख स्थापना गरिएको ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने भएकाले निर्माण कार्यका क्रममा नै शिलालेख त्यहाँबाट हटाएर सड़क विभागमा सुरक्षित रूपमा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार त्यसपछि गएको भदौमा भएको नवयुवा आन्दोलनका क्रममा सड़क विभागमा आगलागी भएपछि त्यो शिलालेख फेला नपरेको हो। शिलालेख हटाउन माथिल्लो निकायबाट कुनै दबाव वा निर्देशन नआएको स्पष्ट पार्दै उहाँले उद्घाटन समारोहका लागि सुरक्षित राखिएको शिलालेख पुनः आयोजना स्थलमा ल्याउन खोजिएको भए पनि फेला नपरेको बताउनु भयो। उपनिर्देशक पन्थीले तत्कालीन शिलालेखमा भेटिएपछि अब यस विषयमा के गर्ने भन्ने निर्णय सड़क विभाग वा नेपाल सरकारको निर्देशन अनुसार हुने जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्न पत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशन डीओबीआर बीवर्स विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमी सेक्सन सी नामक वार्षिक ग्रुपमा प्रश्न पत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्न पत्र पठाउने सुलभ सर भनिने व्यक्ति सहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार वार्षिक ग्रुपमा प्रश्न पत्र पठाएपछि परीक्षा छात्रीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 सदस्य रहेको ग्रुपमा प्रश्न पत्र बाहिरिएपछि व्यवस्थापन संघका दिनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु हुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कांग्रेस जनता पार्टी बीजेपीले आन्दोलन गर्दै आएको थियो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 36,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहार मागे प्रहारक मागेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरिएको पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोनेज क्षेत्रमा थप सेनाको लागि तयारी भइरहेको बताउनुभयो। सन् 2024मा कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सुकाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएको समाचार संस्था एपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सुकाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बिहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो सेट 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्यो। नेपालले पहिलो सेट 25-18 र तेस्रो सेट 25-21 जित्यो। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगितामा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार जेठ 13 गते हुनेछ। खेल खबर सँग सोलु समाचार सकिए बिदाहुन लागि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक नेपाल शिक्षक महासंघ सोलु खुम्बुको प्रथम जिल्ला परिषद सम्पन्न जेएनजी प्रथम हाईकुलुङका अध्यक्ष सूर्य कुलुङको असन्तुष्टि शिक्षा र स्वास्थ्य नगरपालिकाको लगानी उच्च रहेको दावी हाइवे प्रेरित लेखोपीको वास्तव आन्दोलनका लागि काठमाडौँमा सोलु खुम्बुमा एक वर्षमा 1700 बढ़ीले लिएर हाने 3000 बढ़ीलाई नागरिकता वितरण सोलु खुम्बुमा एकै हप्तामा 27 साधन कार्यवाहीमा ओखल ढुङ्गामा 3 वर्षमा 500 चोरीको वैवाहिक सम्बन्ध अन्त्य खोटैया प्रहरी निरीक्षक लानी छाने अस्तर महिनाको उत्कृष्ट प्रहरी घोषित कोशीमा मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्रै कंग्रेसका मन्त्रीहरूको सरकार छान्ने तयारी ओलीको नाम अंकित शिलालेख हरायो आगे लागेपछि भेटिएन त्रिवेदीको प्रश्नपत्र आउट गरेको आरोपमा 2 जना पक्राउ भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई युक्रेन युद्धका लागि रूसले 36,000 उत्तर कोरियाले सैनिक खोजिरहेको जेलेन्स्कीको भनाई र काबा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार 4थो हार बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूरी विदा हुन्छौ भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला नमस्कार।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: भोलि नाथढुङ्गा सिस्टेक सुरु मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ. अब त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा विभागको गाडीहरू जुन कुक गर्नुपर्छ त्यसलाई हामी पर्सिपिकको घोषणा गर्दैछौँ.
1: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने पाँच मन्त्रीको सामूहिक राजीनामा. मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी. एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक. रोमानियामा नेपालीको आकर्षण बढ्दो. र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित. फाइनल खेल पर्सि हुने.
0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो. यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ. सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ. निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो. अब खबर सन्तोष गन्धर्वबाट.

कर विकल वर्ष सहप्रधानको डाक्टर महेश राज ओझा सदस्य रहनुभएको छ। परीक्षाका क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा

0: सीआईडी सुनापुर सर भनेर चिन्ने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक बाणबहादुर कार्की र त्रिवेणीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन सबै दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवेणीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिवेणीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 91 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। ती मध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबलितमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन कार्की सीआईएमसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले कुबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको अब फर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा दृष्टि मन्दहरू त्यो निकालेपछि अहिले हामीले त्यो त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको दीक्षा छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सर गर्नु भएको छ, केही आउनु बाँकी छ। त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुटे भयो भन्ने तरिकाले हामीले छानबिन भने हो। त्यो रेकर्ड अनुसार 20 जना प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा जो छ होइन, अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था छैन, यो कुनै दायरामा छ, अब हामीले फाइनल प्रति

50 लाख देखि मरिमा 50 लाख रुपैयाँ सम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा गएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिए

0: त्यसपछि साइप्रस 11,479, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएममा बताउनुभयो।
1: कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री अनि लगायत

0: enhanced alternative avenues of seven, peak control of the development and body when the body is very powerful in the section, and lunch treatment as well in the section, and main terms of seven, or contains society equal to the government, in the school is very thin and the communication to Pradana Paradigm, the school is the same.
1: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका पाँचै जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। उनीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि काँग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढेको हो। काँग्रेसबाट शहरी विकास

0: सीआईएमसँगको तन्त्र
1: यस्तो छ। हामीले अहिले बदलिँदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाछौ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौँ राजीनामाको सन्दर्भमा होइन, हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौँ होइन, हामी दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्दा कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कारण हुने कुरामा हामी बाधक हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बिगाएका छौँ।
0: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री उचित नारायण आचार्य समक्ष औपचारिकमा राजीनामा पत्र बुझाउँदै सरकार नदीको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र

0: जिसमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर मनसून खासै सक्रिय हुनेछ। महाशाखाले आज भोलि र पछि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामी छानेले भन्नुभयो,
1: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्वोत्तर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मधेस प्रदेश र स्पेसियली चाहिँ मधेस प्रदेशमा चाहिँ कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
0: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुन मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुन शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा ल्याएको हो। आयोजनाका अनुसार सुनको चरणमा आज आपतकालीन

सुधारहरु गर्दछौं अनि त्यसको लगत्तै हामीले एम्बुलेन्सहरु अनि फायर फाइटिङ अनि सुरक्षा निकायको गाडीहरु जुन कुक गर्नुपर्छ त्यसलाई हामी पर्सिवटै गर्न गर्दछौँ अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मङ्की अनिवार्य छ हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ कि जब आग लाग्ने हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टम त्यो एउटा मकडिङ गर्नुपर्छ अनि त्यसपछि त्यो मकडिङ सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ त्यसपछि हाम्रो त्यहाँका जेट कमरलाई सिम्बोनाइज गर्नुपर्छ त्यसपछि

0: shot, we will jump into the final money order in the world.
1: Santosh
0: Gandharva.
1: Santosh Gandharva. रोहतक का पांच स्थानीय तह अझै बजेट विहीन विकास र सेवा प्रभावित
2: होइन मुखिया जी यसो अलिअलि यताउति भएर
3: भएन ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो हाकिमले गर्दा त्यो नगरसभा भएन
1: राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाव हिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-3552 5224-3553

0: क्लास इंटरटेनमेंट को आईपीटीवी से भी प्रदान करके देश हम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रगति भाई को वाईफाई 6 राउटरसँग उत्कृष्ट जवान प्रदान करने देश हम इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ यस गाइडमा विपदबारे सही जानकारी मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 को बजेट हालसम्म पनि ल्याउन सकेका छैनन् बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ
2: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्छ तर रौतहटका गरूडा कटहरिया फतुवा विजयपुर मोलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ मोलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह
3: बजेट आइसक्यो सबै भइसक्यो भोलि फाइनल भोलि बजेट आइहाल्छ होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन हजुर भोलि राखेको छु
2: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकहरूकै सरूवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ नगर प्रमुख कन्थमणि प्रसाद कलवार
4: अब नयाँ आँखीमा हो 15 गतेको मिटिङ चाहिँ नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ त्यसै दिन अब डेट डिस्कसन हुन्छ त्यसले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो हाकिमले गर्दा त्यो नगरसभा

0: गया था।
1: फतुहा विजयपुर नगर पालिका का कार्यवाहक नगर प्रमुख अमिया खातून, प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगर पालिका में उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अमिया खातुन, बजेट समय में नआउने समस्या रौतहट लगायत का विशेषतः तराई का जिला में नया होइन, तर यो समस्या हरेक वर्ष दोहरी रहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुहा विजयपुर नगरपालिकाको नगर सभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का उपाध्यक्ष राकेश यादव बताउनुहुन्छ। स्थानीय वासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुहा विजयपुरका स्थानीय जिन्जिलामा समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बाल बालिकाले दैनिक गर्नुपर्ने काम।
3: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौं?
4: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चीजहरू हुँदाखेरि चाहिँ रोग सर्व रोगहरू बढी छर्न सक्छ।
2: बर्खायाममा बाल बालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बाल बालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आफै नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुलिसकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुलिसकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुलिसकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम, अधिकार र समानको आवाज।
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोफाइटर मधुमाया जीजी, पर होइन प्रोफाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटारे 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको समान, समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घर एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोक, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004777 लागू हुनेछ। क्लासिक टेक, छोयो कि छोयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम यो मौसममा पानी जम्ने सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ्ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ्ने डाक्टरहरू बताउँछन् आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सम्मानमा विज्ञको जवाब प्रस्तुत गर्दछ जवाब दिँदै हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी
3: नमस्कार म बिहानी डाक्टर साहब बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ
4: नमस्कार बिहानी तिम्रो प्रश्नको उत्तर सुने हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने प्रदूषणको कोशिका हुने खानेकुराहरूमा फोहोर जिने झिङ्गाहरू बढी फैलिने लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सर्व रोगहरू बढी छर्न सक्छ त्यहीबाट सर्व रोगको प्रकोप बढी हुनुहुन्छ त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ फोहोर खानेकुरा खाँदा पेटमा बान्त हुने समस्या आउन सक्छ त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाना चाहिँ रोगहरू पर्नु हुन सक्छ
3: डाक्टर साहब मेरो नाम सुप्रिन हो हामी पानीमा खेपछि किन हामीलाई ज्वरो आउँछ
4: तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखुकीको प्रकोपको सिजनमा बाहिर हुनेछौँ त्यही भएर चाहिँ त्यो बेलामा रुवाखुकी लागिरहेका हुन्छ त्यसलाई ज्वरो आउनु हो तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउनु चाहिँ होइन तर त्यो समयमा लामखुट्टेहरू बढी सर्वलाउने रुवाखुकीको शिकार बढी हुने इन्फ्लुएन्जाहरू बढी सर्ने होइन बाहिर चाहिँ हामी भिडमा गएर हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने रोग सम्हाल्ने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले चाप्न सक्छ त्यस्तै ज्वरो आएको हो पानी भिज्दैमा त ज्वरो आउनु होइन त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने उनीहरूमा छाता ओर्ने गर्नुपर्छ पानीमा भित्र चिसो हुन्छ चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्
3: नमस्कार डाक्टर साहब म सेस्ना हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ
4: सेस्ना तिमी राम्रो जिज्ञासा राख्छौ बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिलो हामीले आफ्नो हात गर्ने काम गर्नुपर्छ हामीले सरसफाईलाई बढी ध्यान दिनुपर्छ बर्खायाम भन्नाले पानी बढी पर्ने फोहोर बढी सर्ने बाली पहिरो आउने हुन्छ यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाना हामीलाई रोग लाग्न सक्छ झाडा पखाला हाइजा लाग्न सक्छ यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ काठमाडौँको हातमा डेङ्गु अलि बढी देखिन्छ अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुन सक्छ त्यो भएपछि किराहरू बढी लाग्न सक्ने सर्पहरू बढी लाग्न सक्नुहुन्छ त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो पानी पर वर्षाली प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ बाटोहरू चिप्लो हुनुहुन्छ पानीहरू पर्दा हिलो हुनुहुन्छ त्यसको हामीले अलिक सजग गर्नुपर्छ बाटोमा जा सजग हुने हात गुडा धोएर मात्रै घर छिर्ने जे खाँदा पनि हात धुने गर्ने पानी हिमालेको खाने यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छोडेन त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेषतः सरसफाई हात गुडा धुने कुरा पानी उमालेर खाने कुरा जमिनमा हिँड्दा झारहरूमा नहिँड्ने कुरा सर्पहरूको बिगबिगबाट बस्नु पर्ने कुरा यसरी लामखुट्टे जमेको पानीमा लामखुट्टे हुनु चाहिँ डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ
3: नमस्कार म यस डाइरिया कसरी हुन्छ भन्ने
4: यस बाबुले राम्रो क्वेसन सोधेका छौ डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ हात धोएर मात्रै खाना खानुपर्छ नङहरू समय समयमा काटिरहनु पर्छ फोहोर चिज खानु हुँदैन बाहिरको खुल्ला चिज खानु हुँदैन झाडा पखालाको किटाहरू फोहोर पानीमा हुने हुँदा सफा सफा गरेपछि मात्रै खानुपर्छ।
0: नमस्कार नरेशमा, पानी पर्ने बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैन? नमस्कार नरेशमा, पानी पर्ने बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैन?
4: तिम्रो प्रश्न असाध्य रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खानेमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यो आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हात्ती नसकेको चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरको चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
14: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01952।

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालोअनलाइन.com र उज्यालोको फेसबुक च्यानलबाट पनि प्रसारण हुन्छ। पालिकाका जनप्रतिनिधिहरूको दोस्रो कार्यकाल अन्तिम वर्षमा चलिरहेको छ। 2079 सालमा भएको चुनावबाट निर्वाचित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूको पदावधि आउँदो 2084 वैशाखमा सकिँदैछ। दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूमा भइरहेका कामको समीक्षा पनि भइरहेको छ। यस्तै सरकारले गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफेरको गृह कार्य पनि गरिरहेको छ। गाउँको सिंहदरबार भनिने पालिकाहरूले आउँदो आर्थिक वर्षको लागि बजेट पनि ल्याइसकेका छन्। केही पालिकाहरूको भने बाँकी छ। यसपालि देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकाले बजेट ल्याउन सहज भएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै बजेट ल्याउन र योजनाको भुक्तानी गर्न सहज बनेको हो। विगतमा प्रशासनिक झन्झटका कारण पनि बजेट ल्याउन कठिन हुने गरेको थियो। यसअघि कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट पेश गर्न र योजनाको भुक्तानी दिन चरम समस्या हुँदै आएको थियो। यस्तै अधिकांश गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा सञ्चालन भएका छन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि सभा सञ्चालन गर्ने क्रममा संसदीय अभ्यासलाई कम मात्र कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षदेखि भने अधिकांश पालिकाले बजेट प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। प्याकुरेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: सबैभन्दा पहिले चाहिँ पालिकाको दोस्रो कार्यकालको नि यो अन्तिम वर्षमा पुगेको छ। अहिले समग्रमा अहिलेको यो कार्यकालको अहिलेसम्मको अवस्थालाई तपाईँहरूले कसरी मूल्यांकन गरिरहनु भएको छ?
1: हामीले स्थानीय सरकार जुन गाउँपालिका नगरपालिका को समग्र कामको मूल्यांकन गर्दा हामीले दुईटा खण्डमा बाँडेका छौं। एउटा चाहिँ हामीले जुन यो पुनर्संरचित संविधान, यो संविधान आइसकेपछिको स्थानीय तहको पुनर्संरचना भइसकेपछि 74 सालमा जुन पहिलो निर्वाचन भयो अहिले समग्र मूल्यांकन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्न पर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने हो भने 4 वर्षको मूल्याङ्कन गर्ने गर्छौं। यसरी हामीले आज अहिलेसम्मको समग्र मूल्याङ्कन गर्दा चाहिँ स्थानीय सरकारका धेरै कामहरू छन्। त्यो कामहरूलाई लिस्टिङ गरेर 1-2-3 भन्यो भने धेरै हुन्छ। त्यसलाई चाहिँ क्लस्टरिङ गर्ने हो भने जम्मा 3 काम हो, स्थानीय तहको जम्मा 3 काम हो। त्यसमा पहिलो काम भनेको सेवा प्रवाह हो। सेवा प्रवाह भनेको राज्यले दिने सेवाहरू स्थानीय तह मार्फत सजिलैसँग नजिकबाट जाओस् भनेर लगभग 80% सेवाहरू चाहिँ स्थानीय तहबाट सरकार मार्फत जान्छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ। यसरी सेवा प्रवाहको हिसाबले हेर्ने हो भने स्थानीय सरकारहरू साँझ बिहान रात नभनिकन उहाँ सेवा प्रवाह गर्नुमा चाहिँ यसमा उहाँहरू अब्बल हुनुहुन्छ भन्ने हाम्रो मूल्याङ्कन हो। दोस्रो काम भनेको चाहिँ विकास कार्य हो। विकास कार्य भनेको पूर्वाधार मात्र होइन, शिक्षा, स्वास्थ्य, सन्तुलन लगायतका जुन कामहरू भइरहेका छन् 20 वर्ष नभएको काम यो 9 वर्षमा भएका छन् होइन। यस हिसाबले हेर्दाखेरि विकास कार्यमा हामी विभिन्न चुनौतीको बावजुद पनि तुलनात्मक रूपमा धेरै राम्रो भएको छ भन्ने हाम्रो मूल्याङ्कन हो। तेस्रो काम भनेको चाहिँ यो दुईटा काम त पहिला पनि थियो, पहिला स्थानीय निकाय हुँदा पनि यो दुईटा काम त सेवा प्रवाह निकायहरू सङ्घ नगरपालिकाबाट हुन्थ्यो होइन, शान्तिमय विकास निर्माणका कामहरू पनि हुन्थ्यो। नयाँ चाहिँ के हो त यो अहिले सरकार भने आज संहिताको एउटा तह मानेको छ, त्यसो हो भने फरक चाहिँ के हो त भन्दाखेरि शासन प्रक्रिया चाहिँ अहिले तीन तहमा बाँडिएको छ होइन राज्यको जुन शासनको राज्यको जुन कार्यपालिका व्यवस्थापिका न्यायपालिका त अहिले त्यो संहिताको स्वरूपमा छैन विशेष गरी कार्यपालिका र व्यवस्थापिका चाहिँ अहिले तीन तहकै जुन तपाईँको सरकारले जुन संरचनाले प्रयोग गर्दै आएको छ त्यसले गर्दाखेरि स्थानीय तहमा पनि विधायकी छ त्यहाँ सभा छ त्यसले कानून बनाउँछ संविधानले त्यही व्यवस्था गरेका छ अनि भनेपछि त्यसपछि कार्यपालिका छ कार्यपालिकाले आफ्नै कार्य विभाग कार्य सम्पादन नियमावली अनुसार ऊ चाहिँ स्थानीय सरकारको मन्त्री परिषदको जुन कार्यपालिकाको भूमिकामा ऊ छ भनेपछि तपाईँको जुन संविधानले दिएको विधायकीय अधिकार र कार्यपालिकाको अधिकार चाहिँ कसरी प्रयोग भइरहेछ समग्रमा शासन प्रणालीलाई चाहिँ कसरी व्यवस्थित गरेको छ भनेर हेर्यो भनेपछि हामीले धेरै काम गर्नु बाँकी छ त्यसमा चाहिँ अलिक हामी कमजोर छौँ भन्ने विकास सेवा प्रवाहमा अब्बल छ विकास कार्यमा हेर्नु छ होइन तर शासन प्रक्रिया प्रणाली सञ्चालन गर्ने जुन गभर्न गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ सभाहरू व्यवस्थित गर्ने कुराहरू सभाले कानून निर्माण गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने विधिहरू चाहिँ पुगिराखेको छैन त्यसै गरी तपाईँको जुन सभा सञ्चालन गर्ने विधिहरू मिलिरहेको छैन होइन यो चाहिँ के छ भने संसद हो नि त होइन जसरी संघमा प्रतिनिधि सभा राष्ट्रिय सभा छ प्रदेशमा प्रदेश सभा छ स्थानीय गाउँ सभा र नगर सभा छ यी सबैले के गर्छन् भने संविधान दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो संसदीय अभ्यास गर्छन् र तपाईँको जो कानून निर्माण गर्ने काम गर्छन् त्यसले बजेट पारित नीति कार्यक्रम पारित गर्ने बजेट पारित गर्ने कानून निर्माण गर्ने जसरी संघका संसदहरू चल्छन् जसरी प्रदेशका सभाहरू चलिरहेका छन् त्यही विधिबाट स्थानीय सभाहरू चल्नुपर्छ भनेर सबै प्रदेशले कानून बनाइदिएको छ त्यो संविधानले त्यही व्यवस्था गराएको छ होइन संविधान दिएको व्यवस्था अनुसार प्रदेशले ती कानूनहरू बनाइदिएको छ सभाको सञ्चालन यसरी गर कानून निर्माण प्रक्रिया यो अवलम्बन गर अनि त्यहाँ हामीले सभा अन्तर्गत यो संसदीय समितिहरू हुन्छन् यो समितिहरू बनाऊ भनेर प्रदेशले साथै प्रदेशले कानूनहरू बनाइदिएको छ त्यो वास्तवमा त्यो कानूनलाई चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ त भनेर अहिले हेऱ्यौँ भने त्यो चाहिँ हुन सकेको अवस्था छैन अनि किन हुन सकेन भन्दा पनि भन्यो भने हिजो संसदीय अभ्यास त केन्द्र मात्र अभ्यास गरेर त्यो त तल त स्थानीयमा त यो अभ्यास थियो नि यो त नयाँ अभ्यास हो होइन हिजो प्रदेशले चाहिँ किन व्यवस्था सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भन्यो जुन मसिरमा निर्वाचित भयो संघीय संसदबाट साथै प्रदेशमा सिनियर अफिसरहरूको टोली नै गएर पहिलो अधिवेशनै उहाँले चलाइदिएर आएको भनेको केन्द्रमा अभ्यास गरिरहेको जुन संसदीय अभ्यास थियो त्यो अभ्यास चाहिँ तपाईँको त्यसको नलेज र स्किल चाहिँ प्रदेशसम्म चाहिँ गयो तर स्थानीयमा त कसैले पनि सिकाएन भनेपछि हामीले जे जान्यो त्यो काम अहिले भइराखेको छ त्यो पनि व्यवस्थित गर्न चाहिँ बाँकी छ त्यसमा चाहिँ अलिक कमजोर छ
0: अब त्यसलाई कसरी व्यवस्थित गर्ने अहिले पछि आउँदा जस तपाईँले एउटा सेवा प्रवाहमा बल छ यो व्यवस्था त के काम चाहिँ सिकिरहेछ भन्नुभयो सिक्ने चरणमा छ र अर्को अनि यो तपाईँले न्यायपालिकाको अलिकति छैन भन्नुभयो तर पनि न्यायपालिकाको भूमिका पनि पालिकाहरूले अभ्यास गरिरहेको छन् त्यसमा चाहिँ कस्तो छ जस्तो उप मेयर र उपाध्यक्षको मार्फत हुने त्यो न्यायपालिकाको जस्तै काम एउटा स्थानीय तहमा हुने मुद्दा मामिला मिलाउने काममा चाहिँ हामी कतिको यो अभ्यस्त भइसकेका छौँ
1: हो न्यायपालिका चाहिँ के भन्दा न्यायपालिकामा संघीय स्वरूपमा छैन यो एकीकृत स्वरूपमा छ त्यसमा अनाल गर्दाखेरि हाम्रो न्यायपालिका चाहिँ स्थानीय तहमा पनि न्यायपालिकाको स्वरूप चाहिँ छ भनेर भन्नु मिलेन सीमित दैनिक अधिकार भएको न्याय समिति
0: न्यायिक
1: अधिकार भएको सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ जसले चाहिँ केही विषयहरूमा उसले न्यायिक समितिले दुवै पक्षको लाई चाहिँ मिलाउने होइन तपाईँको चाहिँ दुवै पक्षलाई यो मेलमिलापको विधिद्वारा निरूपण गर्नेको विषय छ र केही विवादहरू चाहिँ उसले चाहिँ तपाईँको आफ्नै फैसला गरेर निरूपण गर्ने व्यवस्थाहरू पनि गरेको छ त्यसले चाहिँ तपाईँको जस्तो स्थानीय सरकार सञ्चालन ऐनले नि यो विषयमा तिमीले मेलमिलाप गराउ यो विषयमा चाहिँ तिमीले चाहिँ आफ्नो फैसला देऊ र यदि त्यो चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष पुनरावेदन गर्नको लागि जिल्ला अदालतमा जान पाइहाल्छ त्यो झन् ढङ्गको व्यवस्था हो र त्यसमा चाहिँ अहिले के छ भन्दाखेरि अत्यन्त प्रभावकारी ढङ्गले उहाँहरूले त्यो काम गरिरहनु भएको छ अब यसको स्किल लिङ्गमा आउँदै पनि होइन तपाईँको विशेष गरी दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूमा कानून

0: पनि उहाँहरूले चाहिँ बडो मेहनतका साथ होइन आफ्नो नगद मनबाटै त्यो कामहरू गरिरहनु भएको छ र अहिले विभिन्न अध्ययनहरूले पनि देखाएको छ. त्यसले गर्दाखेरि धेरै चाहिँ जिल्ला अदालतमा जाने मुद्दाहरू घटेको छ, त्यो ओभरलोड घटेको छ, अनि सुरक्षा निकायमा जाने विवादहरू कम भएको छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ.
1: अब प्याकुरेलले जस्तो तपाईँले पनि भनिहाल्नुभयो, नौ वर्ष समग्रको यो नौ वर्षको चाहिँ अवधि दुईटा कार्यकाल, एउटा चाहिँ पहिलो कार्यकाल हामीले पाँच वर्ष सक्यौँ, यो पनि अब अन्तिम कार्यकाल दोस्रो कार्यकालको अन्तिम वर्ष भइरहेको छ. अब यो पहिलो कार्यकालको तुलनामा चाहिँ दोस्रो कार्यकालको अहिलेसम्म यो गाउँपालिका नगरपालिकाहरूले गर्ने कामको शैली र क्षमता चाहिँ कतिको फरक पाउनुभयो तपाईँहरूले?
0: यसमा पहिलो अलि मेहनत पहिलोकोले धेरै गर्नु पर्यो, किनभने उहाँहरू निर्वाचित भएर आउँदा निर्वाचित भएको प्रमाणपत्र पाउँदाखेरि पनि सफा खाने चाहिँ सफाको पनि व्यवस्था थिएन. हजार हजार निर्वाचनमा आएर लै यही पढेर खुवाउनु भनेर छुट्याउनु पठाएको भने कानुनी व्यवस्थाहरू चाहिँ एकदमै तपाईँको चाहिँ केही थिएन. उहाँहरू निर्वाचित भएर पदभारी गर्दाखेरि कसैले टहरामा, कसैले चाहिँ अब त्यही साबिकका गाविस होइन, कसैले वडा कार्यालयहरूमा गर्नु परेको अवस्था थियो भनेको त्यति बेला जुन जति पनि कानुनी प्रबन्धहरू गर्नुपर्ने व्यवस्था थियो, संस्थागत प्रबन्ध गर्नुपर्ने, पूर्वाधारहरूको प्रबन्ध गर्नुपर्ने, धेरै कुराहरू चाहिँ सेटल गर्नुपर्ने, आफूलाई स्थापित गर्नको लागि गर्नुपर्ने अवस्था थियो र सबै काम सुरु जिरोबाट सुरु गर्नु परेको थियो. तर अहिले चाहिँ अपर्च्युनिटी दोस्रो कार्यक्रमको लागि के भन्दाखेरि त्यसैले अब जे जे भएको छ त्यसैमा टेकेर अब थप काम गर्ने कुराहरूमा चाहिँ उहाँहरूले काम गर्नु पाउनु भएको छ. त्यो अपर्च्युनिटी दोस्रो अलिक बढी छ. तर फेरि दोस्रोमा आएपछि अर्को एउटा चुनौती के थप्यो भन्दाखेरि पहिलो कार्यकालमा जति स्रोत साधन उहाँहरूले प्राप्त गर्नुभएको थियो दोस्रो कार्यकालमा त्यो घट्यो.
1: ए
0: त्यो घट्यो होइन, के छ भने पहिलो कार्यकालमा त्यति धेरै चुनौतीहरू स्रोत साधनमा कम भोगेको चाहिँ हामीले अनुभव गर्यौँ. तर दोस्रो कार्यकालमा त्यो चाहिँ अलिकति जस्तो केन्द्रको पनि बजेट बढ्दै गए पनि हस्तान्तरण वित्तीय हस्तान्तरण हुने आकारहरू चाहिँ बढ्न सकेन. त्यो कारणले पनि यो चाहिँ तपाईँको उहाँहरूको स्रोत साधनमा चुनौती चाहिँ दोस्रो कार्यकाललाई अझ बढी चाहिँ हुन गएको.
1: हजुर, अब राजेन्द्र प्रसाद प्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ. अब यो पालिका स्थानीय सरकार भनेको गाउँको सिंह दरबार भनेर अब सबैले भनिरहनु भएको, सबैले त्यसको अपेक्षा गरिरहेको, र तपाईँले भनिहाल्नुभयो सेवा प्रवाहमा त अहिले पनि धेरै नागरिकले गाउँ स्थानीय सरकारबाट अझ बढी गाउँपालिका होइन गाउँपालिका धेरै छ त्यहाँबाट नागरिकले सेवा पाइरहनु भएको छ. अब नागरिकले राखेको अपेक्षा र स्थानीय सरकारले दिन सकेको सेवा बीचको दूरी चाहिँ कस्तो छ?
0: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो, त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढी रह्यो होइन, असन्तुष्टि त्यसमा चाहिँ बढी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन. यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त, त्यो सङ्घले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ अझ असन्तुष्टि बढी भयो भनेर चाहिँ छुट्याइएको छैन, छुट्याएको छैन. सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्रै भनिएको छ. नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजो चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुराहरू चित्त दुखाइथ्यो, पासपोर्ट समयमा पाइएन भन्ने चित्त दुखाइथ्यो. अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइन, जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूको गुनासो कम छ, तुलनात्मक रूपमा गुनासो छैन भन्ने कुराहरू होइन. होइन, सङ्घले दिएको सेवा र प्रदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा.
1: हजुर, राजेन्द्र प्रसाद प्याकुरेलजी, अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौं. अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन्, वास्तविक समस्या चाहिँ केमा छ?
0: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तीनटा पक्ष हो भनिन्छ, राजनीतिक संहिता, वित्तीय संहिता, प्रशासनिक संहिता, होइन, राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा, स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड गर्यो, वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन स्रोत साधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी सङ्घमा हुनुपर्ने गरेको व्यवस्था छ. भनेको सङ्घले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ, उसले वित्तीय हस्तान्तरण गरेर प्रदेश र स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो. तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ सङ्घमा सङ्घले अलि कमिसन गरेको त्यो ढंगले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ. र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ, अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ, होइन, त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति वृद्धि गर्न सकिन्छ. भइरहेको अवस्था छ नि त्यो चुनौती छ त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो अर्को अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन् जस्तो गत आर्थिक वर्षमा भन्नुहुन्छ भने झन् 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन समानकरण अनुदान शीर्षकबाट जानु पर्दथ्यो संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कारण गरिसक्छन् अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तो समयपूरक अनुदान र विशेष अनुदान सङ्घ प्रदेशबाट जान्छ त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन र अहिले तपाईँ अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि होइन जेएनजी आन्दोलन चुनाव त्यसपछि गएर महँगी त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारण गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि भनेको गरे होइन काम नगरिकन पनि बसे यो कालोपत्री गर्ने कच्चा पदार्थहरू बिटुमिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का अब सकियो अब निर्माण व्यवसायले आफ्नो मेरो ठेक्का म्याप थप भन्छ उसले किन केन्द्र थपिएको छ केन्द्रका योजनाहरूमा थपिएको छ अनि उसले तल प्रेसर गरिरहेको छ तर त्यो त्यो सोच चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो अर्को वर्ष जाँदैन त्यसले गर्दा के छ कुन आधारमा अब चाहिँ तपाईँको म्याप थप गर्ने म्याप थप गर्ने भने अब आफ्नो आर्थिक भार पर्नेवाला छ र योजना पनि अल्पत्र पर्ने छ यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको र हामीले भनेका छौँ जसरी केन्द्रको सङ्घका योजनाहरूमा म्याप थप गरिएको छ सुरक्षाको त्यसै गरी त्यो त्यो सुरक्षा को म्याप थप्ने व्यवस्था चाहिँ सुरक्षा जति फ्रिज भएर आएको छ त्यो फ्रिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सक भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो
1: अब यो धेरै पालिकाले चाहिँ चालू खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन् यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ यो अनुदानको कुराहरू छन् त्यो नभएर वे आउट कारण छन्
0: यसमा दुई तिनवटा कारण छन् एउटा त्यो त्यो होइन सङ्घले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन होइन त्यो त्यो ढङ्गले गर्न सकेको अवस्थाहरू छैन त्यो नियमित छैन त्यो एउटा विषय हो अर्को विषय चालू खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ओएनएम व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहियो कति जनशक्ति चाहियो अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्नुपर्ने अवस्थाहरू पनि छन् कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढङ्गले अध्ययन गरेका छैनौँ जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन तर मान्छेहरूको संख्या चाहिँ धेरै छ चालू खर्च चाहिँ बाह्र बढेकै छ होइन त्यसले गर्दाखेरि व्यवस्थित ढङ्गले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढङ्गले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौँ नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ किनभने हामीले धान्न पनि पर्ने हुन्छ त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ त्यो ढङ्गको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छन्
1: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ
0: अब हामीले वास्तवमा सङ्घको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ होइन जस्तो चाहिँ जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन बरू के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन सशस्त्र अनुदान केही बढेको छ त्यो सशस्त्र अनुदान बढ्नु भनेर चाहिँ फेरि के भन्दा त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन जस्तो तपाईँलाई एउटा भनौँ 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको द्वितीय हस्तान्तरण जुन समानकरण अनुदानमा गएको थियो अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 88 अर्ब बढेको छ भनेको त्यो जुन सङ्घीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उस्ता हुने जो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन अब फेरि स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमा पनि गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेसन पनि चाहिँ गरेका छौँ अनि सहजीकरण गरेका छौँ तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनुहोस् है भनेर भनेका छौँ पनि त्यो कुरा यो अवसरमा मैले यहाँ पनि भन्छु जस्तो अब के छ उहाँहरूको अन्तिम वर्ष हो होइन अन्तिम वर्ष हो अन्तिम वर्ष पनि पूरा वर्ष होइन उहाँले काम गर्नु भनेको नवम्बर महिना हो होइन किनभने वैशाखबाट त चुनाव लागिसक्छ होइन चैतसम्म हो उहाँहरूले काम गर्ने त्यसले चैतसम्म टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँ अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस् होइन जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस् नयाँ ठुला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न विभिन्न अभियानहरू सुरु गर्नु भएको छ होइन जस्तो बाल मैत्री स्थानीय सरकार वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारा सहितको अभियानहरू सुरु गर्नु भएको छ त्यो अभियानहरूलाई पूरा गरौँ त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भन्ने भाष्य त स्थापित भयो नि जबरजस्ती नै भयो होइन अहिलेसम्म के पनि नभएको त होइन नि त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म पाँच वर्ष जुन दस वर्ष काम गर्यो हामीले गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस् प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ काममा चाहिँ तपाईँ केन्द्रित हुनुहोस् भनेर हाम्रो
1: एकदम अब मैले यो कामकै कुरा गर्दा त्यहाँ कुरो तपाईँले भन्नुभयो एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन् अझ हामीले हेर्दाखेरि पनि अझै एकदम उदाहरणीय कामहरू प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन होइन धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका नि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि त्यो किसानहरू चिन्ता जनाएका एउटा बिउ बिजनको कुरा हुन्छ समयमा मल नपाएका कुरा हुन्छ जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन् तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौं किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ सेवा प्रभावमा उहाँहरूको भूमिका अझ उल्लेखनीय हुन्छ के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ क्या यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि
0: हामीले कतिपय कुराहरू हामी प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ होइन प्राथमिकता निर्धारण आवश्यकता हो होइन त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन जस्तो तपाईँलाई भनौँ सामुदायिक कलेजहरू क्याम्पसहरू होइन अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भन्यो संविधानले उसलाई त्यो अधिकार दिँदैन होइन जस्तो बाह्र कक्षासम्मको अधिकार शिक्षामा बाह्र कक्षासम्मको जिम्मेवारी उसको हो त्योभन्दा माथिको जिम्मेवारी उसको होइन एउटा क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेसिक हो भनेर मालेका परिषदले पनि के गर्छ बेरोजगार निकाल्दै आएको छ त अब बाध्यता के छ भन्दाखेरि सङ्घ परिषदले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति डाक्टर पढाउनु छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन त्यो होइन त्यो त उसको त काम के हो भने बाह्र कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो डाक्टर पढ्ने उसको जिम्मेवारी होइन अनि तर यसलाई हामीले हेर्दाखेरि सत कति राम्रो गरेको भन्ने पनि लाग्छ तर वास्तव उसको जिम्मेवारी हो त भने होइन होइन यस्तै के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो अनि एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे होइन गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन थियो सरकारले दियो उसको लागि ठुलो कुरो हो त्यो होइन त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ अर्को चाहिँ के छ भन्दाखेरि त्यो काम अर्को सरकार तथा सरकारले गर्ने भने उसले गर्नु पर्दैन थियो नि क्याम्पसको लागि पर्याप्त चाहिने न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिनु हो भने या सङ्घले पठाइदिनु हो भने उसले क्याम्पसमा लगानी गर्नु पर्दैन थियो उसले आफ्नो बाह्र कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो हो त्यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नहुँदाखेरि पनि जस्तो तपाईँको कन्फ्युजन भइरहेको छ त्यसले गर्दाखेरि यो कार्य विशदीकरण भन्ने जुन प्रतिवेदन छ त्यो कार्य विशदीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरावर्तन गर्ने संशोधन गर्ने काम भएको छ होइन परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ त्यो राष्ट्रिय सङ्घीय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँछ त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि होइन त्यसले गर्दाखेरि तपाईँको कुन तर्फको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ अनि त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ त्यो हुन सकेको छैन अहिले
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम बजेट संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद ट्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्न गर्नुहोला
2: दाम कल एम्बुलेंस को फोन नंबर जुनसुक समय में चाहन सकता कंट पारो व सबले देखने ठावर
3: सार्वजनिक हित का लगी उज्यालो को अनुरोध
4: मेरे कपड़ा पैकिंग कर दू तो स्वामीजी को मिसेस लाई कैंसर उपचार करा इंडिया संगे लिया जाने पड़े
2: ए हो रही सुन्न त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में पहिलो पटक अत्याधुनिक भेरिएंट ट्यूबिंग 60 काउस र हाइपर आर्क लगायत का अत्याधुनिक उपकरण प्रयोग करी मस्तिष्क में रहने ट्यूमर फोक्सो को कैंसर स्तन कैंसर घाटी तथा टाउको संबंधी कैंसर पेट तथा कलेजो संबंधी कैंसर पाठे घर को मुख गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम पूर्ण रूप में निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पताल के सेवा शुल्क में उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने कैंसर पीड़ितहरूका लागि 1,00,000 सम्म को छूट को व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब कैंसर उपचार गराउन सीएमसी कैंसर इंस्टीट्यूट में नै लिएर जान्छु कैंसर
2: फोन 0556-4943-5455
4: को
2: काख
4: स्वच्छ सुंदर प्रकृति
2: शांति र आनंद को अनुभूति
4: शहर
2: नजीक
4: स्वागत र आतिथ्य का लगी सदन तत्पर
2: जुली अर्गानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारी का लगी फोन नंबर 9861-49-5663 व 9841-29-5481 वेबसाइट झूले.com.np

0: world class entertainment को IPTV सेवा प्रदान करने जो शाओमी इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जनरेशन वाईफाई 6 प्रगति भाई को वाईफाई 6 मंत्रभूमि संग उत्कृष्ट जुड़ान प्रदान करने जो शाओमी इंटरनेट साथ ही इंटरनेट टीवी व अन्य सेवाओं सजिले व्यवस्थित करने एटा उपयोगी सेल्फ केयर ऐप माई डिश होम ऐप सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी

0: Zulu Radio Network.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। त्यागुरजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
2: हो? एकदम अहिले यो पल्ट चाहिँ दुई तिनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानून व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन। अहिले जम्मा 14 मात्रै सके होइन, र असार मसालामा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अब तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन भने यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्न आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तिनवटा काम छ, दुई तिनवटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ। यहाँले बारम्बार भन्दै आएको विषय हो, तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासनले आफै राख्ने व्यवस्थाहरू गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउनु भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौँ भनेर हामीले पहिलादेखि भन्दै आएको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि त्यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को चाहिँ हामीले फेरि के गर्यौँ भने हामीले झन् 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएर हामी अध्यक्ष बाजे प्रमुख प्रशासकीय सरसँग अधिकारीहरूसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताको विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गर्यौं अनि यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ। विशेष गरी मधेस प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिममा जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थियो नि गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं। अनि यो विविध यो विभिन्न दुई तिनवटा कामहरूले गर्दाखेरि
1: अब त्यो तिनवटा भन्नुभयो नि तपाईँ जुन पारित गर्न बाँकी, अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनुको लागि के गर्दै हुनुहुन्छ
2: तपाईँ? हामीले तपाईँहरूले भन्नुहोस्, हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौँ, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेको छौँ होइन, हामी गरिरहेको छौँ, सल्लाह गरिरहेको छौँ भन्नुभएको छ।
1: अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भन्नुहुन्छ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ, यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
2: अघि मैले पनि अघि पनि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ, भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँ सभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू, संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधान समिति त्यहाँ पनि छ, अनुबन्ध सुशासन समिति लगभग सबै प्रदेशले भनेको छ होइन, यी संसदीय समितिहरू हुन् होइन। त्यसै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयका समितिहरूको व्यवस्था छ। यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ। जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिरहेका छौँ, हामी भनिरहेका छौँ। जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्न पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका बेरोजी फर्सोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभापति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने, त्यो अहिले पनि छ नि त होइन, सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका नानीहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त बन्नु पर्ने भयो विपक्षीलाई पनि नभएर प्रमुख पटक पछिलाई नै सत्तापक्षले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन हाम्रो चाहिँ के छ भन्दाखेरि जुन 47 साल दिनको हाम्रो संसदीय अभ्यास हो त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन कार्यपालिका सदस्यहरू होइन यो कतिपय ठाउँ त्यो पनि देखिएको छ त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन माथिको जस्तो छुट्टै त छैन होइन यो चाहिँ तपाईँको शक्ति सन्तुलन विधेयकहरूको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टा छुट्टै त हो नि छुट्टा छुट्टै हुँदा अझै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागु भएको छ
1: विपक्षी भन्ने
2: तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ त्यहाँको कार्यपालिका प्रमुख सभाबाट निर्वाचित होइन प्रत्यक्ष निर्वाचित हो त्यसले गर्दाखेरि केही फरकहरू छ
1: तपाईँलाई लाग्यो यसो एउटा गरौँ सुधार चाहिँ के गर्नु पर्ला संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्न पर्ने आवश्यकताहरू चाहिँ
2: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ तपाईँको धारा 226 अनुसारको कानूनमा प्रतिक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ त्यो कानूनको कार्यान्वयन कसरी भइहाल्छ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो यो संघले भ्याउनु हुन्छ संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाउनुको आफ्नै घोडाको कारण चाहिँ कसरी कारण भइरहेको छ भनेर हेर्ने काम र त्यसलाई चाहिँ सहजीकरण गर्ने काम चाहिँ उहाँले गर्नु पर्थ्यो त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाउँदैन उद्घाटन गर्न दिएन होइन हामीलाई चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था हुन होइन यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बनाइँदैन त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिसाउनु भएको छ होइन त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्यो त्यहाँ कुनै उद्घाटन समारोह भन्छ तपाईँको बन्द सत्र उद्घाटन सत्र बन्द सत्र त्यहाँ अतिथिहरू बोलाउने खादामाला गर्ने त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन त्यो सिधै के हुन्छ भने सभाध्यक्ष जाने हो आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घको प्रदेशका सभाहरू बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो विधि त्यो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढङ्गले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन तर अहिले धेरै सुधारहरू भएको छ जस्तै सभाको सचिवालय बनाउने होइन पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो अहिले हामीले गाउँपालिकाहरू सचेतन गरिरहेका छौँ कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टी बनाउनु पर्यो छुट्टी दर्ता चलानी हुनु पर्यो त्यहाँदेखि छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो जिम्मेवारी दिनु पर्यो र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहरूबाट हुनु पर्यो अनि यो ढङ्गले संस्थाको त छुट्टै छुट्टै संरचना हो यसरी जानुपर्छ भनेर हामीले भनिरहेका छौँ त्यसले अलिकति केही समय
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने
2: प्रदेशबाट हो किनभने हामी सङ्घ महासङ्घले हामी केन्द्रबाट हामीसित हाम्रो लिमिटेसन छ हामी सबै गर्न सक्दैनौँ किनभने प्रदेशमा पनि पिएलजिएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता अभिवृद्धिकै लागि भनेर विकास सहायता सङ्घको सहयोगमा एउटा भाषिक प्रोग्राम पनि छ होइन त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेको छ पछि त्यो स्थानीय विधायकीय अभ्यासलाई पनि सुदृढीकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ
1: राजेन्द्र प्रसाद ट्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिएका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँले धेरै कुरा भनिसक्नुभयो अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो अब यो बजेट अघि बजेट कुरा गर्नुभयो समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ पर्याप्त छैन तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन यो पालिकाहरूले चाहिँ शिक्षा स्वास्थ्य कृषि रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढ़ाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ
2: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँहरूले पूर्ण प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ उनीहरूलाई यसरी निर्वाचित भएर आउँदाखेरि के गर्छु भन्नुभएको थियो, एक कुरो फर्केर हेर्नुहोस् के गर्न बाँकी छ त्यो पूर्ण प्राथमिकरण गर्नुहोस्। ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ, जे जे कामहरू शुरू गरेका छन् त्यसलाई सम्पन्न गर्ने त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने काममा हामी लागौं भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं, त्यो हामीलाई पनि पठाउनुहोस् महासंघमा पठाउनुहोस्, हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले संगठन चाहिँ सञ्चार गरिरहेका छौँ। अब हामी अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले शुरू गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न, त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन। त्यस्तै तपाईँ शिक्षा शास्त्र लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू शुरू गर्नु भएको छ, त्यो अभियानहरूलाई सम्पन्न गर्ने गरी हामी लागौं होइन, त्यो अभियानहरू सम्पन्न गर्ने गरी लागौं भन्ने नै हामीले अनुरोध गर्दै आएका छौँ। विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि समग्र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ, उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौं र यो शिक्षा स्वास्थ्य लगाएर सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ।
1: अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ, अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न, किसानले मल पाएन होइन, त्यो मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडा अध्यक्ष वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन, एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ, मसँग यत्रो चाहिँ अनुभव छ ज्ञान छ तर मैले काम पाइनँ, मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन, त्यस्ता त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका, उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन, उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने त्यो वातावरण मिलाउन सकिन्न, त्यस्ता
2: यो पनि हामीले के छौँ कामको प्रकृति हेरेर हुन्छ हेर्नुहोस्, जस्तो मल पाइएन भन्ने विषय छ, मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको मलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो, वितरण प्रणालीले प्रभावकारी बनाउने काम स्थानीयको, त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन त्यो पालिकामा मलै पुगेको छैन त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्नु पर्दैन, त्यहाँ पुगेको छ त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्नु पाइयो हो, त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो, किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन रासायनिक मल उत्पादन हुँदैन, संघ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो, त्यहाँ पुर्याएर चाहिँ आवश्यकता
1: स्थानीय गाउँले होइन कि त्यो त पालिकाले मार्फत
2: त्यो त प्रशस्त रूपमा आएको छ, हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्ष जहिले पनि हामीले समयमै भन्ने पनि गर्दै आएका छौँ, यो हामीले भनेका छौँ संसार जगतबाट त्यतिकै आएको छ सबै ठाउँबाट आइराखेको छ, तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ यही समस्या उठ्छ, त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन, त्यो चाहिँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले मान्नुभएको छ तर मलै पुगेको छैन, पुर्याउने काम त उहाँहरूको
1: संघीय सरकारकै हो होइन, त्यो संघीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ, अरू तर्फ पनि भइरहेको छ, अब कहिले काहीँ के लाग्न सक्छ भने जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन, संघीय सरकारलाई घर बचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ, त्यो काम चाहिँ उहाँहरू संघीय सरकार संघको यो माइती घरमा नआएर तपाईँकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ कि किन
2: होइन, अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नै बढी आश गर्छौँ होइन, त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पुरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ, र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पुरा गर्नुपर्ने देखिन्छ होइन, जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले डिस्ट्रिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो, तुरन्तै हामी मन्त्रालयसँग महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गरौँ, मन्त्रालय मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हाम्रो प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ होइन, तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको माग नदी स्थानीय सरकारले

0: स्थानीय तहले पनि केही गर्न सक्दैन. त्यसले गर्दाखेरि स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्ने नि, कि त आशको कारण कि त्रासको कारणले हो कि होइन. आश र त्रास दुवै के छ भन्दा संसारका छैन, उसले केही गरौला भन्ने आश चाहिँ तपाईँको संसारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माध्यममा सबैको ध्यान आकर्षण हुन्छ नि त्यहाँ भएपछि. र राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन, सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ. त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हजुर. राजेन्द्र प्रसाद प्याकुरोजी, अब अर्को एउटा सुधार्नुपर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजू बन्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या छ. अब यो समस्या अर्को पटक दोहोरियो नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँको सुझाव के छ?
0: एकदमै यो बेरुजू बढ़िरहेछ, स्थानीयमा चाहिँ बहुत बढ़ै छ भनेर हामी संचार माध्यमबाट पनि सुनिरहेको छौँ जहिले पनि. यसलाई के गर्नु पर्यो, अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो. तथ्याङ्क के छ भने बढ़िरहेको छैन, घटिरहेको छ. तपाईँ के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरोजगार थियो स्थानीय तहमा है, तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63% हेर्दाखेरि 1.72 होइन 1.2% कममा आएको छ. भने अहिले के छ भन्दाखेरि लगभग हामी सङ्घ र प्रदेशको बराबरीमा पुग्न आइसकेका छौँ. तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन, त्यसै गरी तपाईँको चाहिँ 1.7 छ, सङ्घको 1.5 हाराले हुन्छ, हाम्रो 1.7 छ होइन. भने पनि तपाईँको लगभग उस्तैमा पुगेका छौँ. यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ, सङ्घ र प्रदेशमा भेट्छौँ. तर भनौँ के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा, त्यो बेरोजगार अङ्क कायम भइसकेका छन् त्यसलाई चाहिँ फसल गर्न सकिन्न कि. बेरोजगार उठी कम चाहिँ घट्यो तर उठिसकेको बेरोजगार फसल गर्न सकेन. अहिले तपाईँ स्थान तहमा लगभग 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजगार छ, लगभग चाहिँ समग्रमा 8 खर्ब जति बेरोजगार हो होइन. त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन, 219 अर्ब हो. त्यो बेरोजगार चाहिँ फसल गर्न सकिएको छैन. हो मैले यही मौकामा तपाईँलाई एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु. हामी यो सबैलाई भनिराखेका छौँ. उहाँहरूले त्यो मालेपा प्रतिबन्ध के भनेको छ भने, दुई तिनवटा कानुनी प्रबन्ध गर्नलाई भनेको छ. पहिलो कुरो, पहिले आर्थिक कार्यनीति वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ होइन, सबै स्थानीय तहले आफ्नो बनाऊ, त्यसपछि बेरोजगार फलस्वरूप कार्यनीति बनाऊ र लेखा समितिको कार्यनीति बनाऊ. यो तीनटा कानुनी प्रबन्ध गर पहिला होइन, त्यसपछि गरेर लेखा समिति तिमीले बनाएकै भएको छैन, त्यो पुनर्गठन गर भनेको छ, त्यो भएन भनेको लागि होइन. जस्तो के छ भने, कार्यपालिकाको सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उसले गरेको काम चाहिँ म मान्दिनँ भनेको छ उसले. म पनि के भन्दा, त्यो चाहिँ सभाकै सदस्य राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ. र अर्को काम के भनेको छ भने, जस्तो मैले दिएको प्रतिवेदन, मालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन, सभाको बैठकमा पेश गर्नुपर्छ. त्यो हामीले अधिकांशले गरेका रहन्छौँ, सभामा पेश गर, त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने भन्दा लेखा समितिमा गर्ने होइन. लेखा समितिको बैठक बसेर दफावार बेरोजगार दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फलसुट गर्ने हो. मलाई फलसुट गर्न अनुरोध गर्ने होइन, कतिपयले हामी के गर्दो रहेछौँ नजानेर भने, मालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले बेरोजगार फलसुट गर्नको लागि अनुरोध गर्दो रहेछौँ. त्यो चाहिँ होइन, बेरोजगार फलसुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो, त्यो संसदलाई हो. संसदले त के गर्दा, बेरोजगार फर्सुट प्रतिवेदन लेखा समिति तयार गर, सभामा लगेर पेश गर, सभाले फर्सुट गर, त्यो फर्सुट गरेको व्यवहार चाहिँ बढाइ के भयो भन्दाखेरि, मालेखा परीक्षकको जुन नाम सिस्टम छ, नाम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब लेखेछ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरोजगार घट्छ. यो यति प्रोसेस चाहिँ हामीले पुरा नसकेको कारणले गर्दाखेरि मालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरोजगार सम्परीक्षण गरिदिएको अवस्था छैन. फेरि उहाँहरूको स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि, म यो पनि मौकामा भन्यो हजुर, यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ, फेरि हामीले गरेर सबै प्रक्रिया पुर्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न, त्यसलाई प्राथमिकतामा राख्नुहुन्न. यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन्, यो सबै कति कुरो भन्न मिल्छ कति कुरो भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन्. त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ 2 हप्ता अगाडि मान्यता परिषदले नि हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सबैको नेतृत्व गएर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ. र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने, त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि, उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ. त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ. यदि प्रक्रिया पुरा रहन्छ अझै पनि हामीलाई शङ्का लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ. हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ, हामी शून्य बनाउँछौँ, त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ, हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ. हामीले त्यो मानेको परिचयको कार्यालयलाई मानेको परिचयलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघाउने काम पनि गरिरहेका छौँ, सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ. अघि भनेका

0: सचेतन गरेर महासंघ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामी अहिले फेरि तपाईँहरूले यहाँहरूलाई म यस सन्देश मार्फत अनुरोध गर्न चाहन्छौँ महासंघले यो वर्ष दुर्जु फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासंघले पनि दुईटा काम गर्नु भनेका छौँ यो वर्ष अस्तिबाट सुरु भइसक्यो गतेबाट यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर भनेका छौँ होइन अर्को काम भनेको चाहिँ बेरोजगार खर्चको वर्ष र अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरोजगार कति अहिलेसम्म उठेको छ कति घटाउन सक्नुहुन्छ एउटा टार्गेट फिक्स गर्नुहोस् केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजगार अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ र यो बेरोजगार खर्चहरूमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम यता महाराष्ट्रसँग समन्वय गर्ने काम चाहिँ हामीले यो वर्ष चाहिँ प्रमुख प्राथमिकता रहेको छ यो यसको प्रभाव अर्को वर्ष देख्छौँ
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद चौधरी अब दुईटा कुरा मात्रै छ एउटा स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम अझै पनि जोड्नु पर्ने काम र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ तपाईँको आग्रह के छ
0: अब यो हामी अब आइटीबीएस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन बन्नु मिल्दैन त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ महालेखा नियन्त्रणको कार्यालयबाट त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन पैसा फ्रिज भएको छ होइन त्यो अन्तिममा क्षमता बढाउनुपर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ त्यो सँगै अब सूत्र सँगसँगै तपाईँको जिन्सी व्यवस्थापनको पाटो खरिदको पाटो त्यसै गरी तपाईँको राजस्वको पाटो होइन यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ आफ्नो मोबाइल एपबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने लाइन लाग्न जानु नपर्ने वडामा जानु नपर्ने त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ र कतिपय कुराहरू चाहिँ के छ भन्दा स्वतस्फूर्त रूपमा आफै नै त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नु भएको छ तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शङ्का छ होइन जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो तर त्यसको चाहिँ भोलि डिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ जस्तो शिक्षा स्वास्थ्यको पनि शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल सेवाको कुराहरू चाहिँ छ प्रधानमन्त्रीकै मातहतकारले मातहतमाथि त्यो यो सबै सिस्टमहरू चाहिँ एक्जिक्युट गर्ने भन्ने कुराहरू भइरहेको छ त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्र पनि तपाईँको डिजिटल पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन सँगसँग विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन् उहाँहरूको त्यो प्राथमिकता पनि छ
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ र यो गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफारको गृहपालि कार्य पनि जगिरहेछ अर्को वैशाखमा चुनाव पनि हुन्छ होइन अब पालिकाहरूको चुनाव हुन्छ अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जे जस्ता समस्या अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौं यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारले काम गर्न सहज हुन्छ होला
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन चुनाव चाहिँ यता वा उता लान मिल्दैन यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ निर्वाचन सम्पन्न हुनुपर्छ वैशाखमा निर्वाचन कुनै कार्यपालिका हो त्यो कार्यपालिकालाई तलमाथि गर्न मिल्दैन त्यो तरिकाले तलमाथि नहुन प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका काम कामहरु गर्न सकिन्छ भनेर हामीले भनेका छौं. पहिलो कुरा के संख्या सीमाना हेरफेरको विषयहरु छ त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ त्यो मन्त्रालयमा लगभग 90 95 वटा एउटा निवेदनहरु आएको छ कतिको वडाका चाहिँ सीमाना नमिलेको कुराहरु कतिको वडाको संख्या नमिलेका कुराहरु अनि संख्या सीमाना यी कुराहरु नमिलेका कुराहरुको निवेदनहरु आएका छन् त्यो निवेदनहरुलाई छिटो पुग्यौं भनेर हामीले धेरै चाहिँ 2-3 वर्ष अगाडिदेखि चाहिँ त्यसको बहसहरू गर्दै पनि आयौं. अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ अनि मापदण्डमा धेरै ठूलो धेरै कुराहरूको परिवर्तन छ. स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यो कुरो मापदण्डमा ल्याइएको छ. खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ. र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दबाब तीनमा यसरी संख्या सीमालाई हेरफेर गर्ने गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि सक्नु भनेर भनेको छ. त्यो अब समय सक्दा हामी एक वर्षबाट भित्र गइसक्यौँ अनि एक वर्षबाट हामी भित्र गइसक्यौँ. अब अहिले कि त स्थानीय सरकार सञ्चालन तत्काल संशोधन गरेर तपाईँको बोर्ड 6 महिनाभित्रमा गरेर हुन्छ निर्वाचन आयोगले म 6 महिनाभित्र समय भयो मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने संशोधन गरेर 6 महिनाको अवधि राख्ने एक वर्षको सट्टा त्यो बीचमा केही काम गर्नु यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले तुल्याउन सक्छौँ होला. तर अब अलिकति के छ भन्दाखेरि अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि संघ सरकारले चाहिँ अब स्थानीय तहको संख्या एकदम घटाउँदैछ अनि मर्ज गर्दैछ होइन यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जानु भएपछि अलिकति बढी हल्ला भएको छ. अब त्यो गर्नको लागि चाहिँ धेरै भन्दा हुने लाग्छ यो संख्याको अलिक केही मर्जहरू गर्न पर्नेछ. जस्तो तपाईँ के छ भने तपाईँको केही अलिक ठुला नगरपालिकाहरू बनाएर त वरिपरिका नगरपालिका गाउँपालिकालाई मर्ज गरेर अलि मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्नु 10 वर्ष भयो 10 वर्ष बाद हामी पनि गर्न सकिन्थ्यो होला. केही संख्या घटाउनु पनि पर्नेछ. वास्तवमा यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधान दिएको छ त्यो कार्यान्वयन गर्न यो इकाइ धेरै हो होइन धेरै हो. यो 500 भन्दा कममा ल्याउनु चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ. त्यो महासंघको धारणा पनि छ त्यसमा. तर त्यसको लागि समय छैन. त्यसको लागि छुट्टै आयोग बन्नुपर्ने हुन्छ. पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम सुरु गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ. जे तपाईँको

0: विषय पनि लिनु पर्यो त्यो चाहिँ पुनः आएर चुनाव तयारी गर्नुपर्छ त्यो अब पुनः संरचना कुरो चाहिँ अहिले भ्याइँदैन
1: हुन्छ तपाईँको यो महत्वपूर्ण भनाई जानकारी सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू यो समयको लागि धेरै धेरै
0: धन्यवाद हस् यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू संघ प्रदेश र स्थानीय समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राखेको अवसर दिनुभयो यहाँलाई पनि धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम बजेट संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: औषध दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104
0: र विपद व्यवस्थापनका लागि 1177।
1: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: Ashe. Sonia Fan, the studio time.
1: It's 9 p.m. Ratko Nobody.
0: I'm Cheko Satma, New Star Digital Color Lab, Tata Dwaramai Offset Press. Sonu Dutku Nadagar Palika Path, Sonu Kumbu.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: न्यू स्टार कोलरिया तथा सोलामाइ अपसेट प्रिंटिंग प्रेस सुनोद कुंड नगर पालिक पांच सलेरी स्कूल खुम्बु विगत देखि ग्राहक विश्वास जीती आयो न्यू स्टार कोलरिया तथा सोलामाइ अपसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंद हमारा सेवाहर प्रेस संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जर्सी प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट छपाई गई साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाई दीपिया कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूबलाइट प्रीमियर कंपनी को सब खाल का तार पाई सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गरिदै आएको छ सीजी कंपनी को फ्रिज डीप फ्रिज वाशिंग मशीन माइक्रोवन मुहाउने गीजर गैस चूलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झाल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी ताल्छा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनु का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ अनि ये सब मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशप गैस सिलिंडर गैस चूलो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत कर पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203399 0385203060 मोबाइल नंबर 9860324426 र 9841902550 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र मिनीलाई त्यस्तो त सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: वन जंगल को सीमा घर आंगन करने भोखिम टारने भारी पारी झाड़ी बूटी घास साझ पर्दा घर छोड़ी गांव घूम जानू बाघ भालू बैरा हाथी चिकना पसे पर।

0: न छोड्नु भित्र जाँदा आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति
4: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुख उत्कुला नगरपालिका 5 सल्लेरी सोलुख
8: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर करार छ हाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँ दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843349696 र 9861314472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
5: होंडा का विशेषता
6: जापानीज उच्च प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ र भरपर्दो
6: अफरोड का लागि पनि उपयुक्त
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुंगा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
6: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजानी ओखलढुंगा।
5: सम्पर्क नम्बर 037590222 9852888002 र 9842803000।

0: जीव भन्ने त सबै बुझिसके आजकल आफ्नो त
1: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: सचिव कार्यालयको जनहितमा जारी सन्देश
6: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताकी तन्मा
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
5: जिल्ला स्वास्थ्य

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरी नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाइन् ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुनु बहिनी सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्नी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
7: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनि दुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु
8: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर
9: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
8: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
9: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
9: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
8: हजुर
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
8: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
7: नेपाल सरकार विज्ञापन आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधको नगरपालिका उदानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: तपाईँको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका नम्बर 5 सलेरी सोलुखुम्बु।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार।
10: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बेद विषोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुख्य गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र मिनिङलाई त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: बोक्सी अन्धविश्वास हो।

0: Вечер без него добро погибло рай.
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुम्ले भयो। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: बालिकाबाट बचाउ र बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ।